0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाघसमेत।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 9 गते मंगलबार, सन् 2026 अगस्त 25 तारीक साउन शुक्ल पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको सप्तरीको अपन एफएम 104.6 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।

0: बलात्कार भजनामा सरकार समाज र सञ्जाल संवेदनाहीन पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क
1: 15,000 मेगावाट बिजुली होल्ड 281 आयोजना पीपीए को पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै
0: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो एकद्वार प्रणाली मार्फत तीन तहका सरकारबीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड
2: लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस् माथिबाट नीति निर्माण होस् करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ त्यो स्काटर चाहिँ भइरहन्छ
1: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी
0: र टप इन टी20 क्रिकेटमा होवर्ड हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म प्रवेश परीक्षा 2083 भाद्र 31 गते
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
4: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईँको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल बीई कम्प्युटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ
2: फोन नम्बर 01-5670-924 5670-925
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540
6: काया कैरनमा अब खबरको सिलसिला गएको हप्ता 12 बालिकामाथि भएको बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन यो घटनापछि व्यक्तिगत गोपनीयताको विषयमा सरकारी संयन्त्रमाथि नै प्रश्न उठेको छ त्यस्तै विद्यमान कानूनी प्रणाली समेतको विषयमा बहस शुरू भएको छ घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार संचार माध्यम सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन् कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे सरकार र पीड़ित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सविता गौतम भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल महिला तथा बाल बालिका मन्त्री सीता भादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको हो नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिको अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ तर बलात्कारको घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन बनेको पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल भएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ यसैबीच 12 बालिका हत्या प्रकरणमा पक्राउ परेका किशोरको बयान खिचेर सामाजिक सञ्जालमा पठाउने गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन् जिल्ला प्रहरी कार्यालय 12 कार्यरत प्रहरी हवलदार कुमार विक पक्राउ परेका हुन् 12 प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुमारका अनुसार भिडियो खिचेको आरोपमा प्रहरी हवलदार विकलाई पक्राउ गरी हिरासतमा राखिएको छ उनी विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 र विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ पछिल्लो 5 अपराध तथ्याङ्क केलाउँदा 7,614 बालिका बलात्कारका घटनाबाट पीड़ित भएका छन् यो कुल घटनाको 63.72% हो बलात्कारपछि कतिपयको हत्या भएको छ बालिकामाथि हुने बलात्कार तथा हिंसाका घटना न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान चलाउँदा पनि सफल हुन सकेको छैन दिनमै 4 बालिका बलात्कृत शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
2: 3 लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौता पीपीए को पर्खाईमा छन् पीपीए हुन नसक्दा यी आयोजनामा प्रवाह हुनुपर्ने अरबौं रूपियाँको निजी लगानी समेत रोकिएको छ सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पीपीए को अनिश्चिततामा परेका हुन् नेपाल विद्युत प्राधिकरण संचालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्सन सम्झौता गरेका 54 आयोजनाका 4,966 मेगावाट विद्युतको पीपीए गर्ने निर्णय गरेको थियो। निर्णयपछि प्राधिकरणले आवश्यक कागजात बुझाउन सूचना जारी गर्दै आयोजनालाई प्रक्रिया अघि बढ़ाउने संकेत दिएको थियो। तर व्यवसायका अनुसार सम्पूर्ण विवरण बुझाउन 4 दिनको मात्र समय दिइएको थियो। छोटो समयमै ऊर्जा उत्पादकहरूले आवश्यक कागजात बुझाए पनि त्यसपछि पीपीए प्रक्रिया अघि बढ़न सकेन। 4 दिनभित्र कागजात बुझाउन लगाइएका आयोजनाले निर्णयका लागि करिब 400 दिनसम्म कुर्नुपर्ने अवस्था आएपछि निजी क्षेत्र थप निराश बनेको छ। 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
6: यसैबीच चाडपर्व नजिकै गर्दा काठमाडौँको भिरकुटी मण्डपमा नाडा अटो सो 2026 आजदेखि शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइनेछ। नाम चलेका 2 र 4 पाङ्ग्रे नयाँ ब्राण्ड सार्वजनिक गरिनेछ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा आजदेखि शुरू हुन लागेको अटो सो यही 14 गतेसम्म चल्नेछ। नाडा स्थापनाको 50 वर्षको गोल्डेन जुब्ली पनि अटो सोमा सेलिब्रेशन गरिँदैछ।
2: मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टममा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनी यो प्रणालीबाट बाहिरिने भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयसँगको छलफलपछि ती व्यवसायीले FWCMSबाट आफ्नो नाम हटाउने भएका हुन्। मन्त्रालयमा भएको छलफलमा 25 म्यान पावरको नाम प्रणालीबाट तत्काल हटाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरिबहादुर डाङ्गीले जानकारी दिनुभएको छ। यसका लागि सम्बन्धित म्यान पावर कम्पनीले नाम हटाउन लिखित पत्र पठाउने प्रतिबद्धता जनाएका छन्। मलेसियाले नेपाली कामदार लैजाने प्रक्रियाका लागि नेपालमा रहेका 1,000 भन्दा बढ़ी म्यान पावर कम्पनी मध्ये 25 FWCMSमा सूचीकृत गरी कामदार पठाउने अवसर दिएको थियो। सीमित म्यान पावर कम्पनीलाई मलेसियाली रोजगारदातासँग प्रत्यक्ष जोड्ने अवसर दिइएपछि व्यवसायले त्यसको विरोध गर्दै आएका थिए। उनीहरूले यो प्रणालीलाई सिन्डिकेटको प्रयासका रूपमा व्याख्या गर्दै आएका थिए।
6: कहाया कैरनमा पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचोबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333-493-555। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: एनबीएल अटो लोन,
12: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
10: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
10: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बलात्कार घटनामा सरकार समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल, दैनिक चार बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क, 15,000 मेगावाट बिजुली होल्ड, 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि काठमाडौँमा शुरू हुँदै मलेसियामा कामदार पठाउन सूचीकृत 25 नेपाली कम्पनी सूचीबाट बाहिरिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग। एकातिर सिप अनुसारको काम नपाइनु र रोजगारीकै लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न भनी सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 2081 सालदेखि सिप मेला आयोजना गर्दै आएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रममा चासो पनि उत्तिकै हुने गरेको छ। हजारौंले आवेदन दिनुले सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। साथै महेश केवालीले रोजगारदाता र बेरोजगारको खाडल कम गर्ने काम कसरी गर्नुहुन्छ भनेर महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीलाई सोध्नु भएको छ।
3: रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त, इन्डस्ट्री सर्च गर्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम, कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई, त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस्, र त्यसको बेसिसमा बल्ल अनि बल्ल हामीले मान्छेहरूलाई चाहिँ हामीले यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिप मेला चाहिँ सञ्चालन गरे।
4: के फरक छ अघिल्ला दुईटा संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ?
3: पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलोटिङ थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो। सिप मेला थर्डमा चाहिँ स्पेसिफिक तालिम लिन्छ र प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब लेबलिङ मात्रै गर्ने होला, मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो कि 390 घन्टा जान परेन कि सम्पूर्ण सिक्न परेन, किनकि त्यो त एउटाले बाहुला सिलाउने मात्रै काम गरिरहेको बिहान बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हातले जान्ने काम गर्छ, बाहिर पनि त्यो छ होइन, त्यो चाहिँ हामी सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दक्ष जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स। हामीले एक महिना पिरियडमा जुन स्किलमा जान्छौँ, सर्टेज पिरियड कुनै एक घन्टाको नै होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या।
4: 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, एक महिना तालिम दिन्छ, घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भने अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो, जस्तो स्किल जनशक्ति खोजेको हो, त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ?
3: स्किलमा तिनवटा कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ, रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ, बटन मात्रै बनाउनुहोस् त उसलाई जानेर ऊ रोजगारी पाउँछ नि, किन पुरै सर्टिस हुनु पर्यो?
4: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू ल्याउँदैछौँ, कस्ता खालका सिपहरू सिकाउँदैछौँ,
3: यहाँ कस्तो खाले हो त, इन्डस्ट्री के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै डिमान्डमा छ, 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ।
4: 2081 81 82 82 रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो, ठ्याक्कै सबैले रोजगारी पाए, जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको।
3: हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ। तालिम दिए पश्चात कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 महिनासम्म अनुरोध ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ।
4: 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरू चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
3: एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने संघबाट संघको निर्देशन अनुसार चाहिँ प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभलमा हुने हो नि त, तालमेल देखिँदैन क्या, मतलब संघले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानुहोस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो, त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ।
1: काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार अनि श्रम विज्ञ देवेन्द्र केसीसँग सिपमेलाको वर्तमान अवस्था, प्रभावकारिता र आउँदो योजनाबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, जुम्ला हुम्लाबाट स्याउ बेच्न शुरू भएको छ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने केही सहज भएको छ। किसानको बगैँचामै पुगेर दुईवटा सहकारीले स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुद्देश्य सहकारी र पञ्चेश्वर बहुद्देश्य सहकारीले किसानको बगैँचामै पुगेर स्याउ खरिद गरिरहेका खबर गोर्खापत्र दैनिकले छापेको छ।
5: कृषि मन्त्र नार्कसँग
6: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
2: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर बढ़दो तापक्रम घट्दो हिमपात तीव्र गतिमा भइरहेको हिमनदीको क्षय अत्यधिक मनसुनी बाढ़ी र हिमताल विस्फोटको जोखिमका कारण हिन्दकोश हिमाल क्षेत्र संकटपूर्ण चरणमा प्रवेश गरेको छ। इस्टिमोटले हालै प्रकाशित गरेको वार्षिक प्रतिवेदन 2025 अनुसार जलवायु जन्य संकटका कारण हिमालबाट बग्ने नदीमा निर्भर करिब 2 अर्ब मानिस पानी खाद्य र ऊर्जा सुरक्षाको गम्भीर जोखिममा छन्। प्रतिवेदनमा 2025 हिमाली क्षेत्रमा देखा परेको जलवायु जोखिमलाई सामान्य घटनाका रूपमा मात्र हेर्न नसकिने भनिएको छ। 12 प्रमुख नदीको जलाधार क्षेत्रमा अभूतपूर्व न्यून हिमपात तीव्र मनसुनी बाढ़ी र हिमताल विस्फोटबाट जनधन र पुस्तौ लगाएर निर्माण गरिएका पूर्वाधारमा पुगेको क्षतिले हिमाली समुदायको बढ़दो जोखिम उजागर गरेको प्रतिवेदनमा उल्लेख छ। हिन्दकोश हिमाल क्षेत्रमा जलवायु तथा वातावरणीय जोखिम निरन्तर बढ़िरहेको छ। सन् 2025 यो वास्तविकतालाई अझ स्पष्ट पारेको इसिमोडका महानिर्देशक पेमा ग्याम्स्लोले प्रतिवेदनमा भन्नुभएको छ। नागरिकमा संकटमा हिमाल घट्दै हिउँ पग्लिँदै हिमनदी शीर्षकको खबर छ।
4: अब विदेशको खबर फ्रान्सले अर्को महिनादेखि माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लागू गर्ने तयारी गरेको छ। फ्रान्सको संसदले जुलाईमा नै 15 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जालमा पहुँच र माध्यमिक विद्यालयमा मोबाइल फोन प्रयोग दुवै प्रतिबन्ध लगाउने विधेयक पारित गरेपछि अर्को महिनादेखि यो प्रतिबन्ध लागू हुन लागेको हो। मोबाइल फोन प्रतिबन्ध गर्ने तयारी राष्ट्रपति इमानुएल म्याक्रोनको बाल बालिकालाई स्क्रीन अगाडि कम समय बिताउने वातावरण दिन ल्याइएको दबावको एक हिस्सा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सरकारले बाल बालिका तथा किशोर किशोरीलाई स्क्रीनको लतले उनीहरूको विकास रोकिरहेको छ भन्ने धारणा राखेको छ। यसै महिनाको शुरूमा त्यहाँको सर्वोच्च अदालतले सामाजिक सञ्जाल सम्बन्धी प्रावधान खारेज गरेपछि म्याक्रोनलाई यस मुद्दामा अघि बढ़न अलमल परेको थियो। सरकारका प्रवक्ता मोद बुजुरोले माध्यमिक विद्यालयमा मोबाइल फोन प्रतिबन्ध नयाँ शैक्षिक सत्रदेखि शुरू हुने बेलादेखि नै लागू हुने बताउनु भएको छ।
5: अब खेल सम्बन्धी खबर नेपाल एले अस्ट्रेलियाको टप एन टी20 सिरिजमा पहिलो जित हात पारेको छ। नेपाल एले डार्विनको क्रिकेट मैदानमा हिजो होबर्ट हरिकन्स एकेडेमीलाई 39 रनले हरायो। हरिकन्सको यो लगातार तेस्रो हार हो। नेपाल एले प्रतियोगितामा पहिलो जित पाएको हो। पहिलो दुई खेलमा नेपाल एलाई नर्दर्न टेरिटोरी स्ट्राइकले 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11ले 9 विकेटले हराएको थियो। तर नेपाल एले हिजो ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै जित निकालेको छ। टस हारेपछि ब्याटिङ निम्तो पाएको नेपाल एले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। जवाफमा होबर्ट हरिकन्स 18.3 ओभरमा 115 रनमा अल आउट भयो।
4: अब केही खबर संक्षेपमा गैराती कर्णाली गण्डकी र बागमती प्रदेशको केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको शेरमाथाङमा सबैभन्दा धेरै 80 मिलिमिटर वर्षा मापन भयो। त्यसै गरी दैलेखको गुवाहाटीमा 71 मिलिमिटर लमजुङको फालेनीमा 78 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको प्रश्नोत्तरमा 11 सांसदले आफ्नो प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटा प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। छाता ओढ्नु घाममा, हीरा फोड्नु काममा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन। पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल। दैनिक 4 बालिका बलात्कृत हुने गरेको प्रहरीको तथ्याङ्क।
4: 15,000 मेगावाट बिजुली होल्ड। 281 आयोजना पीपीएको पर्खाईमा 18 संस्करणको नाडा अटोसो आजदेखि शुरू हुँदै।
5: पालिकाले दिने तालिममा एकरूपता र रोजगारीमा समन्वयको खाँचो। एकद्वार प्रणाली मार्फत 3 तहका सरकार बीच तालमेल आवश्यक रहेकोमा विज्ञको जोड।
4: फ्रान्सले अर्को महिनादेखि विद्यालयमा मोबाइल फोन प्रतिबन्ध लगाउने। नयाँ शैक्षिक सत्र शुरू भएदेखि नै लागू गर्ने तयारी।
5: र टप इन T20 क्रिकेटमा होबर्ट हरिकन्सलाई हराउँदै नेपाल एको पहिलो जित।
4: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको पुरानो कार्टुन। सरकारले ठूला व्यापारिक घरानालाई धरपकड गर्दै आएको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ व्यापारी निवास लेखिएको छ। एकजना व्यापारी खाटबाट जुरुक्कै उठेर कतै हिँड्न खोज्दैछन्। उनलाई देखेपछि श्रीमतीले भन्दैछन्, किन तर्सिनु भा, एम्बुलेन्सको साइरन हो, पुलिसको गाडी होइन क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विश्वसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: नेकपाले मन्त्री छान्न नसकेपछि कर्णालीमा सरकारले पूर्णता पाउन सकेन, शपथ कार्यक्रम स्थगित, अब नेकपा भित्रको कचिंगल केन्द्रले मिलाइदिने।
1: जाजरकोटको रिसाङका बाढ़ी पहिरोबाट प्रभावित अति विपन्न परिवारलाई टेन्टमा सारियो, रुकुम पश्चिममा वर्षाका कारण भूकम्पले चर्केका घरहरू भत्कन थाले।
0: गेरुवा गाउँपालिका वडा नम्बर 4 गोला स्थित बस्ती नजिकैबाट पाटे बाघ नियन्त्रणमा, स्थानीय खुशी।
1: र टप एन टी20 श्रृंखलामा नेपाल एले हर्बर्ट हरिकेन्सलाई हरायो।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्र .com मोबाइल एप्लिकेशनका साथै दैलेखको रेडियो मातृभूमि, रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, त्यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ। अब खबर विस्तारमा, कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले मन्त्री छान्न नसकेपछि कर्णाली प्रदेश सरकारले पूर्णता अझै पाउन सकेको छैन। नेकपाबाट 3 मन्त्री नियुक्त हुने भन्दै प्रदेश प्रमुखसँग शपथका लागि हिजो बिहान 11 समय मागिएको थियो, तर अन्तिम समयमा शपथ कार्यक्रम स्थगित गर्न आग्रह गरिएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीले आन्तरिक कुरा नमिलेको भन्दै स्थगित गर्न आग्रह गरेको जनाएको छ। अब नेपाली कम्युनिष्ट पार्टी नेकपा भित्रको कचिंगल पार्टी केन्द्रले मिलाउने भएको छ। 3 मन्त्री छनौटमा सकस परेपछि मिलाइदिन केन्द्रमा गुहार गरिएको हो। नेकपाबाट बिन्दमान विष्ट, जुमकिद लामा र मिलन खड्काले मन्त्रीको शपथ लिने तयारी रहेको थियो, तर पार्टीभित्र कुरा नमिल्दा मन्त्रीको टुङ्गो लगाइदिने केन्द्रमा गुहार गरिएको जनाइएको छ। मुख्यमन्त्री शाहीले अब आउँदो 11 सरकार विस्तार गर्ने तयारी गरेको जानकारी दिएको पनि जनाइएको छ। नेकपाले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पाएको छ। सत्ता साझेदार नेकपा एमालेबाट भने केही दिन अघि मात्रै मन्त्री नियुक्त भइसकेका छन्। शाही गत साउन 12 नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।
1: जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा बाढ़ी पहिरोबाट प्रभावित अति विपन्न परिवारलाई टेन्टमा सारिएको छ। उनीहरूलाई अस्थायी आवासका रूपमा 15 टेन्ट निर्माण गरी राखेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले बताउनुभयो। निर्माण गरिएका टेन्ट मध्ये एउटा आपतकालीन स्वास्थ्य सेवाका लागि छुट्याइएको र तत्काल बसोबासको व्यवस्था गर्न 14 घरधुरीका लागि टेन्ट निर्माण गरेको उहाँको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले स्थलगत अनुगमन गरेपछि पूर्ण रूपमा क्षति भएका घरधुरीलाई सुरक्षित स्थानमा टेन्ट निर्माण गरिराखिएको छ। बाढ़ी पहिरो प्रभावित क्षेत्रमा आकस्मिक रूपमा बिरामी परेमा वा स्वास्थ्य समस्या देखिएमा तत्काल प्राथमिक उपचार गराउने उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको छ। यसैबीच प्रभावित क्षेत्रमा करिब 200 राहत सामग्री सहित वितरण गरिएको छ। रिसाङका 200 परिवारलाई करिब 23 लाख रूपियाँ बराबरको गैर खाद्य राहत सामग्री वितरण गरिएको हो। गत साउन 30 जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा बाढ़ी पहिरोका कारण 4 ज्यान गएको छ भने दर्जनौ परिवार विस्थापित भएका छन्।
0: यस्तै जाजरकोटबाट प्रतिनिधि सभा सदस्य खड्ग बहादुर बुढाले बाढ़ी पहिरोका कारण सड़क सञ्जालबाट विच्छेद भएको जुनीचाँदी गाउँपालिका 6 हेलिकप्टर मार्फत तत्काल राहत सामग्री पुर्याउन सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद बुढाले सड़क मार्फत राहत पुर्याउन तत्काल सम्भव नभएको अवस्थामा हेलिकप्टरबाट खाद्यान्न, औषधि, तिरपाल लगायतका अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पुर्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुढाले बाढ़ी पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीको तत्काल प्राविधिक अध्ययन गरी सुरक्षित स्थानमा अस्थायी आवास निर्माण गर्नुपर्ने बताउनुभयो। प्रभावित नागरिकका लागि खानेपानी, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्नुका साथै दीर्घकालीन पुनस्थापनाको स्पष्ट योजना ल्याउन समेत उहाँले सरकारसँग माग गर्नुभएको छ। सांसद बुढाले निर्वाचन क्षेत्र जाजरकोट पुगेर फर्किएको जानकारी गराउँदै प्रभावित नागरिकले आफ्ना पीड़ा, समस्या र अपेक्षा सरकार समक्ष पुर्याइदिन आग्रह गरेको पनि बताउनु भएको छ।
1: रुकुम पश्चिममा वर्षाका कारण भूकम्पले चर्किएका घरहरू जोखिमपूर्ण बनेका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्नै लाग्दा पनि पुननिर्माणले गति लिन नसक्दा बर्खायाममा भूकम्प पीड़ित थप प्रभावित बनेका छन्। भूकम्प पश्चिमको सारीभेरी गाउँपालिकाका वडाध्यक्ष टेक बहादुर पुनले गत साउने 30 गते यता लगातार परेको वर्षाका कारण भूकम्पले चर्केका घर भत्किन थालेको बताउनुभयो। उहाँले उडाको भण्डारा 1 टोलका दलबहादुर पुनको घर पूर्ण रूपमा भत्किएको बताउनुभयो। दलबहादुर जस्तै कैयौं घर चर्केको अवस्थामा रहेकाले थप जोखिम बढ़िरहेको उहाँको भनाइ छ। भूकम्पका कारण जाजुकोट रुकुम पश्चिम र सल्यान अति क्षति भएका घरहरू भत्किन थालेकाले उचित व्यवस्थापन नहुँदा चर्केको अवस्थामा रहेका छन्। जोखिमपूर्ण अवस्थामा घर भत्काउने तथा व्यवस्थापन गर्ने जनशक्ति नभएकाले उस्तै अवस्थामा राखिएको थियो। करिब 3 वर्षसम्म पुननिर्माणको काम नहुँदा जोखिमपूर्ण घरमा नै सर्वसाधारण अवस्था बाध्य छन्। भूकम्पपछि निर्माण गरिएका अस्थायी टहरा जस्ता पाताले बनाएको साँगुरो गर्मीमा पोल्ने र जाडोमा थप चिसो हुने भएकाले अधिकांश सर्वसाधारण चर्केको घरमा बसिरहेको 8-20 नगरपालिकाका उपप्रमुख धनकुमारी साईले बताउनुभयो।
0: बर्दियाको गेरुवा गाउँपालिकामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा लिइएको छ। गेरुवा गाउँपालिका वडा नम्बर 4 गोला स्थित बस्ती नजिकैबाट करिब 8 वर्षको वयस्क भाले पाटे बाघ नियन्त्रणमा लिइएको हो। लामो समयदेखि घरपालुवा जनावरहरूलाई आक्रमण गर्ने मानव बस्तीको छेउछाउमा देखा पर्ने गरेको थियो। करिब 1 महिनाको प्रयासबाट पाटे बाघ नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्ज बन्जरिया पोस्टका रेन्जर रतिमान रावतले बताउनुभयो। बस्ती नजिकै बसेर दुःख दिने गरेकाले नियन्त्रणमा लिइएको उहाँको भनाइ छ। बाघ नियन्त्रणमा लिन प्राविधिक उद्धार टोली, बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्राकृतिक संरक्षण कोष, वन कार्यालय तथा स्थानीयवासी लगायतको महत्वपूर्ण सहयोग रहेको उहाँको भनाइ छ। दिनौ बस्ती नजिक आएर घरपालुवा जनावर खाने र दुःख दिने गरेको गेरुवाका उपभोक्ता समितिका अध्यक्ष दिनेश बहादुर शाहीले बताउनुभयो। उहाँका अनुसार बाघ नियन्त्रणमा लिएपछि त्यस क्षेत्रका स्थानीय खुशी भएका छन्।
1: यही खबरमा खबरको सिलसिला जारी नै छ। अल्लाह भनियो छोटो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: यह साल तो निश्चिंत हो गवा गए।
6: हाँ, तब पतलिया याद करो तो जूटे राय लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी परे लागे कि जू घबराए लागत रहा।
5: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
7: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खर्ती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
8: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
2: खुशी को खबर, के तपाईलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईको लागि खुशीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका

0: मेगाहर्ज गर्जन सधैं बाग्छन्
1: फाइदा उठाउनु हुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू सेतो पानी बग्ने, महिनावारी अनियमित हुने, आङ खस्ने, स्तनमा देखिने गाँठा गुठी, पाटेघरको क्यान्सरको जाँचका साथै पाटेघर सम्बन्धी सम्पूर्ण समस्या तथा गर्भ तुहिने लगायतका सम्पूर्ण स्त्री तथा प्रसूति रोगको जाँच तथा उपचार साथै बाजुवनको पनि उपचार सेवा उपलब्ध छ।
3: हाम्रा दैनिक सेवाहरू हडजोडी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले नेकपाले मन्त्री छान्न नसकेपछि कर्णालीमा सरकारले पूर्णता पाउन सकेन, शपथ कार्यक्रम स्थगित, जाजरकोटको रिसानका बाढ़ी पहिरोबाट प्रभावित अति विपन्न परिवारलाई टेन्टमा सारियो, रूकुम पश्चिममा वर्षाका कारण भूकम्पले चर्किएका घरहरू भत्किन थाले लगायतका खबर प्रस्तुत गर्यौं।
4: प्रहरीले सल्यानमा फेरि 7 लाख भरुवा बन्दुक बरामद गरेको छ। वनगार्ड कुपिन्ने नगरपालिका 12 भला भदाले स्थित सामुदायिक वनमा लुकाई छिपाई राखेका 7 नाल भरुवा बन्दुक फेला पारिएको प्रहरीले जनाएको छ। यस्तै रागेचौर स्थित प्रहरीको चेकपोस्टमा चेक जाँच क्रममा अवैध रूपमा बालुवा अवसर प्रसार गरिरहेको टिप्पर पनि नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रागेचौरबाट खटेको प्रहरीको टोलीले कुमा गाउँपालिका 3 रागेचौरमा चेक जाँच गर्ने क्रममा टिप्पर नियन्त्रणमा लिएको हो। घाटा चौरबाट सिसा पानीतर्फ जाने गरेको कर्णाली प्रदेश 02-001-0899 नम्बरको टिप्परमा अवैध रूपमा बालुवा ल्याइएको फेला परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। बालुवा सहितको टिप्पर आवश्यक कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जनाएको छ।
6: नेपालगंजको एक मस्जिदमा गरिएको निशुल्क स्वास्थ्य शिविरबाट 400 भन्दा बढ़ी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। नेपालगंज 2 घरबारी टोली स्थित मक्का मस्जिद व्यवस्थापन समितिले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा 400 भन्दा बढ़ी हिन्दू तथा मुस्लिम समुदायका बिरामीहरूले स्वास्थ्य सेवा लिएको मस्जिद व्यवस्थापन समितिका अध्यक्ष खलिल मियाले बताउनु भएको छ। उहाँले शिविरमा हिन्दू तथा मुस्लिम समुदायका व्यक्तिले सहभागी भएर स्वास्थ्य सेवा लिँदै धार्मिक तथा सामाजिक सद्भावको उत्कृष्ट नमूना प्रस्तुत गरेको बताउनुभयो। शान्तिका दूतका रूपमा परिचित हजरत मोहम्मदको जन्म जयन्तीको अवसरमा शिविर आयोजना गरिएको थियो। शिविरमा वरिष्ठ फिजिसियन डाक्टर अल्तबान रही, फिजिसियन डाक्टर मोहम्मद आजम, हाडजोडी तथा नशारोग विशेषज्ञ डाक्टर सैयद सद्दाम र मेडिकल अधिकृत डाक्टर अजहर हुसैन फारूकीले स्वास्थ्य परीक्षण तथा चिकित्सकीय परामर्श दिनुभएको थियो। स्थानीय नरेश भुजुवाले बिरामी भएका बेला घर दैलोमै उपचार सेवा पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रम संयोजक आसिब कुरेसीले स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि पनि निशुल्क वितरण गरिएको बताउनु भएको छ।
4: हुम्लाको अदमचुली गाउँपालिका 2 र 3 भएको मछ्याइने लघु जलविद्युत योजनाको मर्मत हुन नसक्दा 2 गाउँका उपभोक्ता विद्युत सेवाबाट वञ्चित रहेका छन्। 7 वर्ष अघि माथिबाट आएको पहिरोले पावर हाउस भत्काएपछि 2 गाउँका करिब 250 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन्। यो योजना सञ्चालनमा आएको 4 वर्षमै पहिरोले पावर हाउसमा क्षति पुर्याएको थियो। विद्युत योजना पहिरोले भत्काएपछि विद्युत आपूर्ति बन्द हुँदा केहीले सोलर प्रयोग गरेको छन् भने विपन्न परिवार भन्ने सल्लाहको दियालो बालेर रात कटाउन बाध्य भएका छन्।
6: 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग गर्दै सल्यानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। एमएम एकाडेमी बाल क्लबको आयोजनामा सदरमुकाम खलंगामा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूले दोषीमाथि कड़ा कार्यवाही गर्नुपर्ने माग गरेका छन्। उनीहरूले कानूनी कार्यवाही गर्न र भविष्यमा यस्ता जघन्य अपराध दोहोरिने नदिने गरी बाल बालिकालाई सुरक्षित समाज निर्माण गर्न माग गरेका हुन्। यस्तै 1 वर्षमा 10 वर्ष मुनिका 250 भन्दा बढ़ी बाल बालिका बलात्कृत भएको तथ्याङ्क सार्वजनिक भएको छ। विभिन्न अध्ययनले एक वर्षमा 250 10 वर्षमा 250

0: बलात्कृत भएको र अधिकांश चिनी जानेकैबाट बलात्कृत हुनु परेको जनाइएको छ। यस्तै सांसदहरूले कानून अपर्याप्त भएको भन्दै बालिका बलात्कार सम्बन्धी कानूनलाई कड़ा बनाउन माग गरेका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा अधिकांश समय आकस्मिक र शून्य समयमा बोल्ने सांसदहरूले विशेष समयमा 22 जना र शून्य समयमा 50 जना सांसदले बोलेका थिए। सबैले एउटै स्वरमा नेपाली समाजमा किन बलात्कार जस्तो जघन्य अपराध घटिरहेको छ भन्ने प्रश्न उठाएका थिए। राजनैतिक विषय र सरकारका कतिपय नीतिमा सत्ता र प्रतिपक्ष संसदमा आमने सामने भए पनि यो विषयमा एक स्वर बनेका छन्। उनीहरूले बलात्कार विरूद्धको कानून पर्याप्त नभएको भन्दै कड़ा कानून ल्याउन सरकारसँग माग गरेका छन्।
1: फेरि खबरमा खबरको सिलसिला अझै जारी छ। अल्लाहको छोटो विश्राम।
2: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
3: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: अशोक साल त ढुक्क नारे बल्ली
5: हा त पोस्टालिक बास सम्झोट आम्भिन्द लक्ति र हटबरा पानी वर्षा बेर अस्ति चिमचाम कहाँ रह सिक्दाए त सोचो त लट्टी ठिक्कन घर दान दान पानी वर्ष टिकी मन छटपटाए लाग
4: हाँ त धन्न ब्यालम ढिकुम से सुरक्षित ठाउँमा सरले नारी बत्ती
5: हाँ हो बदा
6: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिलह सावधानी अपनाई लद्या खोलम पानी बरहल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण पर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी ओ बर्खक ब्यालम संक्रमण के डर ध्यान मिलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
7: प्लान इन्टरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारीमा बर्दिया जिल्लामा सञ्चालन हुइरहल विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
8: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।
0: हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं, अब लागौं बाँकी खबरतर्फ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका तीन मन्त्रीले आज शपथ लिँदैछन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगरले आज दिउँसो 3:25 शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले बताउनुभयो। मुख्यमन्त्री आचार्यले नेकपाबाट दाङका इन्द्रजित

0: गरेको हो। नेपाल एले दिएको लक्ष्य पछ्याएको हवर्ड हरिकेन्स एकाडेमी 115 रनमै अल आउट हुन पुग्यो। यसअघि नेपाल एले निर्धारित विश्व ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको थियो। लगातार दुई खेलमा पराजित नेपाल एले तेस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद पुनरागमन गरेको छ।
1: खेल खबर सँगै बिहानको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: नेकपाले मन्त्री छान्न नसकेपछि कर्णालीमा सरकारले पूर्णता पाउन सकेन, शपथ कार्यक्रम स्थगित। अब नेकपा प्रदेशको विवाद केन्द्रले मिलाइदिने।
1: जाजरपुरको रिसाङका बाढ़ी पहिरोबाट प्रभावित अति विपन्न परिवारलाई टेन्टमा सारियो। रुकुम पश्चिममा वर्षाका कारण भूकम्पले चर्केका घरहरू भत्कन थाले।
0: बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर 4 गोला स्थित बस्ती नजिकैबाट पाटे बाघ नियन्त्रणमा, स्थानीय खुशी।
1: र टप N20 श्रृंखलामा नेपाल एले हवर्ड हरिकन्सलाई हरायो।
0: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 7 बजेको छ।
3: एस टाइम्स का प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर। दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
5: यही भाद्र 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपर फिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
6: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
7: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
8: ल यतिको लागि पनि चिन्ता किन, भुरीगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै कन्ना, सिरक, दसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चोकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
9: सन्जो कहाँ हो के यति हतार हतारमा?
10: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
9: अरे अरे सपना, तिमी कता जान लागे कि?
11: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
9: ए रमेश पर्ख न, कता हेरेको के?
12: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए ओ मारस है, म फेरि नमन शपिङ सेन्टरमा जाइदु।
9: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
10: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
9: प्रोप्राइटर दुर्गा प्रसाद।

0: एल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
2: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरीगाउँ बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरीगाउँ बर्दिया।
0: प्रोपराइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 9842979774।
4: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा। के हुन् त समस्या, के हुन् त विकल्प? कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी। कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय 7:00 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर एफएम बाट सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सँगै बाघ झैँ।

0: राम राम ओ नमस्कार। रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरी सँग आरती चौधरी स्वागत बा। नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसेना सम्बन्धित मेरमेरिक जानकारी कृषक गणके पुगेकलाग ओ कृषक हुँक कर्तीहरूलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुँकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी देना उद्देश्य से यी कार्यक्रम सञ्चालन गरिलख हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याके 7 बजे रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्र मसेकी सुन्ने सेकजाइट
0: ओस्तक रेडियो गिरवा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसेकी सुन्न सिक्ने बाटी कार्यक्रम के फेडोस्र प्रसारण बिहान के 7 बजे के सुन्न सिक्ने बाटी ओस्टाका एक थर्पा छ 8 गते फेन यी कार्यक्रम सुन्न सिक्ने बाटी। कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र ओ कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुकन सेना कृषक हुकन के आशा अपेक्षा ओ गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्रका मेरमेरिक जानकारी प्रसारण गरिने बाटी।
1: कृषि तथा पशुपन्छी उपनके उत्पादन वृद्धि कैका कृषक समुदायके आय आर्जन ओ जीवन स्तर उठाके देशभरके कृषि क्षेत्रके ढेर उत्पादन बढाएकलाई अनुसन्धान मसे विकसित प्राविधिक प्रकाशन प्रसारण ओ अभिलेखीकरण कैका संचार माध्यमके प्रयोग मसे प्रसार प्रसार कर्ती कृषकको सरोकार अलङ्कन सम्पुगैना काम यी राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रकै मुख्य उद्देश्य रहलबा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदायकै मुख्य आय आर्जनकै स्रोत कृषि पेसा रहलबा। एक ओर ग्रामीण आय आर्जनकै स्रोत कृषि क्षेत्र हुइलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहज सरल तरिकासे न पुगैना परम्परागत प्रचार प्रसार के माध्यम ओटा प्रभावकारी निदेशक अवस्थामा नवीनतम प्रविधि मसेन प्रचार प्रसार करकलाग आधुनिक तरिकासे न हाली हो झट्ट सूचना पुगैना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हुइलको से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुइदिबा।
1: सूचना ओ संचार प्रविधि से कृषक हुनके आधुनिक खेती प्रणालीमा समयमा आवश्यक सूचना ज्ञान ओ सिपके पहुँच गराके उत्पादन बढाइना सघैना गर्ना ओ समग्र कृषि विकासमा खास भूमिका निर्वाह गरलबा। कृषकके खेतीबारीमा सदादिन जसिन कुछ न कुछ प्राविधिक समस्या देखा पर्न हुइलक ओर्से ओकर समाधान केला सूचना ओ संचार प्रविधिके प्रयोग मसे समयमा समस्याके समाधानके उपाय कृषक ओ अर सरोकार अलङ्कन देह सिक्जाइ।
0: कार्यक्रम तेस्रो भागको आज कार्यक्रममा हाम्रा स्थानीय पालिका ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज वंशेना बातचित करल बाटी सुनि उहाँसे करल बातचित।
2: आजको हमार खेती हमार कृषि रेडियो कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका कृषि शाखा प्रमुख ध्रुवराज बमसँग कुराकानी गर्न गइरहेका छौं। यति बेला किसानहरू धान रोपाई सकेर गोडमेलको तयारीमा हुनुहुन्छ। गोडमेल कसरी गर्ने, किराको रोकथाम कसरी गर्ने र धान उत्पादन कसरी बढाउन सकिन्छ लगायतका विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। सँगसँगै ठाकुरबाबा नगरपालिकाले स्थानीय कृषकहरूका लागि के सहयोग गरिरहेको छ त यी विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। स्वागत छ यहाँलाई रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: हजुर धन्यवाद।
2: आराम हुनुहुन्छ?
3: एकदमै ठिक छ।
2: हामीले नार्पीसँगको सहकार्यमा रेडियो कार्यक्रम हमार खेती हमार कृषि सञ्चालन गरिरहेका छौँ विगत 3 वर्ष अघिदेखि होइन।
3: हजुर
2: यो कार्यक्रममा विविध विषयमा विज्ञहरूसँग कुराकानी गर्नेछ। आजको अङ्कमा हामीले ठाकुरबाबा नगरपालिकाको कृषि क्षेत्रमा भएका कामहरूका विषयमा कुराकानी गर्न गइरहेका छौँ। विशेष गरी ठाकुरबाबा नगरपालिकाले कृषकहरूका लागि अघिल्ला वर्षमा के कार्यक्रम ल्यायो, यो आर्थिक वर्षमा के कार्यक्रम ल्याएको छ, संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: हुन्छ, धन्यवाद बाबु सर। यो कार्यक्रम एकदमै किसानका लागि महत्वपूर्ण छ। यो कार्यक्रममा म विगतमा पनि केही पटक सहभागी भइसकेको छु होइन। यो कार्यक्रम किसानका लागि कसरी महत्वपूर्ण छ भने अब हामीसँग भएका हामीले प्रवाह गर्ने सेवाका सन्दर्भमा खुलस्त रूपमा हामी यो रेडियो मार्फत यो कार्यक्रम मार्फत किसान समक्ष पुर्याउँछौँ सजिलै तरिकाबाट। अनि किसानले सुनेर पनि कतिपय सेवा लिन आउने होइन, यस्तो सेवा रहेछ भन्ने जानकारी पाउनु भएको अवस्था पनि छ। उहाँहरूले किसानहरूले पनि भन्नुहुन्छ, रेडियोबाट धेरै कुराहरू हामीले सुन्छौँ भन्ने कुरा गर्नुहुन्छ। यो कार्यक्रम त्यसरी पनि महत्वपूर्ण रहँदै आएको छ, आगामी दिनमा पनि यो सञ्चालन हुने कुरामा पनि होस् भन्ने कामना पनि गर्न चाहन्छु। सर्वप्रथम तपाईँको प्रश्न, हाम्रो ठाकुरबाबा नगरपालिकामा विगतको आर्थिक वर्षहरूमा सञ्चालन भएका कृषि मैत्री कार्यक्रमहरू, किसान मैत्री कार्यक्रमहरू र यस चालु आर्थिक वर्ष 2082-83 चाहिँ कस्ता खालका कृषि कार्यक्रमहरू स्वीकृत भएका छन्, किसान मैत्री छन् कि छैनन्, होइन किसानलाई लाभ दिने टाइप खालका छन् कि छैनन् भन्ने सन्दर्भमा प्रष्ट पार्ने यो अवसर दिनुभएकोमा यो रेडियो टाइगर लगायत यो कार्यक्रमलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। सर्वप्रथम म विगतका आर्थिक वर्षहरूमा सञ्चालन भएका संक्षिप्त कार्यक्रमहरूको बारेमा जानकारी दिन चाहन्छु। विशेष गरेर हामीले ठाकुरबाबा नगरपालिकाको आधार वर्ष 2074-75 लिने गर्छौँ। त्यस यता अरू अरू पालिकाको तुलनामा होइन किसानहरूले पनि आफै पनि भन्ने गर्नुभएको छ, उहाँहरूलाई पनि महसुस भएकै कुरा छ। विभिन्न प्रोजेक्टको माध्यमद्वारा हामीसँग जनशक्ति अलिक कम भएको कारणले गर्दा पनि हामीले हेफर इन्टरनेसनल उज्यालोसँग साझेदारीमा कार्यक्रम सञ्चालन गरेका थियौँ। त्यस्तै गरेर अन्य संघ संस्थाहरूलाई पनि भित्र्याएर किसानका वास्तविक समस्यासँग सम्बन्धित रहेर, किसानका मागसँग सम्बन्धित रहेर कार्यक्रमहरू गर्न लगाएको सहयोगीको रूपमा संघ संस्था मार्फत पनि थुप्रै कार्यक्रमहरू सञ्चालन भएका छन् भने हाम्रो ठाकुरबाबा नगरपालिका मार्फत पनि किसानलाई प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रमहरू हामीले जोड्दै आइरहेछौँ। विशेष गरेर यहाँको सम्भावना के छ, किसानका माग के छन्, होइन किसानको आवश्यकता के छ भन्ने कुरालाई दृष्टिगत गरेर हामी प्रत्येक आर्थिक वर्षको सुरुवातमा योजना तर्जुमा गर्ने बेलामा चाहिँ किसानलाई हामीले बोलाउँछौँ, भेला गर्छौँ, उहाँहरूको वास्तविक माग के हो त, तपाईँहरूले कस्तो खालको कार्यक्रम यो आर्थिक वर्षमा सञ्चालन गर्न चाहनुहुन्छ भनेर छलफल पनि गर्छौँ। हामी कहाँ एउटा राम्रो पक्ष के छ भने 9 वडामा किसानको सञ्जाल छ, वडा स्तरीय कृषक समन्वय समिति पनि रहेको छ अनि नगर स्तरमा पनि नगर स्तरीय कृषक समूह समन्वय समिति रहेको छ। प्रत्येक टोल टोलमा गाउँ गाउँमा किसान कृषक समूहहरूलाई पनि हामीले व्यवस्थित तरिकाले सक्रिय पार्दै आइराखेका छौँ। करिब करिब तपाईँको प्रत्येक आर्थिक वर्ष नवीकरण भएर क्रियाशील समूहहरू नवीकरण हुने गर्नुहुन्छ। विगतदेखि नै हाम्रो यो प्र्याक्टिस जारी छ। अन्य पालिकाहरूको तुलनामा हाम्रो नगरपालिकामा चाहिँ किसानको सञ्जाल यति मजबुत छ, राम्रो त्यो राम्रो पक्षको रूपमा लिएका छौँ हामीले। हामीले यो काम गर्नुहोस् है भन्यो भने म सानो उदाहरण दिन चाहन्छु, गत वर्ष 10 समूहलाई मात्रै हामीले ल थारू आलु उत्पादन गरौँ है हाम्रो बर्दियालाई चिनाउने भनेर 10 समूहमा हामीले त्यो प्रोग्राम लगेर गएको, स्थानीय बाली पनि भयो, त्यसको गुण त्यसको विशेषतालाई हामीले बाहिर चिनाउनुपर्छ भन्ने हेतुले अनि 400 उत्पादन गरिदिनु भयो, 400 उत्पादन गर्नुभयो, हामीलाई बेच्नको लागि हम्मे हम्मे भयो। यो वर्ष हामी बजारलाई पनि सुनिश्चित गरेर त्यसलाई अझ प्रमोट गर्दै अगाडि बढ्ने जमर्को गरिरहेका छौँ। त्यस्तै गरेर विशेष गरेर ठाकुरबाबा नगरपालिकाले हरेक कमोडिटीमा कसरी पालिकालाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने हिसाबले कमोडिटी वाइज हामीले प्रोग्रामहरू कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। विशेष गरेर बर्दियाको उर्वर भूमि होइन, बर्दियाको सम्भावना पनि खाद्यान्न बालीमा पनि अब धानको सम्भावना बढी भएको हुनाले हामीले धानलाई कर्मीले प्राथमिकता राखेर आएका छौँ। धानमा पनि अब खाइन धानलाई भन्दा पनि बिउ धानलाई, खाद्यान्नको बिउ उत्पादनको लागि हामीले दुईटा सहकारीलाई एकदमै पुसअप गरेका छौँ होइन। सहकारीसँग जोडिएर करिब करिब 150 किसानहरू बिउ उत्पादनमा आबद्ध हुनुहुन्छ। उहाँहरूलाई प्रोत्साहनदेखि लिएर तालिमदेखि लिएर होइन प्राविधिक सेवादेखि लिएर हामीले कुनै कमी हुन दिएका छैनौँ। बीज वृद्धिको सन्दर्भमा प्रत्येक आर्थिक वर्षमा हामीले 10 लाख चाहिँ बीज वृद्धि आत्मनिर्भर कार्यक्रम भनेर विनियोजन गर्दै आइरहेका छौँ। त्यसले चाहिँ हाम्रो पालिकालाई आत्मनिर्भर बनाउँदै गइरहेको पनि छ। यसै वर्षको कुरा गर्नुहुन्छ भने गत वर्ष अहिले हामीसँग 500 मेट्रिक टन धानको उन्नत बिउ चाहिँ स्टक छ। त्यो बिउ हाम्रो पालिकालाई मात्रै होइन कि अहिले चाहिँ अन्य छिमेकी पालिका छिमेकी जिल्लाहरूमा एउटा सिस्टम छ, बिउ बजारीकरण गर्ने सिस्टम छ, डेसिसको माध्यमबाट हामीले बाहिर बाह्य जिल्लाहरूमा पनि सहकारी मार्फत गइरहेको अवस्था छ। एउटा कुरा त्यो भयो होइन। त्यसै गरेर अब विशेष गरेर अब बेमौसमी तरकारीको पनि सम्भावना बढी भएको हुनाले बेमौसमी तरकारी चाहिँ यो हेफर इन्टरनेसनल नेपाल सँग जुन उज्यालोसँग साझेदारीमा परियोजना चलिरहेको छ उस त्यो प्रोजेक्टमा चाहिँ विशेष गरेर साना किसानहरू जोसँग जमिन थोरै छ त्यस्तो जमिनलाई उपभोग गर्ने हिसाबले 1 कट्ठा 2 कट्ठा 4 कट्ठा जति छ त्यसमा चाहिँ बेमौसममा, विशेष गरेर यो सिजन भनेको हाम्रो यहाँको लागि बेमौसमी हो, बर्खी सिजनमा तरकारी उत्पादन हुँदैन, त्यो यहाँका उपभोक्ताहरूको मागलाई पनि फुलफिल गर्ने हिसाबले त्यो प्रोजेक्टलाई हामीले एकातिर बाख्राको कुरा भयो होइन, खसी बोकाको कुरा भयो बाहिर पठाउने हिसाबले, तर यहाँका उपभोक्ताहरूलाई बर्खी सिजनमा बेमौसममा चाहिँ तरकारी उपभोग गर्न कठिनाइ नहोस्, बाहिरबाट नआओस् भन्ने हिसाबले यहीँ आत्मनिर्भर बनाउने हिसाबले बेमौसमी तरकारी उत्पादन गर्नको लागि महिला विशेष गरेर स्वावलम्बी समूहहरू बनाएर अगाडि बढाएको अवस्था छ, दोस्रो कुरा भयो होइन। तेस्रो कुरा चाहिँ हामीले विशेष गरेर मुक्त कमैया सुकुम्बासी बस्तीहरू बढी भएको पालिका पनि हो, बर्दिया जिल्ला पनि हो होइन, यस्तो ठाउँ छ कि कतिपयसँग त तपाईँको घरेडीभन्दा घर बनाउने ठाउँभन्दा अरू जग्गा छैन होइन, त्यस्तो कन्डिसनमा रहेका विशेष गरेर फाटाहरूमा बस्ने किसानहरूको लागि, अनि गत वर्ष त्योभन्दा अघिल्लो वर्षदेखि हामीले च्याउलाई विशेष फोकस गरेर त्यो फाटाहरूलाई लक्षित गरेर हामीले च्याउको पकेट पनि सञ्चालन गऱ्यौँ दुई वर्ष होइन, अहिले पनि हामीले च्याउको बिउहरू उहाँहरूलाई सहुलियत हिसाबले वितरण गर्दै आइरहेका छौँ। उहाँहरू च्याउ खेती गरेर करिब करिब तपाईँको एक वर्ष चिसापानीसम्म नेपालगञ्जसम्म पनि तपाईँको बोकेर बिक्री गर्नुभयो, यहाँ खपत हुन नसकेर च्याउमा धेरै किसानहरू जोडिनु भएको छ, अहिले उहाँहरू विशेष गरेर च्याउबाट पनि आमदानी गर्न सकिँदो रहेछ है, जग्गा जमिन नचाहिने सानो एरिया भयो भने अलिकति मेहनत गर्ने हो भने सानो एउटा घरबाट तपाईँको 80,000-1.5 लाखसम्म आमदानी गरेको पनि हाम्रा समूहहरूमा उदाहरणहरू छ होइन। त्यसरी च्याउमा पनि हामी तेस्रो नम्बरमा च्याउलाई पनि आत्मनिर्भर बनाउने हिसाबले किसानहरूलाई जोड्ने गरी होइन, करिब करिब 180-200 जना किसानहरू च्याउमा व्यावसायिक तौरले जोसँग जग्गा छैन होइन जमिन छैन त्यस्तो किसानहरू जोडिनु भएको छ, उहाँहरूले आफ्नो व्यवसायले अगाडि बढाइराख्नु भएको छ, तेस्रो नम्बरमा भयो। त्यसैले च्याउलाई पनि अब हामीले यो कन्या च्याउ भनेको अब विशेष गरेर वसन्त सिजन भयो, हिउँदे सिजनमा सफल रूपमा हुन्छ होइन, अब यो सिजनमा च्याउ हुँदैन, त्यो कन्या च्याउ उत्पादन गर्न सकिँदैन, अनि एकदमै अत्यधिक जाडो भएको बेलामा पनि कन्या च्याउ उत्पादन हुन सक्दैन होइन, त्यस्तो ग्याप अवस्थालाई चाहिँ फुलफिल गर्नको लागि हामीले गत वर्षबाट एउटा प्रदर्शनीको रूपमा एउटा डेमोन्स्ट्रेसनको रूपमा होइन परीक्षणको रूपमा हामीले मिल्की मौसम हाम्रो सेवा केन्द्रकै अग्रसरतामा ट्रायल गरेर हामीले सफल रूपमा परीक्षण गरिसक्यौँ। यो वर्ष हामीले 5 जना किसानलाई मिल्की मसरुमको बिउ दिएका छौँ। यो बेलामा विशेष गरेर अत्यधिक गर्मी र अत्यधिक जाडो समयमा यदि बजारमा च्याउ खोज्नुहुन्छ उपभोक्ताहरूले, त्यो बेलामा पनि च्याउ पाइयोस् भन्ने हिसाबले अनि त्यतातिर पनि जाँदैछौँ, र हिउँद सिजनमा गोब्रे च्याउलाई प्रमोट गर्ने हिसाबले वर्षभरि हाम्रो पालिकामा चाहिँ च्याउको अभाव नहोस् भन्ने हिसाबले त्यो डिजाइन गरेर हामीले च्याउमा काम गरिरहेको अवस्था छ होइन। यी 3 कुरा मेन कम्युनिटी भयो। त्यसपछि गत वर्षदेखि हामीले गत वर्षभन्दा अघिल्लो आर्थिक वर्ष 80-81 चाहिँ यहाँको सम्भावना चाहिँ जहाँ सिँचाइ छ 12 महिना विशेष गरेर ठाकुरद्वारा क्षेत्रमा कर्णालीको कुलो लाग्ने क्षेत्र भयो, त्यसपछि बबई सिँचाइको यो एरिया कमान्ड एरिया त्यो क्षेत्रमा चाहिँ 12 मास पानी लाग्छ, त्यस्तो ठाउँहरूमा चाहिँ बाँझो जमिन देखिन्थ्यो, त्यसलाई निरुत्साहित गर्नको लागि हामीले वसन्ते मकैलाई प्रमोट गर्नको लागि पकेट पनि चलायौँ दुई वर्ष, गत वर्ष हामीले यो 3-4-5 चलायौँ, त्योभन्दा अघिल्लो आर्थिक वर्ष 2 आर्थिक वर्षमा चाहिँ ठाकुरद्वारामा चलाएर अहिले धेरै किसानहरू मकैमा जोडिनु भएको छ, मकै नगदे बाली पनि हो होइन, तुरुन्तै ग्यास हात लाग्छ पनि, उहाँहरूले मेहनत पनि धेरै गर्नु पर्दैन, तर पानीको चाहिँ सुनिश्चित हुनुपर्छ, जहाँ पानीको सुनिश्चितता छ त्यस्तो ठाउँमा चाहिँ हामीले मकैलाई जोडेका छौँ। अहिले तपाईँको 150 हेक्टर जति गएको वर्ष 150 हेक्टर जति तपाईँको वसन्ते मकै उत्पादन भएर धेरै किसानहरू उत्साहित हुनुहुन्छ। 3 पकेट विशेष गरेर ठाकुद्वारा अनि बगनाको 3-4-5 अनि कर्मला क्षेत्रमा पनि सानो एरिया त्यो सिँचाइसँग हामीले साझेदारीमा सिँचाइले जहाँ कुलो नहर बनाइसकेका छ त्यस्तो ठाउँमा चाहिँ मकै गर्ने भनेर प्रदेश सरकारको सहयोगमा कर्मलामा 2 पकेट हामीले गरेर अहिले करिब करिब तपाईँको 150 हेक्टरमा मकै खेती विस्तार भएको अवस्था छ। त्यसले पनि किसानलाई चाहिँ करिब करिब अहिले हामीसँग तथ्याङ्क चाहिँ हेर्दाखेरि सहकारीले नै सङ्कलन गर्छ। अर्को कुरा मैले जोड्न खोज्दैछु होइन, यो जो उत्पादन हामीले कमोडिटी लक्षित गऱ्यौँ ती उत्पादनहरूलाई धान भयो अनि गहुँ लगायत होइन मकै भयो मुसुरो त अझ सम्भावना बोकेको बाली हो होइन तोरी भयो होइन तोरीको पनि क्षेत्र विस्तार भइरहेको अवस्था छ अहिले पछिल्लो अवस्थामा यी सबै बालीहरूलाई अनि किसानले उत्पादन गर्छ अनि सहकारीले चाहिँ बजारीकरण गर्नुपर्छ भनेर विगत हामी 3-4 वर्षदेखि चाहिँ समर्थन मूल्य निर्धारण गरेर सहकारीलाई अगाडि लगाएर समर्थन मूल्यमा चाहिँ किसानको उत्पादन चाहिँ खरिद गरेर बिक्री वितरण बजारीकरण हुँदै आएको अवस्था चाहिँ छ।
2: अनि पहिले परम्परागत रूपमा गोरु र राङ्गाबाट सञ्चालित गरिन्छ,
3: हजुर,
2: किसानहरूलाई प्रविधि मैत्री उपकरणका लागि त्यस्तो के चाहिँ सहयोग गरिएको छ विगतका वर्षमा र आगामी वर्षमा गर्ने योजनामा?
3: राम्रो प्रश्न सोध्नुभयो, यो कुरा पनि महत्त्वपूर्ण छ किनभने अब पुरानो परम्परागत हिसाबले खेती गर्दाखेरि चाहिँ लागत कष्ट बढी पर्ने होइन, उत्पादन लागत बढी पर्दाखेरि कयौं किसानहरू हतोत्साही भएको अवस्था पनि छ। त्यसो भएर अहिलेको जनप्रतिनिधिहरूले त किसानहरूलाई चाहिँ एकदमै सहुलियतमा अलिक ठुलै लार्ज स्केलमै होइन अनि ठुला इक्विपमेन्टहरू मेसिनरी उपकरणहरू सहयोग गरेर एकदमै उत्पादन लागत घटाउनु पर्यो भनेर कन्सेप्ट ल्याउनु भएको थियो, तर त्यो हामी अलिकता पछाडि धकेलिनुपर्ने अवस्था आयो होइन, अलिकता त्यसमा हामीले सफलता पार्न सकेनौँ किनभने कस्टम हायरिङको कन्सेप्ट अनि हाम्रो बर्दिया जिल्लामै अरू पालिकामा पनि त्यति सक्सेस नभइरहेको अवस्था, जस्तो राजापुर होइन मधुबन बारबर्दिया यस्तो फाँटिलो ठाउँ छ, त्यहाँ पनि प्राइभेट हिसाबले व्यक्तिगत हिसाबले केही कस्टम हायरिङहरू चलिसकेको छ अवस्था छ होइन। यहाँ चाहिँ हामीले पालिकाले नै अग्रसरता लिएर कस्टम हायरिङको कन्सेप्ट अगाडि सारेर ठुला मेसिनरी होइन कम्बाइन हार्वेस्टरदेखि लिएर होइन त्यो तपाईँको लेबलर मेसिनदेखि लिएर पालिकाले नै लिने भनेर दुईवटा आर्थिक वर्ष हामीले बजेट पनि विनियोजन गरेको अवस्था थियो होइन, त्यो अत्यावश्यक पनि हो फेरि, तर यहाँका किसानहरूको माग चाहिँ त्यो भएन। कस्तो भन्दाखेरि माग उहाँहरूको के रह्यो, साना इक्विपमेन्टहरूको रह्यो अनि बीचमा चेन्ज गर्नुपर्ने पनि परिस्थिति भयो। गत वर्ष मात्रै अब किसानकै मागलाई दृष्टिगत गरेर किन उहाँहरूले स्वाभाविक पनि हो त्यो, किन भन्दाखेरि हाम्रो जमिन टुक्रे जमिन छ, जबसम्म यो चग्लाबन्दी हुँदैन तबसम्म त्यो ठुला मेसिनहरूले पनि त्यति प्रभावकारी काम नहुने भयो, अनि किसानहरूको माग पहिला हामीलाई साना मेसिनहरू चाहियो, मिनी टिलरहरू चाहियो अनि पावर टिलरहरू चाहियो, त्यसले नै हामीले काम गर्छ भने ठुलामा पछि जाउँला भन्ने जस्तो आशय देख्दाखेरि गत वर्ष त्यो कस्टम हायरिङको कार्यक्रमलाई कन्भर्ट गरेर तपाईँको 280 वटा त मिनी टिलर एउटा आर्थिक वर्ष सहयोग गरिएको छ 50% अनुदानमा। त्यस्तै गरेर अघिल्लो कार्यकालको जनप्रतिनिधिहरूको कार्यकालमा पनि ठुलो भोलममा साना मेसिनरीहरू सहयोग भएको छ होइन, अहिले करिब करिब उहाँहरूलाई सोध्नुभयो भने फिल्डमा गएर किसानहरूलाई हामीलाई त धेरै सहज भएको छ, उहाँहरूले जेठको असार रोपाई गर्नको लागि असारको 15-20 कुर्नु पर्थ्यो भने अहिले जेठ महिनाभित्र रोपाई गरिसक्नु भएको छ, आफूसँग साधन हुन्छ होइन। अर्को कुरा त्यो फाइदा भयो एकातिर, उत्पादन लागत बढेको दोस्रो कुरा फाइदा, अनि तेर्सो कुरा अनि गाई के अरे गोरु पाल्ने राँगा पाल्ने त्यो खर्च चाहिँ मिनिमाइज हुनुभयो क्या, उहाँहरूलाई दुःख हुन्थ्यो, घाँस काट्नु पर्थ्यो, परालदेखि लिएर सबै जुटाउनु पर्थ्यो, गाई गोबर त हुन्थ्यो, मल चाहिँ हुन्थ्यो, मलमा चाहिँ प्राङ्गारिङ मलमा उहाँहरूलाई अलिकता कमी भयो होला, तर उहाँहरूले समयमा खेती गर्न सक्ने हुनुभएको छ। अहिले करिब करिब प्रत्येक गाउँमा जानुभयो भने दुई चारवटा मिनी टिलर पावर टिलरहरू देखिन्छ, त्यसले चाहिँ खेती गर्नलाई सहजता पैदा गराएको छ, त्यो पनि एउटा सफल कार्यक्रम।
2: ठाकुरबाबु नगरपालिका कृषि शाखाले बजारीकरणलाई पनि महत्वको साथ हेरेर
3: एकदम
2: छत्री बजार शुभारम्भ गर्यो होइन,
3: हजुर,
2: त्यसै गरी बजार क्षेत्रमा किसानहरूले उत्पादन गरेका तरकारी बिहानदेखि करिब 9-10 बजीसम्म बिक्रीका लागि स्थल निर्माण गरिदियो, अब अहिले कृषि एम्बुलेन्सको कुरा पनि छ होइन, यो बजारीकरणलाई अझै व्यवस्थित गराउन उहाँहरूले उत्पादन गरेका तरकारीलाई चाहिँ सम्बन्धित ठाउँमा पुर्याएर कृषकहरूलाई सहज र सरल ढङ्गबाट बिक्री बित्ने र उहाँहरूको आमदानीको स्रोत पनि बढाउनलाई के चाहिँ योजना बनाउनु
3: हो, यो कुरामा चाहिँ ठाकुरबाबा नगरपालिकाले विगतदेखि नै एकदमै ठुलो अभ्यास गर्दै आइरहेको छ होइन, म आफै पनि भुक्तभोगी छु यो कुरामा होइन, अनि हामीले के गरेनौँ कोविडको बेलामा गाडीलाई हायर गरेर होइन किसानको उत्पादनलाई उपभोक्तासम्म पनि पुर्यायौँ रिस्क लगेर जोखिम मोलेर होइन, त्यो बेलादेखि त्योभन्दा अगाडि हेर्नुहुन्छ भने किसानकै सञ्जाल बनायौँ पनि होइन, बजारीकरणको लागि सङ्कलन केन्द्रको लागि सञ्जाल बनाएर उहाँहरूले गर्नुहुन्छ कि भनेर युवाको सञ्जाल छुट्टै बनायौँ होइन, पुराना पाका किसानहरूको सञ्जाल पनि बनायौँ, तर पनि हामीले सोचे अनुसारको बजारीकरणको काममा सफलता हात पार्न सकेका छैनौँ होइन। अहिले चाहिँ सङ्घीय सरकारले 12 ठुला बजारहरूलाई विशेष गरेर बुटोल भयो, कोलपुर भयो, धनगढी भयो, यस्ता 12 ठुला बजारहरूलाई सङ्घीय सरकारकै मात रहने गरी होइन उहाँहरूले यो डिजिटल प्रविधिबाट प्रत्येक दिनको मूल्य अपडेट गर्ने होइन, त्यसपछि साना बजारहरूसँग लिङ्कअप गर्ने होइन अनि सङ्कलन गर्ने त्यस्तो खालको कन्सेप्टका साथ अगाडि बढेको अवस्था छ। त्यो ठुला बजारसँग हामी नजोडिकन अगाडि बढ्नै नसकिने अवस्था रहेछ होइन, देखियो, हामीले पनि पाठ सिक्यौँ। त्यसो भएर अहिले चाहिँ पछिल्लो अवस्थामा पनि हामी प्रयासरत छौँ, तपाईँले भने जस्तै छत्तरी बजारको स्थापना गऱ्यौँ त्यसबाट हुन्छ कि होइन, त्यसको पनि एकदमै राम्रो उद्देश्य थियो, हाइवे थियो हामीसँगै होइन, हाइवेमा गाडीहरू दैनिक 150-150 गाडीहरू त गुड्छन्। त्यसो भएर हाम्रो ठाकुरबाबा नगरपालिकाको यहाँको स्थानीय उत्पादनलाई टक्क सजाएर हामीले त्यही हाइवेको छेउमा राखिदियौँ भने होइन, पानीबाट घामबाट ओर लाग्नको लागि हामीले छत्तरी पनि सहयोग गरेका थियौँ, किसान नै बस्ने गरी बन्दोबस्त गरेका थियौँ, तर किसानहरूले आफै बजारीकरण गर्न सक्ने स्थिति रहेन। उहाँहरू उत्पादन गर्न राजी हुनुहुन्छ तर हामी बजारीकरण गरेर बसेर दिनभरि बस्न सक्दैनौँ भन्नुहुन्छ, टोकरीमा बोक्ने पानी लागेको छ एउटा त होइन, उहाँहरू घर घरमा जानुहुन्छ, बिहान पखाउनुहुन्छ, एक डेढ घन्टा घुम्नुहुन्छ अनि आफूसँग भएको थोरै हुन्छ चिज उत्पादन होइन, त्यो उत्पादन खपत गर्नुहुन्छ गइहाल्नुहुन्छ। अनि हाट बजारहरू पनि छन् हामीसँग प्रत्येक वडामा होइन, कृषिलाई पहिलो प्राथमिकता दिने भनेर हाट बजारलाई व्यवस्थित गर्दै पनि लगेको अवस्था छ, विशेष गरेर एउटा वडामा एउटा कृषि हाट बजार हुने कन्सेप्टका साथ पालिका अगाडि बढेको अवस्था छ होइन। अहिले संघीय सरकारसँग पनि सहयोग लिएर यो हाट बजारलाई अझ व्यवस्थित गर्ने, यहाँ हामीलाई आवश्यक पर्ने उत्पादन के हो, तरकारी खाद्यान्न, यहाँ आवश्यक पर्ने उपभोग्य चिजहरू यहाँ खपत गराउने पहिलो प्राथमिकता, दोस्रो चिज बढी भएको चिज बाहिर पठाउने कन्सेप्टका साथ विभिन्न प्रोजेक्टहरूसँग पनि अहिले हेफरसँग हामीले साझेदारी गर्ने मूल उद्देश्य पनि त्यही थियो होइन, विशेष गरेर तरकारी फलफुलहरूमा, फलफुलमा त हामी आत्मनिर्भर छैनौँ, बाहिरबाट नै आउँछ, अझै पनि आउँछ फलफुल, हाम्रो व्यावसायिक रूपमा छैन, बगैँचाहरू पनि पुराना बगैँचा भएका पनि मासिँदै गइरहेका छन् होइन, नयाँ हामीले विस्तार गर्न खोजे अनुसार अगाडि बढेको अवस्था चाहिँ छैन, किनभने यो वर्ष पनि हामीले गत वर्ष फलफुल पकेट विस्तार कार्यक्रम भनेर राखेको किसानहरूको चासै छैन कि, अनि ठूला किसानहरू जसको जग्गा जमिन अलि धेरै छ उहाँहरू बाहिर आउनुहुन्छ होइन, यहाँ हुने किसानहरूले आफूलाई खानको लागि खाद्यान्न लगाउनुहुन्छ, त्यसो भएको कारणले होला फलफुलमा त्यति आकर्षण छैन होइन, दुई चारजनाले व्यावसायिक रूपमा गर्न खोज्नु भएको छ त्यो राम्रो पक्ष हो। अनि यो वर्ष पनि प्रत्येक वर्ष हामीले फलफुल विस्तार गर्नुपर्छ, फलफुल बगैँचाहरू सुदृढ गर्नुपर्छ भनेर साना कार्यक्रमहरू पनि हामीले जोड्दै गइरहेका छौँ, त्यो फलफुलको फलफुलतिरको कुरा भयो। अनि तरकारीको मेन यहाँ समस्या भनेको सानोतिनो स्केलमा तरकारीहरू गर्नुहुन्छ किसानहरूले, अनि परिपाटी नमिल्दाएर एकै सिजनमा वात्तै उत्पादन गर्नुहुन्छ अनि अफ सिजनमा एकदमै ग्याप हुन्छ, खाली हुन्छ, त्यसो भएको उनीहरूले अलिकति समस्या भएको हो। सिजनमा चाहिँ बढी उत्पादन हुने अनि आवश्यक परेको बे सिजनमा चाहिँ कम उत्पादन हुने त्यस्तो अवस्था छ, त्यसलाई हामीले मिलाएर कसरी सकिन्छ, अब दैनिक जस्तो भुरीगाउँ जस्तो मास भएको बजारहरूमा जस्तो नेपालगञ्जमा सुरु भएको छ होइन, बिहानै किसानहरू आउनुहुन्छ राख्नुहुन्छ ताजा तरकारी खान पाइन्छ भन्ने हिसाबले पनि त्यो सेल राम्रो हुँदो रहेछ, अनि हामीले यहाँ प्र्याक्टिस गऱ्यौँ अनि निरन्तर चल्न सक्छ।
4: किसानहरू कतिको सन्तुष्ट अथवा खुसी?
3: किसानहरू खुसी हुनुहुन्छ यहाँ, जब हामीले एक डेढ महिना सुरु गऱ्यौँ तर निरन्तर पछिसम्म बढ्न सक्नु भएन होइन, अहिले त बर्खा सिजन भयो, पानी सानी पर्छ, यो बेलामा त तरकारी पनि हुँदैन वास्तवमा किसानको उसमा खेतबारीमा होइन, अब तरकारी हुने सिजनमा उहाँहरू निरन्तरता दिन्छौँ भन्ने कुरा गर्नुभएको छ, उहाँहरूले जो जसले त्यहाँ बस्न थाल्नु भएको थियो करिब करिब तपाईँको 30-35 जनासम्म पनि पुग्नु भएको थियो होइन, अनि हामीले स्पेस पनि दिएको उद्योग वाणिज्य सँगसँग मिलेर होइन यो एरियामा बस्नु भनेर उहाँहरू उत्साहित हुनुहुन्थ्यो, अनि यहाँको मण्डीसँग उहाँहरूको अलिकता तालमेल मिलाएर अनि अलिकता दिगो हिसाबले सञ्चालन गर्ने गरी हामीले त्यो सोच बनाइराख्यौँ, छलफल गर्दैछौँ।
4: आगामी अङ्कमा यहाँसँग थप पालिकाले गरेको किसानमुखी कार्यक्रमका विषयमा पनि कुराकानी गरौँला होइन। आजको कार्यक्रमको अन्त्यमा यो नागसँग हामीले विज्ञहरूसँग कुराकानी गर्छौँ, रोपाई सकेको पनि एक डेढ महिना भयो, अब धानमा गोडमेल गर्ने अथवा झार हटाउने, त्यसमा पानीको सिँचाइको कुरा होला, कस्ता खालका रोग लाग्छन् अप्नाउनु पर्ने सावधानीका कुरा होला, संक्षेपमा किसानहरूलाई धान उत्पादन बढाउनलाई यो समयमा मल त्यसपछि गएर सुन्चाइ
3: हो
4: अनि त्यहाँको झारपात निकाल्ने कुरा यिनी विषयमा संक्षेपमा जानकारी,
3: हाम्रो बर्दिया लगायत हाम्रो पालिका पनि होइन, यो धान उत्पादनको एकदमै उर्वर भूमि हो, यो बर्दियाको धानले गर्दा धेरै जिल्लाहरू धानिएको पनि छ होइन, बाहिर आयात निर्यात हुन्छ, यहाँ ठूलो भोलममा उत्पादन पनि हुन्छ होइन, त्यसो भएको हुनाले तपाईँले एकदमै महत्वपूर्ण प्रश्न सोध्नुभयो, धानको उत्पादन बढाउनको लागि होइन त्यस विभिन्न रोग किरादेखि लिएर होइन प्रकोपबाट हानि नोक्सानी रोक्नको लागि किसान सदैव सजग हुनुपर्छ, विशेष गरेर तपाईँले अहिलेको समयभन्दा पछि भन्दा पनि सुरुकै फेजदेखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ, जस्तो अब जग्गा तयारी पनि हाम्रो कतिपय अवस्थामा पुगेको हुँदैन होइन, राम्रोसँग जग्गा तयारी हतपत गर्छौँ, आज जोत्छौँ भोलि रोप्ने तर्खरमा जान्छ, त्यसले उत्पादन घटाउँछ, अवश्य पनि उत्पादन घटाउँछ। जब जोताइ पुगेन, जग्गा तयारी पुगेन, तयारीमा हामी एकदम चुकेका छौँ। किसान दाजुभाइ दिदीबहिनीहरूलाई आगामी वर्ष पनि होइन यो काम लाग्छ भन्ने हिसाबले मैले जोड्न खोजेको। अब जग्गा तयारी, मल व्यवस्थापन, होइन हुन त अब मलको इस्यु छ, होइन राष्ट्रव्यापी रूपमा हाम्रो देशव्यापी रूपमा मलको अभाव नै रहेको छ। त्यो मलको अभावलाई नै दृष्टिगत गरेर मैले जोडिहालेँ, ठाकुर बाबा नगरपालिकाले गौशालालाई उत्पादनमुखी बनाउनुपर्छ भन्ने हिसाबले त्यो गोबरलाई चाहिँ प्राङ्गारिक मल उत्पादन गर्ने कारखानासँग जोड्दैछ, होइन त्यो उत्पादन हुन थाल्यो भने त हामीलाई रासायनिक मल एकदम अहिले आइरहेको रासायनिक मल अहिले गत वर्ष हामीले 17 पटक 17 लट 2 कम्पनी गरेर मल हामीलाई प्राप्त भयो ठाकुर बाबा नगरपालिकामा। करिब करिब तपाईँको हाम्रो मागको 57% मात्रै माग के अरे आपूर्ति भएछ कि आएछ। हामीले मागेको 100% तपाईँको आधा मात्रै आउने रहेछ, होइन आउँदै आउँदैन कि मल भने जति आउँदैन। त्यसो भएर अभाव खड्किराख्ने त्यो प्राङ्गारिक मल उत्पादन भयो भने त आधा त्यसले फुलफिल गर्ने भयो, होइन त्यसपछि सहज होला। अब 1.5 वर्ष त्यो उत्पादन हुन लाग्छ। त्यसले चाहिँ एकदमै महत्त्वपूर्ण काम हामी किसानसँग जोड्दैछौँ। किसानसँग भएका अहिले गाई वस्तु पाल्न छोडियो, होइन अनि त्यसो भएको हुनाले एकै ठाउँमा गाईहरू छ, गौशाला छ, गौशालाको मल गोबर त्यतिकै खेर गइरहेको छ। त्यसलाई सदुपयोग गरेर राम्रो प्राङ्गारिक मल उत्पादन गरेर किसानलाई दिने हो भने त किसान पनि सन्तुष्ट हुने भयो, किसानको खेतबारी पनि उर्वर हुने भयो। अनि किसानको खेतबारीमा भएको अहिले पराल भयो, छाली भयो, त्यतिकै खेर गइरहेको छ। त्यो पराल छाली होइन त्यो सबै उहाँ गौशालामा जोडिन्छ, त्यही कारखानामा जोडिन्छ। उहाँहरूले लिएर दिनुहुन्छ, बेच्नुहुन्छ, सित्तैमा दिने पनि होइन, बेच्नुहुन्छ अनि मल त्यसको सट्टामा मल ल्याएर आउनुहुन्छ। त्यो तरिकाले हामीले जोड्दैछौँ, होइन मलको सन्दर्भमा त्यो कुरा गरेँ। अब धान बाली महत्त्वपूर्ण छ हाम्रो। अब विशेष गरेर सबै उपभोक्ताहरूले अब हामीले बिहान प्रत्येक दिन एक दिनमा पनि भात खान सकेनौँ भने नि होइन कस्तो तलतल लागिहाल्छ। त्यसो भएर यसलाई प्रमुख बालीकै रूपमा हामीले लिने गरेका छौँ। पछिल्लो अवस्थामा यहाँ चाहिँ हामी खोज्दाखेरि चाहिँ मसिनो धान खोज्ने, होइन चामल खोज्ने, सबैलाई त्यो लागिसक्यो। स्वादको हिसाबले राम्रो चाहियो, तर लगाउँदाखेरि मोटो धान लगाउँदाखेरि अलिकति कता तालमेल नमिलेको अवस्था भएको हुनाले विगत हामी 3 आर्थिक वर्षदेखि मसिनो तथा बासनादार धानको कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। यो वर्ष गएको वर्षमा पनि मात्रै पनि हामीले 11 बिघामा सामा मन्सुले धान विस्तार गर्नुभएको छ। हामीले थोरै सहयोग गरेका छौँ, किसानहरू जोडिनु भएको छ। त्यो 11 बिघाको उत्पादन भएको धान चाहिँ सहकारीमा आउँछ। सहकारीले चाहिँ सिंहमाइनीले त चामलै निकालेर बाहिर सेल गरिरहेको अवस्था छ, होइन बाहिरको माग अनुसार त्यसले बाहिर पठाउँछ। यहाँका मुख्य गरी यहाँका होटलहरू, यहाँ आएका पाहुनाहरूलाई मसिनो तथा यहाँको स्थानीय होइन लोकल चामल खुवाउने हिसाबले उद्देश्यले त्यो हामीले जोड्दै आइरहेका छौँ। त्यसो भएर यो वर्ष पनि त्यति अहिले म हिजो मात्रै पनि बिदाको दिन भए पनि म सर्र घुमेका थिएँ, होइन अनि मजाले त्यति एकदम सुख खडेरी पनि छैन अहिलेसम्मको कन्डिसन हेर्दाखेरि। गत वर्ष अलिकता उतार चढाव देखिएको थियो, विशेष गरेर किसानहरूले सावधानी हुनुपर्ने बेला छ। यो बेला जस्तो अब किरा लागिदिन्छ कहिलेकाहीँ, अलिकता सुख खडेरी पर्ने जस्तो भयो भने किराको प्रकोप भत्तै बढ्छ। फटेङ्ग्राहरू भयो, होइन गवारोहरू, विशेष गरेर मसिनो धानलाई त फेरि त्यो गवारोले होइन होइ क्षति गर्छ। त्यस्तो बेलामा चाहिँ उहाँहरूले आफूले पहिचान गर्न सक्नु भएन भने पनि हामी हाम्रो सेवा केन्द्रमा प्राविधिकहरू हुनुहुन्छ, उहाँहरूलाई लिएर देखाउनु पर्यो के भएको भनेर, समयमै पहिचान गर्नु पर्यो।
4: हिसाबले हेर्ने हो भने यति बेला चाहिँ मौसमले साथ दिन्न कि पानी पर्दैन कि भन्ने थियो, पाटोपटोहरूमा देशभरिका विभिन्न ठाउँमा परेका छन्। अझ विशेष गरी भनौँ ठाकुर बाबा नगरपालिका सहितका आसपासका क्षेत्रमा त पानी परेको छ, यसले किसानहरूलाई चाहिँ
3: एकदम उत्साही बनाएको छ, राम्रो छ। अहिलेसम्म धान बिग्रेको अवस्था छैन, होइन अब पछि चाहिँ तपाईँको अलिकता तपाईँको अत्यधिक धेरै पानी आइदियो, बाढी आइदियो भने रोगको प्रकोप। गत वर्ष त्यहाँ 6-7 बाढी आयो अनि 81 तपाईँको धानै ओइलाउने होइन रोग देखा पर्यो, होइन अनि कतिपय अवस्थामा अब यो मौसम अनुकूल भइदिँदैन, किसानले सोचेको एउटा हुन्छ भइदिन्छ अर्कै, अब समस्या त छ होइन, सजग हुनुपर्छ
4: परम्परागत रूपमा पनि। अब अहिले गोडमेलमा ख्याल गर्न पर्यो,
3: विशेष गरेर गोडमेल गर्न पर्यो, दुई पटक तपाईँको युरिया टप ड्रेसिङ गर्नु पर्यो, होइन युरिया कहाँ छ भन्नु होला किसानहरूले फेरि, होइन युरिया चाहिँ थोरै भए पनि आइ नै रहेछ, होइन अब आज मात्रै कृषि तथा त्यो साल ट्रेनिङले हामीलाई कोटा दिएको छ, हामी भोलि कोटा तोकेर सहकारीहरूले ल्याउँदैछन् 2-3 दिनमा। यो आवश्यकतालाई महसुस गरेर पनि हामीले संघीय सरकारलाई होइन माननीय जीवहरूलाई पनि हामीले राख्ने कुराहरू राख्यौँ, यहाँको समस्या रसायनिक मलको राखेर नै अहिले थोत्थोरै भए पनि पटक पटक आइरहेको छ। अब युरिया र डिएपीसँगै आउँदैछ, यो लट आयो भने यो बेला ठिक्क भएको छ, टप ड्रेसिङ गर्न एक लट त गरिसक्नु भयो उहाँहरूले झगडा गरेर पहिला नै होइन, अब गोडेर झार उखेले झार निकालेर अनि टप ड्रेसिङ गरिदिनु भयो भने धान एकदमै राम्रो फस्टाउँछ होइन।
4: आगामी अङ्कमा यहाँसँग थप विषयमा कुराकानी गरौँ। निकै व्यस्त समयका बावजुद पनि नार्कसँग रेडियो टाइगरले सहकार्य गरेको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय र जानकारीका लागि ठाकुर बाबा नगरपालिका कृषि शाखा प्रमुख ध्रुवराज बमजी यहाँलाई धेरै धेरै धन्यवाद।
3: हुन्छ बाबु सर, हजुरलाई पनि धन्यवाद। विशेष गरेर यो लोकप्रिय कार्यक्रम जुन छ किसानको खेत खेतमा यो कार्यक्रम पुगिरहेको छ होइन, किसानहरूले सुन्ने गर्नुहुन्छ, एकदमै उत्साहित हुनुहुन्छ कार्यक्रम सुन्दाखेरि। तपाईँलाई त मैले रेडियोमा सुनेको थिएँ भन्ने किसानहरू कहीँ भेटिनुहुन्छ क्या फिल्डमा होइन, त्यसो भएको हुनाले यो कार्यक्रमहरू 15 दिनको फरकमा ग्यापमा चाहिँ आउने गर्छ। यो राम्रो कार्यक्रम हो। यो कार्यक्रम मार्फत सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई पुनः पनि म यति बेला चाहिँ विशेष गरेर धान बाली यो गाँ जाल्ने अवस्थामा वनस्पति वृद्धि अवस्थामा छ, यसलाई चाहिँ प्रत्येक दिन सक्नुहुन्न भने पनि 3 दिनको 5 दिनको फरकमा आफ्नो धान खेतको चाहिँ निरीक्षण गर्छु गर्नुहोस् भन्छु म होइन। निरीक्षण गर्नुभयो भने त्यहाँ पत्ता लाग्छ समस्या के छ होइन, निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा त प्राविधिकहरूसँग राय लिएर गरिहाल्नु गरि नै हाल्नुहुन्छ होइन। यो कार्यक्रममा जोड दिनुभयो हाम्रो ठाकुरबाबा नगरपालिकाबाट भए गरेका कामहरू, कृषि शाखाले गर्ने गतिविधिहरू होइन, आफ्नो महत्वपूर्ण सुझाव किसान समक्ष पुर्याउने यो अवसर दिनुभयो, यसको लागि धन्यवाद।
1: अपना उक्रा अब रेडियो टाइगर 99.2 मेगाहर्ज बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्टी बाटी है। यह कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसंधान परिषद राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र संघके मिलकर तैयार पर्लक हो।
0: अब हाम्रा एकति कृषि सम्बन्धी छोटकरी मना गतिविधि सुनी।
5: आप कृषि बुलेटिन के पाला कृषि अनुसंधान परिषद जारी करल बुलेटिन। बुलेटिन के अवधि श्रावण 29 गते से भदौ 4 गते सम्म। मनसून सक्रिय रहला कुर्से धान बाली लगेला क्षेत्र में पानी का व्यवस्थापन संग रोग और किरा का नियमित निगरानी कर कृषि विज्ञान ग्रह सुझाव दिहलबाट। यी अवधिमा धान बाली का लाग मल व्यवस्थापन झारपात नियन्त्रण तथा रोग किरा व्यवस्थापन विशेष ध्यान दिए पर्ना कृषि मौसम सल्लाह बुलेटिन में जनागेल बा। एजोलाह हरियो मलको रूपमा प्रयोग गरी धान खेतीमा हरियो मलको रूपमा तयार मिलक एजोला प्रति कठा 20 किलो या प्रति रोपनी 30 किलोको दरले प्रयोग गर सकी। एजोला वृद्धि करकला कम्तीमा 10 दिनसम्म खेतोमा 5 से 10 सेन्टिमिटर गहिराईसम्म पानी धर्ल रही। पानीसँग एजोला भूकेन जैनी देखला केन ध्यान दि। एजोला हना धानका पहिला निकै नाप्याला मन माटीमा मजा से नमिलाए कृषि विज्ञको सुझाव पातिन। मल व्यवस्थापनमा फेरि ध्यान दिए। धान लगेलक 20 से 25 दिनसम्म ऐना बुट्टा हन समय मन नेपाल कृषि अनुसन्धान परिषद सिफारिस गर्लक माटा अनुसार युरिया टप गर सिक्दी। युरिया विकल्पका रूपमा नानो झोल युरिया 4 मिलिलिटर प्रति मिलिलिटर पानीमा मिलाकन पुरा भिज्नाकै कह छिटो सिक्दी। टप ड्रेस गर सिक्लक पाछ कम्तीमा 24 घण्टासम्म खेतोमा पानी बह नाटी। झारपात नियन्त्रण गर्न बेला धान चिटलाक 15 से 25 दिन भित्र झारपात व्यवस्थापन विशेष ध्यान दिए परत। विस्मय रिबेक सोडियम 10% एमसी 25 लिटर पानीमा 12 मिलिलिटरका दर लेखन प्रति रोपनी वा 17 लिटर पानीमा 8 मिलिलिटरका दर लेखा प्रति कठा प्रयोग गर सेक्ना बुलेटिन जनाइबा। उसैका औषधि प्रयोग गरेर खेतोमा छिपछिपे पानी हुइलक अवस्थामा फ्ल्याट फ्यान नोजल प्रयोग गर सुझाव देखिबा। लाइनमा लगेला खानामा निकाय बेर कोनो विदर्क प्रयोग गर सक्जाय। धानमा रोग र जोखिम बढ्न सेक्न हुलक कोर्सिन निगरानी गर परत। धान लगा सेक्न 2-3 हप्ता पाछ खेतोमा लगातार पानी जम्तिरह बेर फेटरी कुन्हा रोग लाग सेक्न हुलक कोर्सिन नियमित अवलोकन गर परत। रोगी बिबुरहन खार्कन नष्ट गर्न हो अर्को फुल्ल ठाउँमा जमलक पानी हन निकाएर सुझाव देखेलबा। उसैको बुलेटिन आवश्यक अवस्थामा बेबिस्टिन 2 ग्राम मिली प्रति पानीमा मिलाकन 8-10 दिनका फरकमा 2-3 फेरा वान भिज्ना गरी छिटो परत। गबारो ओ पात बिरुवा किरा कसिका नियन्त्रण गर्न धान खेतीमा गबारो किराका कारण बुवाट मुना समस्या आइसक्न विलक पर्सिन नियमित अनुगमन गरपर खेतोमा 5% मृत बुट्टा वा प्रति किराका फुलक एक थो झुप्पा अथवा प्रति मिलिमिटर एक थो वयस्क किरा देखपरलक पार्सक व्यवस्थापन उपाय अप्नाइन बुलेटिन सुझाव दिहल्बा पाटक टुप्प मन रलक अण्डा फेन अवलोकन कैकन नसकर खगेलबा धानमा पात बिरुवा किराका प्रकोप विलक किराका लाभा विलक पटिहान चिरका फेन नष्ट गर सेक्जाइ धान हान कटाहा लट्ठी लेका हो डौरी लेका फेन लाभा हान नष्ट गर सेक्जाइ प्रकोप ढेर विलक मात्रामा सिफारिस गर्गेलाई पिछाडि प्रयोग गर पर प्रत्येक फेदरी डडुवा अर्थात् सिट ब्लाइट मसिन जोगाइ सेक्जाइ धान बाली मान प्रत्येक फेदमान डडुवा अर्थात् सिट ब्लाइट रोग जोखिम देख पर्लसे सिफारिस गर्गेलाई मात्रामा नाइट्रोजन सँग फसफरस र पोटास मल प्रयोग गरेर सुझाव देखेलबा रोगका प्रकोप भर्लसे एलिडाइमाइसिन 2 मिलिलिटर प्रति लिटर पानी मिलाकन सक्कु बोट उनान भिजनाकै 10 दिनका फरकमा 3-4 फेरा छिटो सेक्जाइ अब धानबालीमा किसान हुनका लाग मुख्य सन्देश अब धानबालीमा पानी जम्ना अवस्था झारपात हो रोग किराका नियमित अनुगमन गर पर्न सबसे महत्वपूर्ण बाध्य मल तथा विषादी प्रयोग गरे कृषि प्राविधिक र सल्लाह हो सम्बन्धित बालीका लाग सिफारिस गरेलक मात्र पालना गर पर्न कुछ दिन यहाँ लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साताका शुरूआतमा कुछ स्थानमा मध्यम तथा अन्त्यमा मध्यम वर्षा हुन सम्भावना बा साताका शुरूआत मध्यममा 1-2 स्थानमा भारी वर्षा तथा मेघगर्जन सत्याङ्कका सम्भावना रहे सतर्क रह सुझाव दिएल बा किसानहरूका धान खेतमा न एजोला प्रयोग उचित पानी व्यवस्थापन तथा गोडमेलमा न ध्यान दिनसँग धानक रोग किराका नियमित अनुगमन तथा कृषि अनुसन्धान परिषद सुझाव दिएल बा मौसम सम्बन्धी जानकारीका लागि निशुल्क 11:55 हो कृषि तथा पशु पक्षी जिज्ञासाका लागि 11:35 सम्पर्क कार्यक्रम अपनाउन र बुलेटिनका बारेमा जानकारी लिन सक्ने बाटो
1: कृषि औ पशुपालन सम्बन्धी जिज्ञासा केलक नेपाल कृषि अनुसन्धान परिषदकै पैसा नलग्न नम्बर 11:35 हरेक सोमबार सन्ध्याकै 5 बजेदेखि 7 बजेसम्म फोन गर सक्दै
0: अब हाम्रो सुन्तीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रमका पुछारमा आशिकली आप पाला मिल्बा हमार प्रश्न अपनक जवाब प्रश्न असिन्बा
5: रासायनिक युरिया मल के सट्टा मन कौन मल प्रयोग गर सिक्जाय प्रश्न फेक फ्यारा युरिया मल के सट्टा मन कौन मल प्रयोग गर सिक्जाय
0: एसएमएस मसिना उत्तर पठाका सहभागी बन सिक्की यी प्रश्नके उत्तर अपनाउन जनलवाती कलसे 98583961 आफ्नो नाउँ ठेगाना सहित एक हप्ता भित्र एसएमएस मसिन उत्तर पठाका सहभागी बन सिक्दी सही उत्तर पठाइलक हुकनसे एक जहन गोला पठासे विजेता छानका कार्यक्रमके तर्फसे 100% धन्यवाद
5: हाम्रो पुछलक प्रश्न सही जवाब दिन विषयमा हाम्रो पुछल प्रश्न रह राष्ट्रिय धान दिवस कहिया मनाजाइ याकर सही उत्तर रह असार 15 गते यी प्रश्नक उत्तर ठ्यार जनसंग्रहण लिखन पठाइल रह यी मध्ये मसिन एकजना हाम्रा गोला प्रथा मसिन विजेता घोषणा गरल बाटी उहाँ हुई त ठाकुर बाबा नगरपालिका वार्ड नम्बर 5 का दिल्लीराज उपाध्याय उहाँ चाहिँ गोला प्रथा मसिन विजेता भए सफल हिलबाट दिल्लीराज उपाध्याय हान हार्दिक बधाई बा पुरस्कार के लाग अपना एक अखर भिक्टर अपन परिचय खुलना काट लेकर टाइगर एफएम का कार्यालय में संपर्क कर सीखने बाटी
1: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सकल पाछ अपन मन में लागल विचार और कृषि खेती के विषय में कोनो प्रश्न और जिज्ञासा हुई कले से अपने हुक्र अपन फोन में से कह सीखने बाटी है ओ एसएमएस ईमेल में से फिर लेखे सीखने बाटी है अपन जवाब में विचार और प्रश्न धरक लाग कृषि अनुसंधान परिषद के पैसा निलग्न फोन नंबर 11:35 में डेलक निर्देशन के आधार में रेकर्ड कर सीखने बाटी है पुस्तक रेडियो टाइगर के संपर्क नंबर 0084-40-31-88 ओ मोबाइल नंबर 98580-30961 में फोन कैक रेकर्ड कराई और लिखाई फिर सीखने बाटी है पुस्तक रेडियो टाइगर FM@gmail.com में फिर अपन जिज्ञासा पठाई सीखने बाटी है
0: लिटा रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसन्धान परिषद के कृषि मौसम सलाह बुलेटिन हो। कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हप्ता में अपनाई से एक जिना कृषि संबंधी थ्योर जानकारी संग और मेरमेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के न सुनती रही कार्यक्रम सुन के सुझाव सलाह फेन लिख कर पठिने बाटी कना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरटीओ मैटिकाराम फिना विदा राम राम नमस्कार।

Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भ्रिगाउँ बजार बर्दिया।

0: नमस्कार, कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गिमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारीका अवसर सीमित हुनु, सिप अनुसारको काम नपाइनु र रोजगारीका लागि ठूलो संख्यामा युवा विदेशिनु पर्ने अवस्था अहिले पनि चुनौतीकै रूपमा छ। अर्कोतर्फ रोजगारदाताले आवश्यक सिप भएका जनशक्ति नपाएको गुनासो गरिरहेका छन्। अर्थात एकातिर काम खोज्ने जनशक्ति छ, अर्कोतिर कामका लागि आवश्यक जनशक्ति खोजिरहेको रोजगारदाता छन्। तर यी दुई बीचको दूरी अझै पूर्ण रूपमा हट्न सकेको छैन। यही चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सिप मेला अभियानलाई अघि बढ़ाएको छ। विभिन्न सिप तथा व्यावसायिक तालिम मार्फत युवालाई रोजगारी र स्वरोजगारसँग जोड्ने लक्ष्य राखिएको यो कार्यक्रमले धेरैलाई आकर्षित समेत गरेको छ। हजारौंले आवेदन दिनुले पनि सिप सिक्ने र रोजगारीसँग जोड़िने अवसरप्रति नागरिकको माग कति ठूलो छ भन्ने देखाउँछ। तर आवेदन दिने ठूलो संख्याको तुलनामा सीमित व्यक्तिले मात्रै तालिम पाउने अवस्था, केही तालिममा न्यून उपस्थिति, तालिमपछि रोजगारीमा जोड़िनेको वास्तविक संख्या र कार्यक्रमको प्रभावकारिता जस्ता प्रश्न पनि उत्तिकै महत्वपूर्ण छन्। आजको देश परदेशमा हामी सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग विस्तृतमा कुराकानी गर्दैछौ। के छ आजभोलिको कार्य व्यस्तता, के छ, यसैबाट शुरू गरौं।
1: हस् हस् धन्यवाद सर। सिप मेलाको कुरा गर्दाखेरि यो तेस्रो पटकमा हामी जमर्कोमा छौं। पहिलो सिप मेला र दोस्रो सिप मेला चाहिँ हामीले एकदमै सफल तरिकाले शुरू गरियो। यो खास महानगरले शुरू गरेको एउटा नवीनतम मञ्च हो, जसले चाहिँ श्रमलाई चाहिँ रोजगारसँग जोड्नलाई एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एउटा प्लेटफर्मको रूपमा चाहिँ शुरू गरेको कार्यक्रम हो। अनि त्यसै चरणमा हामी प्लानिङमा छौँ, अब चाँडै नै यसलाई सञ्चालन।
0: विभिन्न पालिकाले चाहिँ आफ्नै पालिका अन्तर्गत रहेर विभिन्न सिपका कुराहरू, तालिमका कुराहरू उहाँहरूले आयोजना गरिरहनु भएको छ, गर्दै आउनु भएको छ। र काठमाडौँ महानगरपालिकाले चाहिँ एउटा भइरहेका गतिविधि वडाहरूमा पनि भइरहेका छन्, पालिका स्तरमा पनि भइरहेको छ, तर फरक तरिकाले अलि बल्कमा, अलि मासमा चाहिँ तालिम दिउन भनेर तपाईँले 2 वर्ष अगाडि पहिलेदेखि चाहिँ यो कार्यक्रम शुरू गर्नुभयो। के कन्सेप्ट थियो, कसरी शुरू भयो यो प्लानिङ, अथवा यो विचार चाहिँ कसरी आयो?
1: पहिलो त म अलिकति डाटामा जान चाहे होइन, जस्तो नेपालको सन्दर्भमा हेर्ने हो भने वार्षिक रूपमा चाहिँ हाम्रो 5 लाख जनशक्तिहरू श्रम बजारमा प्रवेश गर्छ
0: हो।
1: त्यसमध्ये डेटालाई हेर्ने हो भने लगभग 2.5 लाखको हाराहारीमा मात्रै तालिम दिन सक्ने क्षमता नेपालसँग छ,
0: होइन,
1: जसमा अब खर्चको कुरा गर्ने हो भने लगभग लगभग 20 अर्बभन्दा बढी खर्च भएको देखिन्छ। र सञ्चालकको हिसाबले कुरा गर्ने हो भने संघले, प्रदेशले र स्थानीय तह लगायत प्राइभेट संस्थाहरू, डेभलपमेन्ट पार्टनर्सहरू, विभिन्न यो निकायहरू अन्तर्गत चाहिँ तालिमहरू सञ्चालन भएको पाइन्छ। तथापि यसको चाहिँ दीर्घकालीन भनौँ न इम्प्याक्ट चाहिँ अझै पनि राम्रोसँग देखिएको छैन। अझ विशेष गरी हामी 35 रोजगारको सम्बन्धमा कुरा गर्ने हो भने दैनिक लगभग सिबिएसको डेटाई अनुसारले कुरा गर्ने भने पनि र माइग्रेसन रिपोर्टलाई हेर्दा पनि लगभग 1000 जना जति चाहिँ दैनिक वैदेशिक रोजगारमा जान्छन् होइन, त्यसमध्ये हेर्ने हो भने 20% मात्रै स्किलफुल म्यान पावर चाहिँ वैदेशिक रोजगारमा गएको देखिन्छ। 80% चाहिँ अनस्किल म्यान पावरहरू वैदेशिक रोजगारमा गएको देखिन्छ। भनेपछि यो

0: आफ्नो ज्ञात एकातिर छ भने हाम्रो नेपालमा चाहिँ सञ्चालित तालिमहरूको जुन एकरूपता चाहिँ छैन। हुन त यसमा विभिन्न कारणहरू छन् होइन, यसमा चाहिँ अब एन नै हाम्रो टिबेट एन नै आएको छैन र अहिले अब एनबिक्युएफको सिस्टम जुन नेपाल सरकारले लागू गर्न खोजेको छ त्यो पनि अहिले अब पाइपलाइनमै छ। अब यावत कुराहरूले गर्दा पनि हामीसँग चाहिँ कस्तो खाले जनशक्ति निर्माण गर्दा कस्तो खाले तालिम सञ्जाल गर्ने भन्ने विषयमा विभिन्न तहमा अन्यल छ र विभिन्न तरिकाले आफ्नै तरिकाले तालिम सञ्जाल गरेको अवस्था छ र यति हुँदा पनि हाम्रो सिप मेलामा चाहिँ हाम्रो कन्सेप्ट कसरी आयो भन्ने सन्दर्भमा चाहिँ यो त पहिलो कुरा चाहिँ सिप कस्तो हो भन्ने कुरा चाहिँ पहुँच एउटा विकास गरौँ होइन भन्ने नै हो सबभन्दा पहिला इनिसियलमा चाहिँ र त्यसपछि चाहिँ सिप पछि जसलाई रोजगारीसँग जोड्नको लागि चाहिँ हामीले रोजगारदातालाई एकै थलोमा चाहिँ राखेर रा, तालिम सञ्चालन गर्यो भने कमसेकम डिमान्ड र सप्लाईको ग्यापलाई चाहिँ कम गर्न सकिन्छ र भोलि त्रिगण रूपमा चाहिँ रोजगारीमा लान सकिन्छ भन्ने पहिलो प्राथमिकता हिसाबमा हामीले तालिम सञ्चालन गरेको हो, सिप मेला सञ्चालन गरेको हो। तर भिजन चाहिँ हाम्रो पहिलो नेतृत्वको भिजन अनुसार नै हामी कार्यक्रम अगाडि बढायो।
1: देवेन्द्रजी, तपाईँले एउटा रोचक प्रसङ्ग उठाउनु भयो, 5 लाख जनशक्ति श्रम बजारमा वार्षिक रूपमा आउनुहुन्छ र त्यसको ठ्याक्कै आधा चाहिँ नेपालका सबै निकायहरूले उहाँहरूलाई तालिम दिन सक्ने योग्यता छ भनेर बताउनु
0: क्षमता।
1: हजुर, मैले कता कता सुनेको थिएँ काठमाडौँमा मात्रै 40-45 लाखको जनशक्ति छ, त्यो काठमाडौँको कुरा गर्दाखेरि काठमाडौँको मात्रै बेरोजगारको संख्या भन्दाखेरि काठमाडौँको मात्रै चाहिँ कति रहेछ?
0: त्यस्तो एक्ज्याक्ट डाटा न हामीसँग छ न नेपाल सरकारले नै बनाएको छ भनेपछि यो डेटा हामीसँग एलएमएस सिस्टम छैन अहिलेसम्म होइन। हामीले आफूले अहिलेको सेकेन्ड इयरदेखि हामीले पोर्टलको विकास त गऱ्यौँ होइन, त्यसमा चाहिँ अहिले हामीले चाहिँ कति डेटा जति आएको डेटा आवेदकको आधारमा चाहिँ हामीले डेटाहरू कलेक्सन गरेछौँ होइन, रोजगारीको अवस्था र इन्डस्ट्रीको अवस्थाहरू चाहिँ हामीले अहिले सुरु गरेको छौँ तर नेसनल डेटा चाहिँ छैन। अब हामीले हेर्ने भनेको सिबिएस डेटा माइग्रेसन रिपोर्ट यस्तै अनुसारले गर्ने तर एक्ज्याक्ट डेटा चाहिँ छैन।
1: यो सजिलो तरिकाले बुझ्दाखेरि काठमाडौँ महानगरपालिकाभित्रकै व्यक्तिहरूलाई अलिकति बढी प्राथमिकता दिइन्छ र त्यसकै अवस्थालाई अलिकति अध्ययन गरेर त्यसो अनुसारका आवश्यकता अनुसारका तालिमहरू कक्षाहरू चाहिँ हामी सञ्चालन गर्छौँ। त्यो कुराकानी गर्दाखेरि जस्तै यो जनशक्ति चाहिँ श्रम बजारमा त्यहाँ भएका रोजगारदाताहरूले कस्तो खोजिरहेछन् एउटा, र रोजगारी खोज्ने व्यक्तिहरूले चाहिँ कस्तो रोजगारी खोजिरहेछन्, त्यसको तालमेल चाहिँ कसरी मिलाउँछौँ हामीले?
0: हो, मुख्यतया त हामीले डिमान्ड र सप्लाई नै भन्छौँ होइन। हामीले अब तालिम प्राप्त जनशक्ति सप्लाईको रूपमा जान्छौँ भने अब मार्केटले जे खोजेछ त्यो डिमान्ड भयो, त्यो डिमान्ड र सप्लाईको ग्यापलाई फुलफिल गर्नलाई हामीले तालिम दक्ष जनशक्ति निर्माण गर्नको लागि चाहिँ स्किल डेभलपमेन्ट गर्ने हो। र यो सन्दर्भमा चाहिँ अब हामीले अहिले काठमाडौँ महानगरपालिकाले सुरु गरेको विशेष गरी सिप मेलाकै कुरा गर्ने हो भने पहिलो सिप मेलामा हामीले पहिला सप्लाई बेसमै गयो किनभने यहाँको जनशक्तिलाई कस्तो खाले चाहिँ तालिमहरू आवश्यक छ अथवा उहाँको इन्ट्रेस्ट के छ भन्ने विषयमा चाहिँ हामीले उहाँहरूलाई पहिला आह्वान गर्यौँ र त्यसको बेसिसमा चाहिँ तालिमको विषयहरू चाहिँ निर्माण गर्यौँ होइन, विषयहरू चाहिँ हामीले संस्थापित गर्यौँ र उहाँलाई जे इन्ट्रेस्ट छ त्यसको विषयमा चाहिँ हामीले तालिम सञ्चालन गरेको अवस्था थियो। त्यो भनेको एकदम एक्ज्याक्टली सप्लाई डिमान्डमा गयो र सप्लाई डिमान्ड जाँदाखेरि चाहिँ अब त्यो ग्यापलाई फुलफिल गर्नलाई अझै सकस भयो भनौँ न। अब त्यसपछि तालिम सञ्चालन गरेपछि कहाँ छ रोजगारदाता, कता हुनुहुन्छ, डिमान्ड कस्तो छ भन्ने हिसाबमा जाँदाखेरि चाहिँ त्यसले ग्याप क्रिएट गर्यो र त्यसलाई चाहिँ हामीले त्यो पहिलो वर्षको हाम्रो जुन कमजोरी छ त्यसलाई चाहिँ हामीले सच्याएर सेकेन्डमा चाहिँ हामीले सिप मेला सेकेन्डमा चाहिँ हामीले डिमान्ड बेसमा गयौँ, डिमान्ड ड्रिभनमा गयौँ, जसमा चाहिँ पहिला हामी व्यक्तिको इच्छा होइन कि रोजगारदाताको इच्छा के छ त, उहाँलाई कस्तो जनशक्ति चाहिन्छ त भन्ने विषय मुख्य विषयवस्तु राखेर हामीले पहिला इन्डस्ट्री सर्च गर्यौँ अनि इन्डस्ट्रीबाट चाहिँ कस्तो खाले तालिम दिँदाखेरि तपाईँहरू कस्तो खाले जनशक्ति चाहियो तपाईँलाई होइन, अब त्यो इन्डस्ट्री बेसमा अटोमोबाइलको होस् या कन्स्ट्रक्सन होस् या अरू सर्भिस लाइनमा होस् त्यहाँ गएर हामीले चाहिँ डेटा कलेक्ट गर्यौँ र त्यसको बेसिसमा बल्ल हामीले ट्रेड डिफाइन गर्यौँ, अकुपेसन डिफाइन गर्यौँ र अनि बल्ल हामीले के अरे उसलाई पश्चातीहरूलाई चाहिँ मान्छेहरूलाई चाहिँ हामीले बल्ल अप्लाई गर्नलाई यो विषय छ यसमा अप्लाई गर्नुहोस् भनेर त्यसरी चाहिँ सेकेन्ड सिपमेलाई चाहिँ सञ्चालन गरेको।
1: के खोजेको हो त बजारले, पहिला आवश्यकता गरेपछि त्यसको फुलफिलमेन्टलाई तपाईँहरू अलिकति प्रायोरिटाइज गरेर सञ्चालन गर्नुको। एउटा रोचक प्रसङ्ग दियो भने जस्तै मैले विज्ञहरूसँग कुराकानी गर्दाखेरि के भन्नुहुन्छ भन्दाखेरि अवसर त व्यापक छ नेपालमा, अवसर व्यापक छ होइन, तर हामीलाई चाहिँ स्किल जनशक्तिको आवश्यक हो त्यो चाहिँ छैन भन्ने गुनासो एउटा सुनिन्छ। तर काम खोज्ने मान्छेले चाहिँ के भन्छन् भन्दाखेरि अब त्यो जागिरै छैन, जागिरै छैन, अब मास्टर्स पास गरेको छ, स्नातक गरेको छ, स्नातकोत्तर गरेको छ, 15-20 हजारमा रिसेप्सनमा बस्नुपर्ने हुन्छ, जागिरै छैन, पैसै छैन भन्छन् क्या। यो तालमेल चाहिँ किन मिलेको छैन खासमा?
0: त्यही हो, त्यो चाहिँ हजुरले एकाडेमिक हुन टिबेट सेक्टर नभइकन चाहिँ एकाडेमिक हाम्रो फर्मल एजुकेसनमा पनि त्यो देखिन्छ, तर फर्मल एजुकेसन नछोडेरै हामीले टेक्निकल एजुकेसनमा हेर्ने हो भने पनि त्यो ग्याप देखिन्छ होइन। जस्तो यताबाट तालिम सञ्चालन भइरहेको छ, ह्युमन स्किल डेभलपमेन्टका कामहरू भइरहेको छन् भने तर इन्डस्ट्रीलाई त्यो चाहिँ जति जनशक्ति पाइरहेको अवस्था छैन होइन, त्यो भनेको मिसम्याच भयो। त्यो रिजन के हो भन्दाखेरि चाहिँ हामीले जुन जसरी हामीले स्किल डेभलपमेन्ट हामी निर्माण गर्छौँ होइन, जति जनशक्ति निर्माण गरिरहँदाखेरि इन्डस्ट्रीको निडलाई फुलफिल नगरिकन आफ्नै तरिकाले सञ्चालन गर्छौँ क्या तालिमहरू। उहाँलाई के चाहिएको त्यो बेसमा पो तालिम सञ्चालन गर्नुपर्ने हुनु पनि, तर त्यो यो रिजन के भन्दाखेरि हाम्रो इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै छैन, न्यून छ, र हामीले तालिम सञ्चालन गर्दाखेरि तालिमको प्री, ड्युरिङ र पोस्ट ट्रेनिङ हुन्छ, तिनटै अवधिमा, तालिम सुरुभन्दा अगाडि र तालिम पश्चातको जुन जुन त्यो पिरियड हुन्छ त्यसलाई चाहिँ रोजगारदाताको प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ संलग्नतामा चाहिँ हामीले तालिम सञ्चालन के अरे करिकुलम निर्माण पनि गर्नुपर्छ र तालिम सञ्चालन गर्नुपर्छ। त्यो हुँदाखेरि एक्ज्याक्ट बल्ल म्याच हुन्छ नि त, अहिले मिसम्याचको अवस्था हो त्यो, त्यो टेक्निकल एजुकेसन छ, फर्मल एजुकेसन पनि छ।
1: काठमाडौँमा जागिर पाउन खोज्न चाहिँ कति गाह्रो छ, त्यो खोज्नेहरू चाहिँ कति रहेछन्, त्यो अघिल्ला 2 वर्षको त्यो हाम्रो सर्वेले चाहिँ के देखायो?
0: हेर्दाखेरि अब तालिम त हामी सिक्ने लगायत अरू पनि रेगुलर तालिमहरू काठमाडौँ महानगरपालिकाबाट सुरु भएकै छ होइन, हेर्दाखेरि चाहिँ इन्डस्ट्रीलाई चाहिने जनशक्तिहरू अझै फुलफिल गर्न बाँकी नै छ। जस्तो हामीले इन्डस्ट्रीलाई नै अगाडि राखेर मेन एक्टरको रूपमा राखेर नै हामी तालिम सञ्चालन गर्छौँ, तर यसमा चाहिँ अब न्यू टेक्नोलोजी आएछ, जस्तो पहिला तालिम सञ्चालन गरिरहेको जस्तो किसिमको तालिमहरू सञ्चालन भएको छ त्यसलाई चाहिँ अहिलेको टेक्नोलोजीसँग एडप्टेसन हुने गरेर नयाँ तालिमहरू सिर्जना गरे भने पक्कै पनि उनीहरू सेल हुन सक्छन्। होइन भने तालिम मात्रै हिसाबले स्काटर बेसमा हामीले तालिम सञ्चालन गर्यो भने त्यसले रोजगारदाताको चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न सक्दैन, र अहिलेको काठमाडौँको बेसमा चाहिँ हामीले कोसिस गरिरहेका छौँ। सिपमेला पनि अहिले हामीले नयाँ तरिकाले इनोभेटिभ थर्ड सिपमेलाको बारेमा त पछि कुरा गरौँ गरौँला, तर त्यसलाई चाहिँ सेकेन्डमा भएका कमी कमजोरीलाई पनि अहिले हामीलाई इलिमिनेट गरेर नयाँ तरिकाले हामी जान चाहिरहेका छौँ, जसले गर्दाखेरि त्यो भनौँ न रोजगारदातासँग चाहिँ रोजगारदातालाई चाहिने जनशक्तिहरूको लागि चाहिँ हामीले दक्ष जनशक्ति निर्माण गर्न सकौँ।
1: देवनजी मलाई अलिकति उत्सुकता लाग्यो, अब तेस्रो आउँदैछ भन्ने कुरा हामीले अघि कुराकानी पनि गरिसकेका छौँ, के फरक छ अघिल्ला 2 संस्करणको तुलनामा तेस्रो सिप मेलामा चाहिँ के फरक गर्दै हुनुहुन्छ, के व्यापक गर्दै हुनुहुन्छ, अलिकति बताइदिनुहोस् न।
0: हजुर, हामी नयाँ प्रयास गरेको छौँ, पक्कै पनि सिप मेला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्दा पक्कै पनि एउटा इनोभेटिभ नै टास्क थियो त्यो होइन, र जुन तरिकाको एउटा भनौँ न देशभरि नै चर्चा भयो र अरू पालिकाहरूले पनि यसलाई होइन एउटा लिँदै उहाँले पनि तालिम सञ्चालन गर्नुभएको छ भने पक्कै पनि यसले राम्रो इनिसिएटिभ दिएको छ टिबेट सेक्टरमा। र पहिलो सिप मेलामा हाम्रो लागि पनि एउटा पाइलोटिङ थियो, त्यसमा चाहिँ विशुद्ध सप्लाई ड्रिभनमा हुन त त्यहाँ इन्डस्ट्री इन्गेजमेन्ट पनि थियो तर सप्लाई ड्रिभनबाट गएको थियो भने सेकेन्ड सिप मेला चाहिँ डिमान्ड ड्रिभनबाट गयो, जसले चाहिँ हामीले प्रत्यक्ष रोजगार इन्डस्ट्रीलाई रोजगारदातालाई नै हामीले मेन एक्टरको रूपमा राखेर अगाडि बढायौँ भने अब यसले गर्दा पनि सायद धेरै कुराहरू छन्, जस्तो नेपालमा हामीले जुन तालिमहरू सञ्चालन गर्दाखेरि एउटा जुन सिटिभिटी जुन हाम्रो मेन बडी छ टिबेटको नेपालको लागि त्यहाँहरूको उहाँहरूलाई हेर्दाखेरि त्यो हेर्दाखेरि पनि हामीले करिकुलमको कारण चाहिँ 390 घन्टा हुनुपर्ने, लेभल 2 1696 हुनुपर्ने भन्ने यी लगायत जुन एउटा रेस्ट्रिक्सन छ बााउन्ड्री छ त्यो बााउन्ड्रीलाई त्योभन्दा बियोन्ड गएर हामीले चाहिँ अहिले नयाँ कन्सेप्ट हुनु सिपमेला थर्डमा चाहिँ भोलि भनौँ स्पेसिफिक तालिम लिन्छ र डाइरेक्ट प्रत्यक्ष रोजगारीमा चाहिँ उहाँहरू इन्भल्भ हुनको लागि चाहिँ हामीले एउटा नयाँ कन्सेप्ट ल्याएको छौँ, त्यो चाहिँ माइक्रो क्रेडेन्सियलको कन्सेप्टमा चाहिँ हामी अगाडि बढेका छौँ। त्यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो फर इक्जाम्पल एउटा चाहिँ गार्मेन्ट इन्डस्ट्री छ होइन, गार्मेन्ट एउटा ट्रेनिङ छ, गार्मेन्ट ट्रेनिङ सेकेन्डलाई करिकुलमले के भन्छ भने 390 घन्टा पुरा भएपछि मात्र लेभल 1 तालिम दिन सक्छ भन्ने छ। अब हामीले कसरी माइक्रो क्रेडेन्सियल कसरी जान्छ भन्दाखेरि त्यहाँ हामीले विभिन्न मोड्युल हुन्छ नि त होइन, दसवटा बिसवटा मात्रै हुन्छ, सबै मतलब सर्ट प्यान्ट अथवा सिउने सबै कुरा एकैचोटि त्यो करिकुलममा हुन्छ। तर त्यसलाई फरक तरिकाले जाँदाखेरि के गरियो भन्दाखेरि माइक्रो क्रिडेन्सियल जाँदाखेरि चाहिँ एउटा स्पेसिफिक टास्क लिन्छ, एउटा हुन्छ त्यो त्यो टास्क चाहिँ पुरा गरेपछि त्यो चाहिँ त्यसको लागि पर्फेक्ट भयो। फर इक्जाम्पल गार्मेन्ट गर्दाखेरि जस्तो हामीले यो एउटा भनौँ न सिलाउने मात्रै भनौँ न, यो बाहुला सिलाउने मात्रै एउटा भयो, कोही चाहिँ बटन मात्रै लाउने हुन्छ, कोही चाहिँ अब होइन लेबलिङ मात्रै गर्ने होला, ती कुराहरू हुन्छ नि। जस्तो एउटा स्पेसिफिक उसले मात्र बाहुला मात्रै बनायो भने उसले सर्टिफिकेट पायो क्या, ऊ जस्तो त्यो घन्टा 390 घन्टा जानु परेन क्या, सम्पूर्ण सिक्न परेन, किनकि त्यो त भोलि अहिले इन्डस्ट्रीमा जाँदैन, म थुप्रै इन्डस्ट्रीमा गएँ गार्मेन्टमा, उनीहरूले एउटा स्पेसिफिक तालिम मात्रै उनीहरू मात्रै काम गरिरहेको छन् क्या। जस्तो अब एउटाले बाहुले सिउने मात्रै काम गरिरहेको बिहानदेखि बेलुकासम्म होइन, त्यो एउटा जनशक्तिले, अर्कोले चाहिँ अब बटन मात्रै हाल्छ हामीले काम गर्छ, अब बाहिर पनि त्यो छ होइन। अब यो हाम्रो हाम्रो म्याच गर्ने भनेको जस्तो अस्ट्रेलियाको जुन हाम्रो टिबेट सिस्टम छ त्यो अनुसार नेपाललाई म्याच गर्छ क्या, त्यो चाहिँ हाम्रो सर्ट पिरियड अफ टाइममा चाहिँ तालिमहरू दिने र रोजगारको लागि चाहिँ एउटा दसैँ जनशक्ति निर्माण गर्ने इन स्पेसिफिक स्किल्स, अनि त्यो चाहिँ हामीले के गर्यौँ भने अब त्यो कन्सेप्ट चाहिँ अहिले युएसमा लागू गर्छौँ कि, हामीले एक महिना पिरियडमा चाहिँ हामीले अब दुईवटा मोडेलमा दुईवटा मात्रै तालिम सिक्ने हो कि तिनवटा मात्रै स्किलमा जाने हो कि, जुन स्किलमा जान्छौँ सर्टेज पिरियड कुनै एक घन्टाको नै होला, कुनै चाहिँ 5 घन्टाको होला, कुनै चाहिँ 4 हप्ताकै होला, त्यो तालिम सिकेपछि पर्फेक्ट होस् क्या, भोलि मार्केटमा जाँदा त्यो बिकोस् भनेपछि हरेक एङ्गलबाट हेर्दा पनि हिज अ पर्फेक्ट अब हि हर्स हियर विल बी पर्फेक्ट भन्ने हिसाबले चाहिँ हामीले त्यो कन्सेप्ट अनुसार माइक्रो क्रेडेन्सियलमा गएको छौँ। अब अहिलेको जाँदैछ भनौँ न, सेकेन्डमा चाहिँ 100 आवर्सको हामीले कोर्स गरेको थियौँ, त्यसमा चाहिँ मोडुल बेसमा जाँदाखेरि चाहिँ कति कुराहरू अब बाहिर हुन त प्रश्नहरू धेरै छन् किनभने यसमा यो नयाँ आयाम पनि हो र भोलि जाँदाखेरि मार्केटमा जाँदाखेरि ए यो त मार्केट अनुसार चाहिँ गएको छैन, जुन करिकुल अनुसार गएको छैन भन्ने थियो, तर यसलाई चाहिँ समयलाई चाहिँ स्किलसँग बााउन्ड्री नगरिकन जति चाहिन्छ उनीहरूलाई जुन सिप सिक्ने हो त्यो स्पेसिफिक सिप सिपको लागि टाइम लाइन त्यति नै मा सर्ट पिरियडको टाइममा पनि तालिम सञ्चालन गर्न सकिन्छ र दसैँ जनशक्ति निर्माण गर्न सकिन्छ भन्ने कुरा यो कन्सेप्ट अनुसार चाहिँ हामीले अहिलेको सिप मेला 3 चाहिँ लिएका छौँ।
1: धेरैले भन्नुहुन्छ क्या 300-400 घन्टाको क्लास लिनुपर्ने हुन्छ होइन, अब त्यो महिनाको हुन्छ, कुनै त 3-4 महिनाको हुन्छ, तर महानगरले 1 हप्ता तालिम दिन्छ होइन, अनि एक महिना तालिम दिन्छ घण्टाको हिसाबले दिन्छ, त्यसमा कोर्स पनि पूरा हुँदैन भन्ने तपाईँले जे भन्नुभएको थियो ठ्याक्कै त्यस्तै प्रश्न आउँछ। अब यसले चाहिँ दक्ष जनशक्ति उत्पादन गर्छ कि गर्दैन, र बजारले जे खोजेको हो जस्तो स्किल जनशक्ति खोजेको त्यो जनशक्ति उत्पादन गर्न चाहिँ सक्छ
0: डेफिनेटली, त्यही भएर नै यो कुराहरू आएको। कस्तो भन्दाखेरि फर इक्जाम्पल अब कफीकै उदाहरण दिँदा पनि जस्तो जस्तो तिनवटा स्किलमा तिनवटा कुरा हुन्छ, एउटा चाहिँ स्किलिङ रिस्किलिङ र अपस्किलिङ कुरा हुन्छ कि। अब माइक्रोसल के गर्छ भन्दाखेरि चाहिँ एउटा स्किल तालिम चाहिँ 100% दिन्छ, ऊ जहाँ पनि गएर पनि त्यो तालिम लिएपछि त्यो काम गर्न सक्छ होइन। त्यसको लागि हो नि त हामीले खास ह्युमन रिसोर्स निर्माण गर्ने संसद निर्माण गर्ने, त्यसको लागि चाहिँ 390 घन्टै हुनुपर्ने होइन 400 घन्टै हुनुपर्ने भन्ने कुरा चाहिँ त्यो लागु हुँदैन कि। त्यो अब उसले मात्र बटन मात्रै सिउँछ, बटन मात्रै बनाउन उसलाई जानेर ऊ रोजगारी पाउँछ भने किन पुरै सर्ट सिउनु पर्यो होइन। त्यो कुरा चाहिँ ठुलो इन्डस्ट्रीमा देखिन्छ होइन, सानसानोमा चाहिँ जस्तो अब के अरे बारिस्ता लिनेले बारटेन्डर नै सिकोस् होइन, भोलि अब खाना पकाउनै सिकोस् भन्ने चाहिँ एउटालाई चाहिँ एउटा के अरे रेस्टुरेन्टलाई त्यो चाहिन सक्छ हो भयो, तर हामी चाहिँ त्यसलाई स्लाइसिङ गरेर जानुपर्छ कि। जस्तो अलिअलि सिकेर जाँदाखेरि त्यो कहिले पर्फेक्ट हुन जाँदैन, तर सर्टेन पिरियडमा हुने स्किलहरू त्यो 100% सिक्छ, त्यसको लागि एक दिन लाग्ने हो कि एक महिना लाग्ने त्यो सिक्छ, तर स्पेसिफिक स्किल चाहिँ त्यसमा पर्फेक्ट भएर भोलि मार्केटमा जान्छ, त्यो चाहिँ सेलेबल हुन्छ, जहाँ पनि सेलेबल हुन सक्ने भयो त्यो अनुसार जान्छ।
1: भनेपछि एउटा निश्चित विषयमा ऊ दक्ष होस् भन्ने चाहिँ महानगरपालिकाको अभियान हो, र त्यसै अनुसार तपाईँहरूले तालिम अब त्यो सकारात्मक नै हो भन्ने बुझ्नुपर्छ, किनकि अब समय पनि कम छ होइन, अब टुडी खेलमा गर्नुपर्छ, हरेक वर्ष हामी गर्दै आएका छौँ, र त्यस अनुसार कतिको दक्षता बनाउन सकिन्छ, जति सक्छ त्यसमै ऊ दक्ष होस् भन्ने चाहिँ हाम्रो
0: त्यो पनि हो। तर त्यसमा जोड्दाखेरि म अलिकति जोड्न चाहेँ, त्यसमा जोड्दाखेरि जस्तो हुन्छ नि, मानव अब 390 घन्टा नै अब नेपाल सरकारले अथवा चाहिँ सिटिभीले लागू गरेको छ, लेभल अन्त हामीलाई दिँदैन, काठमाडौँ महानगरले दिँदैन, लेभल अनसम्म पुग्दाखेरि उसले सर्टेन तालिम सिक्छ, ओके आज चाहिँ 10 मोडुलमा थियो 390 घन्टा, उसले 100 घन्टाको तालिम सिक्यो यहाँ, अब रह्यो बाँकी कति रह्यो भने 290 घन्टा रह्यो, 290 घन्टा फेरि उसले अफिसियल सिक्छ। अनि अब हामी चाहिँ अहिले के गरेको छ भने सर्टेन तालिममा 100% ऊ चाहिँ स्किलफुल होस् र त्यो चाहिँ हाम्रो क्रेडिट ब्याङ्क एउटा बनाऊ, जसले गर्दा उसको स्किल्सहरू चाहिँ जोडिँदै जाओस्, जस्तो आज चाहिँ मलाई बारिस्ता सिकिरहेको छ भने बारिस्तामा लगभग एउटा चाहिँ क्यापेसिनो मात्रै बनाउन सिक्यो उसले, भोलि लाटे बनाउन सिकाउला अथवा चाहिँ के अरे अमेरिकन बनाउन सिकाउला मान फर इक्जाम्पल होइन, तिनवटा छ तर उसले चाहिँ एक घन्टामा चाहिँ म अब क्यापेसिनो मात्रै सिक्छु म चाहिँ तिन घन्टा छैन भने एक घन्टा चाहिँ अहिले उसले सिक्यो ओके त्यो लाटे बनाउन पठाउनु सर्टिफाई पायो सर्टिफाई भयो र त्यो चाहिँ हाम्रो क्रिएटिभ ब्याङ्कमा इन्क्लुड भयो यसले यो स्किल यो स्किल जानेको छ अब दुईवटा स्किल सिकेपछि मात्रै तिनवटा स्किल सिकेपछि मात्रै ऊ स्किल चाहिँ दिन पाउँछ भने फेरि के गर्छ सर्टेन टाइम पछि उसलाई चाहिँ त्यो स्किल लिँदाखेरि चाहिँ ओके भोलि अब अमेरिकन सिकेला अब पर्सि फेरि अर्को अर्को तालिम दिएला नि अब त्यो 390 आवर पुऱ्याएर पनि हामीले त्यसलाई अन्तिममा चाहिँ स्किल टेस्ट गरेर सर्टिफाई गर्न सक्छौँ यो किसिमले गयो भने अब अहिले जति सिक्यो त्यो सेलेबल भइहाल्यो भोलि नयाँ स्किल सिक्यो भने फेरि सिक्छ त फेरि सिक्छ तर यसले चाहिँ अब दुईवटा तालिम सिक्यो यसले तिनवटा सिक्यो भनेर यो क्रेडिट ब्याङ्कको कन्सेप्ट चाहिँ आउनु जरुरी छ अहिलेसम्म त्यो कन्सेप्ट छैन र काठमाडौँ महानगरपालिकाले इनिसिएट गरेको छ यदि यो भएर नेसनल लेभलमा चाहिँ एक्सेप्टेबल भयो भने चाहिँ यसरी चाहिँ हामीले टाइम बााउन्ड्रिज भएर होइन अब सर्ट पिरियडमा अब 390 घन्टामा 20 सिक्न पर्छ 20 सिकेर स्किल टेस्ट दियौँ अनि पास भइहालौँ त्यो भने चाहिँ सर्टिफाई त गऱ्यौँ तर त्यसले चाहिँ मार्केटको डिमान्ड पुरा गर्न सक्दैन।
1: तेस्रो चरणमा चाहिँ हामीले कस्ता खालका कार्यक्रमहरू गर्दैछौँ कस्ता खालका सिपहरू सिकाउँदैछौँ
0: यसमा चाहिँ अलिकति नयाँ तरिकाले इनोभेटिभ तरिकाले नै हामीले सोचेर अहिले माइक्रो क्रेडिट कन्सेप्टमा आएको छौँ हामी होइन त्यो पक्कै पनि लागू हुन्छ अहिलेको थर्ड सिप मेलामा र त्यस लगायत अहिले चाहिँ हामी विशेष गरी काठमाडौँमा वासीहरूलाई बढी फोकस गरेर सञ्चालन गरेको हुनाले यहाँ कस्तो खाले त इन्डस्ट्रीले के खोज्छ भन्दाखेरि चाहिँ त्यो बेसिसमा चाहिँ हामीले तालिमहरू सञ्चालन गर्ने विषयहरू निर्माण गरेछौँ। अहिले अटोमोबाइल क्षेत्र र आइटी क्षेत्र विशेष गरी एकदमै फ्लरिस छ एकदमै डिमान्डमा छ त्यसलाई मुख्यतया त्यो हुन्छ र अरू जुन ट्रेडिसनल वेबाट हुने तालिमहरूलाई पनि हामी माइक्रो क्रेडेन्सियल अन्तर्गत चाहिँ सेलेबल हुने हिसाबले स्पेसिफिक स्किल सिकाउने र भोलि मार्केटमा चाहिँ सेल हुने हिसाबले चाहिँ तालिम सञ्चालन गर्ने यो नयाँ कन्सेप्ट अनुसार चाहिँ हामी अगाडि बढेका
1: छौँ। ठ्याक्कै कति क्षेत्र भन्ने चाहिँ निर्धारण भइसकेको छ कि त्यो सल्लाह
0: छ अहिले अहिले चाहिँ हामीले विगतमा हेर्दाखेरि चाहिँ दसवटा सेक्टरमा चाहिँ लगभग 37 तालिम दिएको थियौँ अहिले चाहिँ हाम्रो 9 सेक्टरमा चाहिँ 36 विषय चाहिँ कन्फर्म भएको छ
1: नयाँ थपिएको छ अघिल्लोको तुलनामा जस्तै अब अघिल्लोचोटि चाहिँ यो डकर्मी सिकर्मीहरूको हेर्दाखेरि अलिकति उपस्थिति कमै थियो यतापट्टि यो भनौँ न यो पूजा पाठकोमा अलिकति बढी नै थियो आइटीमा त सधैँ भनिने भइरहेको हुन्छ ब्युटिसियन महिलाहरूको क्षेत्रहरूमा पनि राम्रै थियो ती थपगढ भएका छन् कि
0: छ थपगढ भएको छ पहिलाको उहरू तालिमहरू त्यसलाई हाम्रो विषयहरू घटेका छन् र नयाँ विषयहरू थपिएका छन् र हजुरले राम्रो प्रसङ्ग गर्नुभयो जस्तो डकर्मी कुरा गर्नुभयो डकर्मी चाहिँ अब मान्छे किन आएन त होइन
1: फेरि स्कोप चाहिँ छ है त्यसको
0: हाई स्कोप छ इन्डस्ट्री खोजिरहेको छ त होइन अब जहाँ पनि ऊ चाहिँ तालिम सिक्ने मात्रै रोजगारी लागे त त्यो त ढोका खुला छ त 100% इम्प्लोइमेन्ट छ तर किन आएन त भनेपछि त्यो के अरे जुन हुन्छ नि पार्टिसिपेन्टको चाहिँ इन्ट्रेस्टले पनि रोजगारीलाई जुन तालिमलाई चाहिँ असर गर्दो रहेछ कि अब इन्ट्रेस्ट यता आइटीतिर अथवा अरू कुनै विषयमा छ भने डिमान्ड यता छ ग्याप एउटा हुनुको एउटा मुख्य कुरा पनि यो पनि एउटा चाहिँ हो
1: त्यही त त्यो अघिल्लोचोटिको कुराहरू गरौँ न दुईवटा संस्करण हामीले पुरा गरिसक्यौँ होइन त्यो संस्करण पुरा भइसकेपछि कति व्यक्तिहरू चाहिँ रोजगारीसँग जोडिनु भयो त्यो पनि अलिकति कौतूहलका मान्छेहरू किनकि हामीले 2082 जनालाई रोजगारी दिने भनेर चाहिँ महानगरपालिकाले भनेको थियो ठ्याक्कै सबैले रोजगारी पाए जोडिए कि जोडिएनन् भन्ने पनि एउटा जिज्ञासा छ मान्छेहरूको
0: हो होइन त्यो त पक्कै पनि त्यो हुन्छ नै किनभने तालिम दिने नै रोजगारको लागि हो तर हामीले हेर्दाखेरि चाहिँ अहिलेसम्मको डेटा हेर्दाखेरि हाम्रो 50% हारेर मात्रै रोजगारी सिर्जना भएको अवस्था छ र यसमा चाहिँ अब हामी प्रयासरत छौँ किनभने हामीले डेटा पनि हामीसँग अहिले कलेक्सन भएको छ डेटाहरू कलेक्सन गर्दैछौँ भनौँ न हाम्रो एउटा चाहिँ पोर्टल बनेको छ जसमा चाहिँ रोजगारी र सेल्फ इम्प्लोइमेन्ट र सेल्फ इम्प्लोइमेन्ट गरेर चाहिँ 50% हारेमा छ तर त्यो बढाउने क्रम छ अब यसमा चाहिँ हामीले तालिम दिए पश्चात रोजगारीमा कुनै डाइरेक्ट रोजगारीमा जानुभएको छ भने कोही चाहिँ अन द जब ट्रेनिङलाई मा जानुहुन्छ र त्यसपछि 6 अन द जब ट्रेनिङ पछि रोजगारीमा जानुहुन्छ त्यसरी 2-3 तरिकाले हामीले चाहिँ बजारमा पठाइरहेको अवस्था छ। ओजेटीको कुरा गर्दाखेरि चाहिँ हामीले एउटा जुन पार्टनर अर्गनाइजेसनसँग हामीले सहयोग लिएर चाहिँ मिनिमम अन द जब ट्रेनिङमा चाहिँ यो नेपाल सरकारको मिनिमम पारिश्रमिकको हिसाबले 18,000 अहिले त 19,300 छ क्या होइन 18,000 पहिल्यै नै हाम्रो एमओयु भएको हुनाले 18,000 रुपियाँ चाहिँ 9,000 चाहिँ हामीले मानव अन्तर्गत त्यो संस्थाले बिहार गर्ने दिने र 9,000 चाहिँ इन्डस्ट्रीले दिने हिसाबले 18,000 मिनिमम चाहिँ पारिश्रमिक उनीहरूले पाओस् एज अ अन द जब ट्रेनिङमा भन्ने थिएस हिसाबले पनि त्यो एउटा वेबाट पनि हामी गएको छौँ, जसले गर्दाखेरि छ महिना तालिम दिन्छन् मिनिमम 18,000 पाउँछन् र छ महिना पश्चात चाहिँ उनीहरू रोजगारीमा चाहिँ जान्छन्। त्यो छ, अनि कोही चाहिँ प्रत्यक्ष रोजगारीमा अथवा स्वरोजगारमा छोडिनु भएको छ।
1: त्यो तालिमको फर्म जुन भरिन्छ नि त्यो पनि व्यापकले अलिक धेरै संख्याले भर्नुहुँदो रहेछ नि
0: हो,
1: त्यो झन्डै झन्डै दोस्रोमा 50,000 भन्दा पनि माथि नै गइसकेको थियो कि कतिले भर्नुभयो 60 त्यस्तै
0: होइन, यस्तो छ अब फर्स्टमा पनि हाम्रो इनिसियल फेजमा सिट मेला 2081 कुरा गर्दाखेरि चाहिँ 68,866 थियो, मैले त्यो अझै पनि याद छ, त्यहीजनाले फर्म भर्नु भएको थियो। अब हाम्रो क्यापेसिटी भनेको लगभग 2575 भन्दा माथि छैन, होइन धेरै थियो नि 3,000 तर 2575 भन्दा माथि हाम्रो क्यापेसिटी हुँदैन एउटा उसमा सिट मेलामा। तर हामी त्यहीजनालाई फर्म भर्दाखेरि अनि पछि डुप्लिकेसन पनि आयो किनभने हामीसँग प्रोपर अनलाइन डेटाबेस थिएन, त्यो हिसाबले गर्दा कति फर्म पनि भर्नुभयो, कति चाहिँ डबल फर्म भयो त्रिबल फर्म भयो, त्यो हिसाबले चाहिँ धेरै मिसम्याच भएको थियो र त्यसलाई चाहिँ त्यो मिसम्याचलाई कम गर्नलाई हामीले पोर्टल निर्माण गऱ्यौँ। होइन सेकेन्ड सिपेला चाहिँ 20,000 हारामा चाहिँ अनलाइन आवेदन परेको छ, अनलाइनबाट चाहिँ हेर्दाखेरि अहिले पनि उहाँहरू हुनुहुन्छ। अब हामीले सेकेन्ड सिप मेलामा जम्मा 2500 हारानीमा दियौँ तालिम, होइन अब त्यो मास छ हामीसँग, त्यो मास चाहिँ हामीसँग छ। अहिले सिप मेला थर्डमा उहाँहरूलाई नै प्राथमिकता दिने हो, विशेष काठमाडौँ महानगरवासीलाई प्राथमिकता राखेर हामी तालिम सञ्चालन गर्छौँ र त्यसबाहेकको चाहिँ कोही जानुहुन्छ कोही नयाँ हुन्छ नि त, अनि त्यो अनुसार हामीले अहिले सूचना खोलिसकेको छैन, सूचना खोल्छौँ र उहाँहरूलाई पनि राख्छौँ र नयाँ फर्मबाट पनि हामीले आवेदनहरू चाहिँ कलेक्ट गर्छौँ।
1: भनेपछि सिपको खोजी गर्नेहरू त व्यापक हुनुहुँदो रहेछ काठमाडौँ महानगरभित्र, अब कसरी मिलाउने? यो त हामीले 2500-3,000 तालिम दिन्छौँ रोजगारीसँग जोड्छौँ, होइन अब के भन्ने, सफल भन्ने कि असफल भन्ने के?
0: होइन, यो एउटा हाम्रो प्रयास हो किनभने एउटा नयाँ इनिसिएटिभ गरेको छ। अब अहिलेको हजुरले अब नेपालको सन्दर्भमा तालिमको क्षेत्रलाई हजुरले एकदमै निहालेर हेर्नुभयो भने हजुरले हेर्नुहुन्छ विभिन्न डेभलपमेन्ट पार्टनर्सहरू नेपाल सरकारले सञ्चालन गरेको तालिमहरू हजुरले हेर्नुभयो भने त्यहाँ चाहिँ ड्रप आउट रेट हाई छ। इभन तालिम पश्चात चाहिँ अन द जब ट्रेनिङ जोडिएका कुराहरू, भोलि तालिम पश्चात चाहिँ इम्प्लोइमेन्ट गएका कुराहरू र म्याच्योरमा जुन तालिमहरू देखिन्छ नि त्यसको एकरूपताका कुराहरू, हरेक कुराहरू हेर्दाखेरि धेरै मिसम्याच देखिन्छ, होइन? र त्यसलाई चाहिँ हामीले एउटा सिस्टमेटिक तरिकाले जाउँ भन्ने हिसाबले एउटा कुरा चाहिँ हाई एक्सेसको रूपमा गयो यो, होइन? अब 20,000-25,000 तालिम लिएको इन्ट्रेस्ट छ, तर 2500 हाराहारीमा मात्रै हामीले हाम्रो क्यापेसिटी छ भन्दाखेरि यो एउटा नमुना बनोस् र प्रत्येक पालिकामा, काठमाडौँ मात्रै होइन प्रत्येक ठाउँमा पालिकामा यसको लागू होस्, जसले गर्दाखेरि हाई लेभलमा चाहिँ तालिमहरू सिक्ने जनशक्तिहरूलाई चाहिँ तालिम प्राप्त गरौँ भन्ने हो। अब यसमा सिपमेलाको कुरा गर्दाखेरि चाहिँ सिपमेला बाहेक हामीले अन्त पनि तालिम छ, अरू पनि तालिम सङ्ग्रह गरेको होला, होइन? यो चाहिँ अब केन्द्रीकृत भएर सबै ठाउँमा जाओस् भन्ने हिसाबले पनि हो। यो कस्तो छ भने हाई एक्सेस भयो, होइन, हाई एट्र्याक्सन पनि भयो क्या यसमा। अनि राम्रो पक्ष के छ भन्दाखेरि हामीले रोजगारदाताले सँगै तालिम पनि उहाँहरूले दिउँ र रोजगारी पनि सिर्जना गरौँ, आफूले चाहिने जनशक्ति आफै सिर्जना गरौँ भन्ने हिसाबले पनि उहाँहरूलाई तालिममै उहाँहरूलाई के अरे संलग्न गराएर हामीले तालिम सञ्चालन गरेको धेरै कम त छ। यो सङ्ख्याको हिसाबले धेरै कम छ नेपालकै सन्दर्भमा, अघि भने 50% मात्रै हाम्रो क्षमता छ जब जुन तरिका चाहिँ वार्षिक रूपमा चाहिँ जनशक्तिहरू ह्युमन रिसोर्स रूप मार्केटमा आइरहेका छन् तिनीहरूलाई चाहिँ कोप गर्नको लागि पनि हामीसँग क्यापेसिटी धेरै कम छ। तर हाम्रो इनिसिएटिभ हामीले मात्रै होइन कि सबै पालिकाले लागू गरौँ र अहिले त सङ्घबाट पनि त्यो कुराहरू आएको छ, होइन? पक्कै पनि सिपमेलालाई सिपमेला लगायतका अरू तालिमसँग सम्बन्धित कार्यक्रमहरू चाहिँ अब देशभरि नै लागू गरेर चाहिँ इम्प्लोइमेन्ट रोजगारी सिर्जना गर्ने अवसरहरू निर्माणको लागि चाहिँ उहाँहरू लागिरहनु भएको छ, होइन? सङ्घबाट झन् छ, प्रदेशबाट पनि छ, स्थानीय तहबाट पनि छ, तर हाम्रो इनिसिएटिभ चाहिँ यसले मूलक रूपमा चाहिँ सबैतिर चाहिँ फिजिएर काम गरोस् जसले गर्दाखेरि आफूले चाहिने स्थानीय जनशक्ति निर्माणको लागि सो आज के अरे त्यहीँबाट नै स्थानीय तहबाट नै उनीहरूलाई स्किल ह्युमन रिसोर्स डेभलपमेन्ट होस् भन्ने तरिकाले नै हामीले सोच गरेर यो एक किसिमको मोडल हो।
1: कार्यक्रम देश परदेशमा हामी काठमाडौँ महानगरपालिकाको सिप मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: NBL Auto Loan.
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: कृषि मन्त्र नार्कसँग
2: पशुमा किर्नाको समस्या बढेमा संक्रमणको जोखिम हुन्छ। नियन्त्रणका लागि 1 लिटर पानीमा 50 ग्राम नुन घोलेर नुहाइदिने या कृषि प्राविधिकको सहयोगमा बेरिनिल वा निलबेरी समूहको औषधि लगाइदिनुहोस्। औषधि प्रयोग गर्दा लेबलमा दिइएको मात्रा र पशु प्राविधिकको सुझाव अनिवार्य रूपमा पालना गर्नुपर्छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिकाको शिव मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजना बारे महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसीसँग कुराकानी गरिरहेका छौं। अब उहाँसँगको थप कुराकानी सुनौ। अरू पालिकाहरूमा चाहिँ एउटा तालिम आयोजना गर्ने अनि त्यो तालिममा दोहोरिएर तिरेर एउटै व्यक्तिहरू पटक पटक जाने अनि बजारसँग पनि नजोड दिने, हेर्दाखेरि त आफ्नै तरिकाले आफ्नै मनपरे तरिकाले भत्ता खाने तरिकाले चाहिँ उहाँहरूले तालिम सञ्चालन गर्नु भएको छ। यसमा धक मान्नुपर्ने कुनै पनि कुरा छैन, किनकि मान्छेले सोध्छन् कति भत्ता आउँछ म तालिम गए भनेर सोद्धा रहेछन्। मैले प्रत्यक्ष भेटेको पनि छु। किन यो समस्या बढ्यो अहिले चाहिँ?
2: त्यो भनेको चाहिँ अवेरनेस छ यसमा चाहिँ। खासमा टिबेट सेक्टरमा हेर्ने हो भने यो तालिमको विषयलाई मा यो कुरा हजुरले भनेको जस्तै सबैतिर त्यो एकरूपता छैन, होइन आफ मनपर्ने छ भनौँ न। आफूले अब स्थानीय तहमा वार्डलाई कुन मन पर्यो त्यही अनुसारको तालिम सेवा प्रदायक संस्थाबाट, तालिम प्रदायक संस्थाबाट ती कुराहरू उहाँले गेन गर्नुहुन्छ, नलेज लिनुहुन्छ, इन्फर्मेसन लिनुहुन्छ, त्यहाँदेखि तालिम सञ्चालन गर्नुपर्छ। त्यो मुख्यता भनेको त हामीसँग प्रोपर करिकुलम छैन क्या। कुन करिकुलम कुन बेसीमा चलाउने त तालिम? भोलि रोजगारीसँग जान त एउटा अर्को छुट्टै बाटो छ, तर कसरी एकरूपता अनुसार कसरी तालिम सञ्चालन गर्ने कुरो प्रोपर करिकुलम छैन क्या। भनेको अब एनओएसएस नेसनल अकुपेसनल करिकुलम त स्ट्यान्डर्ड त छ, तर त्यसमा चाहिँ बेसिस भएर जस्तो यो सबभन्दा गर्नुपर्ने के हो भने महानगर नगरपालिकाले हो क्या। सो नगरपालिकासँग सम्बन्धित वार्डले चाहिँ वार्डहरूसँग चाहिँ एकरूपता काम गर्ने हो, अनि एउटा चाहिँ एनओएसएस एउटा चाहिँ करिकुलमको चाहिँ फ्रेमवर्क उसले बनाउँछ, नगरपालिकाले गराउँछ, र त्यही अन्तर्गत चाहिँ सबै वडाहरूलाई चाहिँ डिस्ट्रिब्युट भयो भने त्यही अन्तर्गत जस्तो मैले यहाँ नगरपालिकाले सञ्चालन गरेको चाहिँ प्लम्बिङको तालिम छ, त्यही तालिम चाहिँ वार्डले तालिम सञ्चालन गर्नु परेन नि त, होइन त्यसले अर्को विषय गर्नु परेन। उहाँले जस्तो तालिम उहाँले सञ्चालन गरे पनि हामीले सञ्चालन पनि दुईवटाको तालिमको चाहिँ एउटै होस्, सेलेबल होस्, भोलि मैले चलाउने तालिम र उहाँले चलाउने तालिम एउटै होस्, त्यो किसिमको चाहिँ करिकुलम डेभलपमेन्ट भएको देखिन्न, एकरूपता भनौँ न कोर्डिनेसन भएको देखिन्न। त्यो कुरा लोकल लेभलमा मात्रै छैन, त्यो कुरा नेसनल लेभलमा नि छ। हजुरले हेर्नुभयो भने शिक्षाले एक तरिकाले तालिम सञ्चालन गरिरहेको छ, श्रम मन्त्रालयले अरू तरिकाले तालिम सञ्चालन गरेको छ।
1: विज्ञले त मलाई यतिसम्म भन्नुभयो कि हाम्रो तालिममा यति खर्च भइरहेको छ। हाम्रो यो श्रम मन्त्रीकै छलफलको कार्यक्रम थियो, त्यति बेला चाहिँ जति खर्च हाम्रो तालिम दिँदाखेरि भइरहेको हुन्छ त्यति त्यसको लागि त बरु एउटा यो तालिम मन्त्रालय सञ्चालन गरौँ न भनेर चाहिँ उहाँ अलिकति व्यापक चर्चामा पनि आउनुभएको थियो त्यो कुरा गरिसकेपछि। त्यही भएर मन्त्रीज्यूले चाहिँ अब अनावश्यक तालिमहरू बन्द गरौँ भन्ने कुराहरू गर्नुभएको थियो। अब ठ्याक्कै भनौँ न, अघि अलिकति क्षण त तपाईँले दिइसक्नु भएको छ, तालिम लिइसकेपछि 50%ले त हामीले रोजगारी पाइरहनु भएको छ भन्ने कुरा गर्नुभएको थियो। त्यो 100% नतिजा पाउने गरी जतिले तालिम लिनु भएको छ उहाँहरूले चाहिँ रोजगारी पाउने गरीको वातावरण बनाउनुको लागि चाहिँ के गर्नुपर्छ अहिलेको समयमा?
2: अहिलेको समयमा त मेन कुरा चाहिँ नेसनल रूपमै चाहिँ एक किसिमको चाहिँ एउटा सोलिड एउटा चाहिँ फ्रेमवर्क बनाउनु जरुरी छ, होइन एउटा मेकानिजम बनाउनु जरुरी छ जसले एकद्वार पहुँच दियोस् क्या। एकद्वार प्रणाली अन्तर्गत गयो भने मात्रै भोलि सबैतिर, किनभने सङ्घबाट सङ्घको निर्देशन अनुसार चाहिँ पालिकाले गर्ने के अरे स्टेटले गर्ने हो, प्रोभिन्सले गर्ने, प्रोभिन्स अन्तर्गत बल्ल लोकल लेभल आउने हो नि त। त्यो तालमेल देखिँदैन क्या, मतलब फ्रेगमेन्टेड छ क्या। त्यो फ्रेगमेन्टेडलाई हामीले एकरूपतामा चाहिँ एकरूपता तरिकाले एकद्वार प्रणाली अन्तर्गत चाहिँ जानु पर्यो क्या। अब कस्तो भन्छ जस्तो उसले चाहिँ सङ्घले के गर्ने हो त, सङ्घले त नीति निर्माण गर्ने होला नि त, होइन उनीहरूले तालिमै सञ्चालन गर्ने त होइन होला नि त। सङ्घले नीति निर्माण गरोस् र तल्लो लेभलमा जानेस् नि त, अनि त्यसपछि प्रदेशले पनि तालिमहरू सञ्चालन गरेको छ, तर त्यो एकरूपता देखिँदैन क्या। उहाँहरूले त अब मोनिटरिङ गर्ने होला होइन, र यो चाहिँ भएन भनेर चाहिँ सुझाव दिने होला, फिडब्याक दिने होला। अनि सबभन्दा कहाँ हो त तालिम सञ्चालन इम्प्लिमेन्टेसनको बाटो कसले गर्ने हो त भन्दाखेरि त्यो चाहिँ लोकल लेभलले गर्ने हो। त्यो अनुसार लोकल लेभलले गरेका कामहरू माथिबाट अनुगमन होस्, माथिबाट नीति निर्माण होस्, करिकुलम डेभलपमेन्ट गरोस्, बजारलाई चाहिने करिकुलमहरू डेभलपमेन्ट गरोस् होइन, बजारको माग अनुसार त्यो अनुसारको चाहिँ करिकुलम सेट गरिदिनु होला। जस्तो मानव काठमाडौँ महानगरपालिकालाई काठमाडौँमा चाहिँ कुन करिकुलम आवश्यक छ भने काठमाडौँ महानगरपालिका आफैले तालिम के अरे करिकुलम निर्माण गर्न सक्छ कि, तर त्यसको लागि त फ्रेम एकरूपता हुनु पर्यो नि त। त्यो चाहिँ एउटा नेसनल फ्रेमवर्क चाहिँ सङ्घबाट आउनु पर्यो होइन, त्यसको बेसिसमा चाहिँ बल्ल करिकुलम चाहिँ लोकल लेभलले गर्नुपर्छ। अब माथि के अरे सङ्घले चाहिँ करिकुलम निर्माण गर्दैछ होइन, त्यो चाहिँ अब काठमाडौँवालालाई पनि एउटै छ र भोलि जुम्लाको लागि पनि एउटै छ क्या, अन्त जुम्लाको लागि त्यो करिकुलम काम लाग्छ त, काठमाडौँले लाग्ला होइन, जुम्लाको लागि चाहिने कार्यक्रम करिकुलम चाहिँ जुम्लाले नै बनाउनु पर्यो नि त। त्यहाँको लागि ह्युमन रिसोर्सको लागि भयो, त्यहाँको लागि रिसोर्स युजको लागि भयो, त्यहाँ कस्तो खाले चाहिँ के अरे ह्युमन रिसोर्स निर्माण गर्ने भन्ने कुरा त करिकुलम डिफाइन गर्छ नि त। त्यो करिकुलम त्यही निर्माण गर्नु पर्यो, फ्रेमवर्कै एउटै हुनु पर्यो त। अनि त्यो फ्रेमवर्क एउटै भएपछि मैले यहाँ निर्माण गर्ने कार्यक्रम के अरे करिकुलम र त्यहाँ निर्माण गर्ने करिकुलमको एउटा चाहिँ स्ट्यान्डर्ड एउटै हुन्छ, नेसनल स्ट्यान्डर्ड चाहिँ सङ्घले बनाउनु पर्यो। अनि त्यो एकरूपता भए मात्रै बल्ल एकद्वार प्रणाली जान्छ। अनि हेर्दाखेरि अब नेसनल लेभलमा हेर्दाखेरि फन्ड पनि छैन क्या, तपाईँको नेसनल टिबेट फन्ड कहाँ छ होइन, विचार स्काटर छ क्या, त्यो भन्छ नि यो के अरे मौसमी खेती जस्तो क्या होइन, आज अलिकति बजेट राखेछ होइन, अब त्यो अहिले भन्नु वार्डमा पनि अथवा पनि सर्टेन टाइममा गर्छ अनि त्यो सक्यो क्या, त्यो अब जहिले बजेट आउँछ तहिले जमा हुन्छ। अनि बज यो भनेको त आज गर्ने अनि भोलि नगर्ने होइन नि त, यो त कन्टिन्युस प्रोसेस हो नि त। ह्युमन स्किल डेभलपमेन्ट कन्टिन्युस प्रोसेस हो, आज तपाईँले तालिम सिक्नुभयो भने भोलि त्यसलाई चाहिँ तपाईँले योभन्दा अब बजारको डिमान्ड अनुसार त त्यसलाई अपग्रेड गर्नु पर्ला, त्यो तपाईँलाई नै चाहियो क्या। अब भोलि त्यो तपाईँले त्यो मार्केट अनुसार त्यो कुरा नहोला, तपाईँलाई सिकेको तालिम सिक काम नलाग्ला, नयाँ तालिम लिनु पर्यो नि त। नयाँ तालिम तपाईँले लिनु पर्यो भनेपछि यो त कन्टिन्यू प्रोसेस हो, स्किलिङ रिस्किलिङ अपस्किलिङ भनेको त कन्टिन्यू प्रोसेस हो कि, एउटै व्यक्तिलाई पनि र विभिन्न कति त पाउँदै छैन, अब एक्सेसै छैन क्या। त्यो किसिमको चाहिँ हामीले एउटा फ्रेमवर्क नबनाएसम्म, एकद्वार प्रणाली अनुसार नगएसम्म चाहिँ यो स्काटर चाहिँ भइरहन्छ, यो स्काटर चाहिँ फ्रेगमेन्टेड चाहिँ एकदमै हेभी छ, चाहे त्यो नासङमा होस् चाहे त्यो लोकल।
1: यो गुनासोकै पाटो सर, जस्तै 80% बजारमा रोजगारीको सृजना गर्ने भनेको निजी क्षेत्रले गरिरहेछ नेपालमा होइन, अब त्यो निजी क्षेत्र हरेक ठाउँ छ, हरेक पालिकामा छ, त्यहाँ निश्चित दक्ष व्यक्तिहरू छन्, अब त्यो उहाँहरूको भनाइ चाहिँ के छ गुनासो, उहाँहरूको पनि अलिकति पाटो जोडौँ, उहाँहरूलाई चाहिँ हामी दक्ष छौँ, हामीले तालिम सिकाउँछौँ, हाम्रो लागि के जनशक्ति आवश्यक छ कि छैन त्यो हामीलाई थाहा छ, हामीलाई चाहिँ तपाईँहरूले तालिमको व्यवस्था क्लास लिने व्यवस्था चाहिँ गरिदिनुहोस् भनेर पटक पटक भन्दाखेरि पालिकाहरूले नसुनेको अवस्था छ, पालिकाहरूले एक्लै गर्न सक्नुहुन्छ
2: होइन नि, त्यो त इन्डस्ट्री इन्क्रिजन नगरेसम्म त त्यो राम्रो राम्रो रिजल्ट दिँदैन, त्यसले प्लानिङ फेजदेखि नै इन्डस्ट्री इन्भल्भमेन्ट हुनु जरुरी छ क्या। अहिले नेसनल लेभलमा हेर्दा जुन करिकुलम निर्माण देख्नुहुन्छ नि, त्यो करिकुलम त सबभन्दा फर्स्टमा आउनु पर्यो नि त, अनि त्यसपछि बल्ल तालिम आउँछ क्या। करिकुलम निर्माण गर्दाखेरि इन्डस्ट्रीको इन्भल्भमेन्ट एकदमै न्यून छ क्या, गएर हाजिर मात्रै गर्ने होइन, प्रविधिले हाजिर गरेर ल मेरो नाम चाहिँ इन्डस्ट्रीमा राख्नुपर्छ भने सबैहरू त्यहाँ गएर हाजिर गरिन्छन्, अनि त्यसपछि उहाँहरू आउँदैन अथवा चाहिँ मेन व्यक्ति आउँदो हुँदैन, कुनै एउटा चाहिँ कस्तो भने उहाँको रिप्रेजेन्टेटिभ आउने क्या। त्यो हिसाबले गर्दाखेरि एउटा कुरा त इन्डस्ट्री दोष लाग्यो होइन, इन्डस्ट्री पनि डाइरेक्टली हुनु पर्यो, त्यसमा इन्ट्रेस्ट हुनु पर्यो क्या। र जसले करिकुलम बनाउने करिकुलम बनाउँदा पनि त्यसको इन्गेजमेन्ट अनिवार्य बनाउनु पर्यो, अप्सनल रूपमा लिनु भएन, अनि बल्ल पो उहाँलाई चाहिने जनशक्ति निर्माणको लागि चाहिँ बल हुन्छ। अनि अर्को कुरा चाहिँ उहाँको कुरा पनि सुनिदिनु पर्यो क्या, इन्डस्ट्रीले भनेको कुरा पनि सुनिदिनु पर्यो, हामीले चाहिँ बोलाउँछ साइन गर्छौँ अनि त्यसपछि आफ्नो कुरा चाहिँ अब इन्डस्ट्री एउटा कोठामा बसेर चाहिँ करिकुलम निर्माण गरिदियो भने भोलि त्यसले दिने रिजल्ट त इम्प्याक्टफुल त हुँदैन होइन, त्यो भएर इन्डस्ट्री इन्भल्भ त्यहाँ मात्रै होइन सबै ठाउँमा हो। जस्तो पालिकामा अहिले गुनासो हजुरले कुराको गर्नुभयो नि, त्यो कुरा होइन, हामी अब म पनि अब एउटा टिबेटको विद्यार्थी मास्टर टिबेट गऱ्यो के भएर त्यो गरिरहँदाखेरि हामीले करिकुलम निर्माणदेखिको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीले प्रत्यक्ष रोजगारदाताको सङ्घमा मात्रै गर्नुपर्छ भनेर हामीले इनिसियल फेजबाटै त्यो कुरा गरेछौँ क्या। भनेपछि त्यो यदि त्यो इन्डस्ट्रीको ग्याप इन्डस्ट्रीको रिप्रेजेन्टेटिभको ग्याप भयो भने त्यसले भोलि दीर्घकालीन रूपमा चाहिँ त्यसले चाहिँ लङ टर्ममा जान सक्दैन र इम्प्लोइमेन्टमा चाहिँ डेफिनेटली ग्याप क्रिएट चाहिँ गर्छ।
1: हजुर, अब आउँदै गरेको शीत मेलाको बारेमा पनि अलिकति कुराकानी गर्यो, अलिकति थोरै हामीले अगाडि जोड्यो पनि, पहिलेदेखि सञ्चालन हुँदैछ, कतिलाई तालिम दिने योजना छ, कतिलाई रोजगारी दिने योजना छ, के छ
2: अहिलेको? अब 2083 चाहिँ 2083 जनालाई तालिम दिने योजना छ र मङ्सिर 5-7 गते मङ्सिरमा चाहिँ हामीले तालिम सञ्चालन गर्ने कि योजना गर्ने कि भन्ने हिसाबले चाहिँ इनिसियलको अहिले प्लानिङ भएको छ, होइन फर्स्ट ड्राफ्ट बनेको छ। अब हेरौँ, हाम्रो मङ्सिरमा चाहिँ हामी जमर्कोमा छौँ र यसमा चाहिँ अब अहिले अघि भने जस्तै अलिकति इनोभेटिभ तरिकाले पहिलाका कमी कमजोरीहरूलाई हटाउँदै भोलि प्रत्यक्ष रोजगारीमा जोड्नको लागि चाहिँ कसरी सकिन्छ होइन भन्ने हिसाबले हामी एकदमै अगाडि लागि परेका छौँ। करिकुलम पनि हामीले त्यही अनुसारले माइक्रो क्रेडेन्सियलको लाई अवधारणालाई राखेर नै तालिमको करिकुलम निर्माणको लागि पहल अगाडि बढेको छ। यसरी हेर्दाखेरि चाहिँ अब पक्कै पनि हाम्रो मङ्सिरमा चाहिँ पहिलाभन्दा बेस्ट चाहिँ युनिसेस निर्माण गर्नको लागि र पहिला देखिएका प्रश्नहरूको उत्तर पनि हुने हिसाबले हामी अगाडि बढाउने सोचमा छौँ।
1: अब पालिकाको कुरा गर्दाखेरि हामीले कार्यक्रम त गरिरहेका छौँ होइन, अनि अरू पालिकाहरूको पनि कुराकानी गरौँ। काठमाडौँभित्र पनि महानगरभित्र पनि जति 32 वडा छन् त्यहाँ पनि तालिम व्यवस्थित रूपमा भएका छैनन् क्या। अब कतिपय त अब त्यो अघिकै प्रसङ्ग जोडिन्छ, यसमा दोहोऱ्याइतिर तालिम दिन आउने, भत्ताको लागि मात्र तालिम दिन आउने, प्रतिनिधिले आफूले चिनेको मान्छेलाई तालिम दिने, त्यस्ता गतिविधिहरू भइरहेछन्। उहाँहरूसँग सम्बन्धित भएको छैन हाम्रो
2: छ। लास्ट टाइम यही हामीले सिट मेला गर्ने अब हाम्रो रोजगार आयुर्वेद काठमाडौँको समृद्धि योजना छ, त्यो अन्तर्गत चाहिँ नै हो तालिमहरू सञ्चालित भएको। त्यसलाई चाहिँ हामीले अब आगामी वर्ष ल्याउनलाई अघिल्लो वर्षै अघिल्लो आर्थिक वर्षमै हामी वार्डसँग बस्यौँ, वार्डका प्रतिनिधिहरूसँग बसेर चाहिँ अब यो तपाईँहरूले यो तरिकाले स्कार्टर तरिकाले जाने होइन, कमसे कम महानगरसँग चाहिँ समन्वय गरेर महानगरसँगैकै एकरूपतामा चाहिँ अब हामीले करिकुलम निर्माण गरिदिनु पर्ने हो कि तालिम ट्रेनिङ प्लान बनाइदिनु पर्ने हो कि होइन, तर चाहिँ त्यसले भोलि तपाईँहरूलाई बेनिफिट दियोस्। भोलि तालिम दिन्छ, तालिम नाममा तालिम भन्ने कुरा त छ नि त, तालिम दियो भोलि त्यसले के गर्छ के छ त, मैले सोधेँ भने तपाईँहरू तालिम दिनुभएको छ, कतिजनालाई तालिम दिनुभएको छ थाहा छैन, इम्प्लोइमेन्ट कतिजनाले पाउनुभएको थाहा छैन, त्यो डेटा बेस पनि हाम्रोबाट बसोस्। अब अहिले रोजगार आयुक्ति काठमाडौँको समृद्धि अन्तर्गत चाहिँ डेटाबेस पनि बनाउने जुन पोर्टल छ त्यसलाई चाहिँ अलिकति अझै व्यवस्थित गरेर लाने र त्यहाँलाई चाहिने कुन तालिम चाहिन्छ, जस्तो अब वार्ड नम्बर 1 कुनै तालिम चाहियो भने महानगरमा आएर सोध्छ, ओके मैले यो तालिम सञ्चालन गर्छु, यसको लागि करिकुलम चाहियो, ट्रेनिङ प्लान चाहियो भनेर महानगरसँग माग्छ र महानगरले सजिलो गर्छ। अनि हामी रोजगार आयुक्ति काठमाडौँ समृद्धिमा हामी 7 कोअर्डिनेटर छौँ, फोकल पर्सन सहित हामी 8 तालिम संयोजकहरूले त्यहाँ चाहिएको खण्डमा हामी जान्छौँ, त्यहाँ गएर करिकुलमको लागि उहाँहरूलाई पहल गरिदिनु पर्ने हो कि सहज गर्नुपर्ने हो कि इन्डस्ट्रीसँग चाहिँ त्यहाँ के अरे कोअर्डिनेसन गरिदिनु पर्ने हो कि कस्तो ह्युमन कस्तो तालिम चलाउने भनेर भनिदिनु पर्ने हो कि त्यहीँ गएर या उहाँहरू यहाँ हुनुहुन्छन् र प्रत्यक्ष कोअर्डिनेसनमा चाहिँ हामी अगाडि बढाउँ भनेर 2-3 हामीसँग वर्कसपहरू भयो, धेरै पोजिटिभ पनि हुनुभएको छ अनि कोही कति ठाउँ बोलाउनु पनि भएको छ होइन। अनि हामी उहाँहरूलाई अब अहिले सिट मेला गर्दा पनि उहाँहरूलाई पहिलो प्राथमिक उहाँहरूलाई राखेरै अब यसरी जाउँ, हामीले गरेको तालिम र तपाईँले गरेको तालिम कमसेकम एउटै होस् न, मैले प्लम्बिङ चलाउँछु ठिक छ म मेरो क्षेत्रमा चलाउँछु, तपाईँको 1 चलाउनुहोस् 2 चलाउनुहोस्, तर त्यहाँ र 1 चलाएको 2 चलाएको एउटै हुनु पर्यो, त्यो एउटै भयो 1 चलाएको तालिम फेरि 2 त्यही तालिम चलाउनु परेन नि त, त्यसमा ह्युमन रिसोर्स के अरे त्यसमा फाइनेन्सियल पनि लस भएन भनेपछि डुप्लिकेसन नहोस्, तपाईँले तलको चाल्यो भने हामी तल चाल्यौँ तालिम एउटै होस् एटलिस्ट अहिले महानगरभित्र भनेर चाहिँ हामीले अगाडि बढेको छ। पक्कै पनि पोजिटिभ नै कुरा अगाडि बढेको छ। उहाँले आफ्नो मन तरिकाले नचलाउनुहोस्, महानगर छौँ हामी, हाम्रो तरिकाले हाम्रो हामी सँगै बसेर एउटा फ्रेमवर्क बनाऊ, एउटा चाहिँ राम्रो एउटा योजना बनाऊ, त्यो अनुसार अगाडि बढाऊ भनेर भन्दाखेरि त्यो भयो भने चाहिँ डुप्लिकेसन र पैसाको भनौँ न त्यो खर्च हुने यतिको अनावश्यक पैसाहरू खर्च हुने चाहिँ कामहरू चाहिँ बन्द हुन्छ।
1: अर्को सर भनेको यो शिक्षालाई रोजगारीसँग जोड्ने काठमाडौँ महानगरपालिकाले ह्याप्पी फ्राइडे अन्तर्गत बुक फ्री फ्राइडे अन्तर्गत चाहिँ विभिन्न सिपमूलक कार्यक्रमहरू भनौँ अरू ज्ञान एक्स्ट्रा किताब भन्दा बाहिरका कुराहरू पनि सिकाउने गर्नुभएको छ, विद्यार्थीहरूको रुचि अनुसार सिपलाई अलिकति प्रवर्धन गर्ने हाम्रो उद्देश्य त्यसमा पनि छ। अघि जुन 5 तथ्याङ्क भन्नुभयो नि, खासमा चाहिँ यो 10 आउँदो रहेछ कि श्रम बजारमा, यो नर्सरी क्लासमा चाहिँ सबै अल टुगेदर कुराकानी गर्दाखेरि चाहिँ 10 भर्ना आउँदो रहेछ, अनि त्यो ड्रप आउट हुँदा हुँदा हुँदा हुँदा 10 कक्षामा 12 कक्षासम्म पुग्दाखेरि 5 दक्ष पढेका मान्छेहरू चाहिँ 5 आउँदो रहेछ। अब बाँकी 5 पनि त छ नि श्रम बजारमा होइन, अब काठमाडौँ महानगरपालिकाले त भनौँ अब सकेको जति गरिरहेको छ त्यो छँदैछ, त्यो विद्यार्थीहरूको एउटा गुनासोको पाटो चाहिँ के छ भन्दाखेरि वास्तविकको तथ्याङ्क चाहिँ 10 रहेछ क्या पछाडि होइन, उहाँले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि हामीले पढेको कुरा व्यवहारमा चाहिँ लागू गर्न सकेका छैनौँ हामीले. हामीलाई चाहिँ स्कुल लेभलदेखि नै त्यो एउटा इन्भाइरोमेन्ट वातावरण बनाइदिएको भए चाहिँ हामीले पढ्थ्यौँ पनि कमाउँथ्यौँ पनि. किनकि प्लस टू पास गरिसकेपछि विद्यार्थीलाई के हुँदो रहेछ भन्दाखेरि म पनि इन्डिपेन्डेन्ट हुँ, आफ्नो खुट्टामा उभिन सक्यौँ, घरबाट पैसा माग्न लाज लाग्छ भन्छन् कि विद्यार्थीहरू. त्यो लेभलमा चाहिँ विद्यार्थीहरूको एउटा सोचै आउँदो रहेछ. अब यस चरणमा शिक्षालाई चाहिँ रोजगारीसँग जोड्न हुन त गरिरहेका छौँ, अझै व्यापक रूपमा गर्ने खालको हाम्रो योजना छ कि छैन?
2: पहिलो कुरा त के अरे स्किल र एजुकेसनलाई इन्टिग्रेट गर्ने हो पहिलो प्राथमिकता भनेको. शिक्षालाई सिपसँग जोड्ने र सिपलाई चाहिँ रोजगारसँग जोड्ने, होइन रोजगारलाई उत्पादनसँग जोड्ने भन्ने हिसाबले यो अनुसारले अगाडि बढेको हो. इन्टिग्रेट चाहिँ हुनुपर्छ क्या. शिक्षा फरक तरिका जाने र अर्को चाहिँ तालिम चाहिँ टिबेट सेक्टर चाहिँ फरक फरक धार हो भन्ने होइन कि. त्यसलाई इन्टिग्रेट गरेर गएपछि नै हो त्यो कुरा चाहिँ. सरले भने जस्तै एउटा चाहिँ एक लेभल भनौँ एकदमै तल्लो ग्राउन्डबाट नै सुरु हुनुपर्छ, इनिसियल फेजबाटै सुरु हुनुपर्छ, प्राइमेरी लेभलबाट सुरु हुनुपर्छ. अब त्योभन्दा अलिक अगाडि इन्ट्रेस्टिङ कुरा गर्ने हो भने चाहिँ एक कक्षामा भर्ना भएका विद्यार्थीहरू 10 कक्षासम्म आइपुग्दाखेरि लगभग 33% चाहिँ ड्रप आउट हुँदैन. 33% 10 कक्षामा पुग्दैनन् कि, होइन. अझ तपाईँ अझ इन्ट्रेस्टिङ कुरा त 12 कक्षासम्म पुग्ने हो भने एक कक्षामा भर्ना भएको विद्यार्थीहरू 12 कक्षासम्म

0: होइन स्यालेरी आउँछ, न उनीहरू कुनै सामाजिक सुरक्षा कोषमा आबद्ध छन्, कुनै एउटा रिकग्निसन छैन कि अनौपचारिक क्षेत्रमा काम गरेको छ। यत्र माओले यो जुन यो जुन यो समूहलाई जोड्न सक्ने चाहिँ तालिम नै हो होइन। त्यो तालिमलाई चाहिँ हामीले व्यवस्थित रूपमा लान सकेनौँ भने पक्कै भने यसले चाहिँ भनौँ न समृद्धिको बाटो चाहिँ समात्दैन।
1: यो रोजगारी वैदेशिक रोजगारीमा जाने तथ्याङ्कहरू पनि बेला बेला पटक पटक सुनिन्छन् क्या। नयाँ सरकार आयो, खै के गरे त नयाँ सरकारले, 5 वर्षमा 12 लाख रोजगारी दिन्छु भनेको छ, 4 महिनामा कति लाखलाई रोजगारी दियो, कति हजारलाई, कमसे कम यतिजनाले त रोजगारी दिनुपर्ने हो भने चाहिँ गुनासो सुन्न लागिसकेको छ। हुन त यो मूल्याङ्कन गर्ने समय भइसकेको छैन, समय लाग्छ। दरलाई साँच्चै घटाउन भूमिका खेल्नको लागि चाहिँ सम्भव छ तालिका स्तरबाट
0: रोक्नको लागि त्यो सम्भव भन्दा त अब बजार मार्केटले अब किनभने अहिलेको ह्युमिनिसिसले जहाँ उहाँहरूलाई आवश्यक पर्छ होइन, मेरो विचार त उहाँहरूलाई जहाँ इच्छा छ त्यहाँ जानु कि, तर जाँदाखेरि एउटा सम्मानित रोजगारी भएर जाउँ, मेरो चाहिँ त्यो धारणा छ कि डिसेन्ट इम्प्लोइमेन्टमा जाउँ कि, जहाँसुकै जाउँ संसारको, जहाँसुकै जान उहाँहरूलाई एक्सेस छ, तर यही नै भएर हामीले रिजिट गरेर यही ठाउँमा गर्नुपर्छ भन्ने होइन, तर जहाँ जाउँ एज अ व्यक्ति उहाँ चाहिँ एकदमै सम्मानित रोजगारीमा चाहिँ जाउँ भन्ने। अब अहिले कुरा गर्दाखेरि नेपालमा चाहिँ सबैभन्दा हामीलाई चाहिँ कम्फर्टेबल लाग्ने नेपाल हो नि त होइन, आफ्नो जन्मभूमि नेपालमा चाहिँ उनीहरूलाई चाहिँ पुरपर के अरे रोजगारी पायो, उहाँहरूले भनेको कामहरू पाए भने त पक्कै पनि बस्छ नि होइन, वैदेशिक रोजगार जानु भन्दा त यहीँ बस्न कम्फर्टेबल हुन्छ नि, त्यो वातावरण चाहिँ सिर्जना गर्न टाइम त लाग्छ, तर त्यसलाई चाहिँ हामीले भएकोलाई पनि सम्हाल्ने गर्न सकिरहेको छैनौँ क्या। भनेको हामीले जतिसक्दो हाम्रो इन्डस्ट्री छ नि, इन्डस्ट्री नभएर गएको होइन क्या, साना पनि धेरै इन्डस्ट्री जुन कुरा सेलेबल हुन्छ, हाम्रो इन्डस्ट्री छैन त्यही भएर बाहिर गयो भने होइन, ठुला ठुला इन्डस्ट्रीहरू कम होला तर साना मजा होला, साना इन्डस्ट्री छ नि त जसमा चाहिँ तालिम गरेपछि रोजगारीको अवसर सिर्जना हुनसक्छ होइन, त्यो वातावरण छ, त्यसैको लागि हामीले काम त गरेका छौँ। अब मेरो विचारले एक्सेस चाहिँ सबैलाई दिनुपर्छ र मान्छे स्वतन्त्र प्राणी हो, त्यो जहाँ पनि जान सक्यो, तर जहाँ जाउँ दक्ष भएर जाउँ,
1: जस सम्भावना छ नभएको होइन, सम्भावना खोज्नु पनि पर्छ। मान्छेको फेरि एउटा बानी असन्तुष्ट धेरै हुन्छ, अब जति भए पनि पुग्दैन भन्ने हो, अब नजान भन्न नै सकिँदैन किनकि 52 सालदेखि सरकारले नै व्यवस्थित तरिकाले तपाईँ वैदेशिक रोजगारीमा जानु भनेर चाहिँ सुरु गरे हो, अबको 10-15 वर्षसम्म यही ट्रेन्ड चल्छ होला पक्कै पनि। अब बिस्तारै बिस्तारै यो तेस्रो पुस्ता त अब फर्किने बेला पनि हुन लाग्यो, 52 सालदेखि घटाहरू त अब फर्किने ट्रेन्ड हुँदैछ। अब महानगरपालिकाको एउटा प्रतिनिधिको हिसाबले भन्नुपर्दाखेरि आम नागरिकहरूलाई जो रोजगारीको खोजीमा हुनुहुन्छ, जो आफू दक्ष बन्न चाहनुहुन्छ, समग्रलाई के सन्देश दिनुहुन्छ?
0: पहिलो त स्किल भन्ने कुरा चाहिँ होइन त्यो सबैको लागि अनिवार्य हो, चाहे त्यो पहिले इम्प्लोइमेन्ट होस् या सेल्फ इम्प्लोइ आफै गरेको होस् या आफ्नै लागि पनि होइन, आफ्नै सेल्फ डेभलपमेन्टको लागि पनि त्यो जरुरी छ, त्यो स्किल हुनु जरुरी छ होइन। र अर्को कुरा चाहिँ सिकेर केही घाटा हुँदैन क्या होइन, सिक्नलाई चाहिँ पर्यो होइन, यो हामी जस्तो हामी चाहिँ सधैँभरि लर्निङ सिक्ने नै हो क्या, नयाँ नयाँ सिप सिकौँ, अपर्च्युनिटी क्रिएट गरौँ, त्यो हाम्रो ह्युमन डेभलपमेन्टको लागि चाहिँ हाम्रो ग्रोथको लागि चाहिँ एकदमै राम्रो हो, तर सिप सिक्नुहोस् भन्छु एउटा कुरा होइन। अर्को कुरा चाहिँ कमसे कम तपाईँ सिप सिक काम गर्दाखेरि एकदमै अव्यवस्थित नगर्नुहोस्, काम गर्नुहोस् तर एकदमै सम्मानित रोजगारीको लागि गर्नुहोस् कि, तपाईँलाई तपाईँको अवेर हुनुहोस्, हु एमआई भन्ने कुरा हुनु पर्यो, तपाईँले पूर्व सिप सिक्नु पर्यो, त्यो सिप अनुसारको तपाईँले पारिश्रमिक पाउनु पर्यो होइन, अनि तपाईँले पाउने सरकारले दिने अरू सुविधाहरू पनि हजुरको हक हो, त्यो पाउनु पर्यो, अधिकार पनि पाउनु पर्यो, त्यसको लागि चाहिँ लाग्नु पर्यो होइन, अनावश्यक रूपमा चाहिँ अब बिना अरूको मतलब लहलहीमा चाहिँ अरूले भनेको सुनेको हिसाबले मात्रै तपाईँहरू अगाडि नबढ्नुहोस्, कमसेकम एक्ज्याक्ट डेटाको हिसाबमा जानु होला, अथवा चाहिँ तपाईँलाई चाहिँ आफूलाई जे राम्रो लाग्छ त्यसमा चाहिँ पर्फेक्ट भएर लाग्नुहोस् कि, त्यो सन्देश दिन चाहन्छु। र अहिले अलिक सरले भनेको अलिकति प्रसङ्ग चाहिँ जोड्न मन लाग्यो, यहाँ धेरै कुराहरू छ क्या, जस्तो सिप सिकेर बाहिर जाने कुरा अहिले सरले गर्नुभएको थियो नि, बाहिर जानेलाई के गर्ने, त्योभन्दा ठुलो त बाहिरबाट आउनेलाई व्यवस्थित गर्नु, रिटर्निङ माइग्रेटर्नीहरूलाई कम छ, त्यो व्यवस्थित गर्नु ठुलो च्यालेन्ज हो क्या,
1: तपाईँको उहाँहरूसँग त सिप पनि हुन्छ एउटा, उहाँहरूसँग त पुँजी पनि हुन्छ होइन, सदुपयोग गर्न सक्ने भने त गजब हुन्छ, उहाँले रोजगारी पनि सिर्जना गर्न सक्नुहुन्छ,
0: त्यो एउटा छ, तर त्योभन्दा अगाडिको पाटो मैले हेर्छु कि, जस्तो उहाँ कुनै एउटा सिप सिक्नु भएको पर्फेक्ट हुन्छ, पैसा पनि छ पर्फेक्ट छ होइन, अनि त्यो यहाँ ल्याएर त्यो सिप चाहिँ यहाँको रिकग्निसन छैन क्या, जस्तो सिपमा विदेशमा कुनै एउटा सिप सिक्नुभयो, मानव सिटर तालिम सिक्नुभयो अथवा कुनै नयाँ तालिम सिक्नुभयो जुन जुनको लागि चाहिँ यहाँ कुनै स्पेसै छैन क्या, त्यसको रिकग्निसन छैन क्या, भत्तो बसी के हो, उहाँको सिकेको त्यत्रो वर्ष लाएर 10-20 वर्ष

0: तार सिकेपछि यहाँ त काम लागेन नि त, होइन त्यो रिकग्निसन पनि हुनु जरुरी छ। त्यसको लागि चाहिँ एउटा चाहिँ फ्रेमवर्क बन्न जरुरी छ। जस्तो अहिले हाम्रो एनबिक्युएफ छ, नेसनल क्वालिफिकेसन फ्रेमवर्क चाहिँ बन्दैछ होइन, त्यसले चाहिँ कमसेकम एउटा चाहिँ ल्याडरको काम गर्छ होइन, त्यसलाई चाहिँ कस्तो भने आरपिएल सिस्टम पनि आएको छ, रिकग्निसन प्रायर लर्निङ भनेर आएको छ, जसले चाहिँ पुराना जस्तो हुन्छ नि दही बनाउनेदेखि लिएर पुराना पुराना परम्परागत तालिमहरू लिएका हुन्छ नि, त्यसलाई रिकग्नाइज गरेर सर्टिफाई गर्ने काम गरे भने विदेशबाट आएको जुन सिपलाई पनि नेपालमा रिकग्निसन गर्नु जरुरी छ। त्यो भएन भने त्यो त्यतिकै मर्छ अरे। त्यो अब अरू कुरा भनेको यहाँ अब अहिले पक्कै पनि वैदेशिक मैले सुनेको छु, वैदेशिक रोजाना जान चाहिँ के अरे सर्टिफिकेसन अनिवार्य गर्नुपर्छ, कमसेकम जाँदाखेरि चाहिँ सिप सिकेर जाउँ होइन। भोलि तपाईँले लगभग 40,000 जानुहुन्छ भने 60,000-80,000 रुपियाँ चाहिँ कमाउनुहोस् त्यो सिप सिकेर। अनि लेबरमा गएकोलाई त के भ्यालु छ र भन्नु न, त्यसमा 1 महिना 2 महिना 3 महिना सिप सिकेर जानुहोस् न, सर्टिफाई भएर जानुहोस्, त्यसको रिकग्निसन उहाँ पनि होस्। त्यो नेसनल फ्रेमवर्क यहाँ बन्नु जरुरी छ क्या। त्यो यहाँ चाहिँ सरकारले त्यसरी हेर्नु पर्यो क्या, जोडेर अनिवार्य, जस्तो अब अनिवार्य रूपमा चाहिँ तालिम पश्चात चाहिँ सर्टिफिकेसन मात्रै होइन, त्यसको स्किलको चाहिँ अपडेट, जस्तो कुनै क्रेडिट कार्ड अथवा कुनै एउटा ब्याङ्क होइन, क्रेडिट ब्याङ्क अथवा चाहिँ सिप ब्याङ्क भनौँ न, के त्यस्तो मेकानिजम बनाउन् जसले गर्दाखेरि चाहिँ अलाइनमेन्ट होस् क्या। यहाँबाट त्यतिकै के अरे विदाउट तालिम चाहिँ सिप नसिकिन लेबर नजाउँ, त्यो सङ्ख्या घटाउनु पर्यो। उताबाट आएका रिटर्निहरूलाई पनि यहाँ स्पेस दिनु पर्यो, उहाँहरूलाई पुरोपुरो स्पेस हुनु पर्यो, उसको सिपको रिकग्निसन हुनु पर्यो होइन, र यहाँका भएका रोजगारदाताहरूलाई पनि यहाँको ह्युमन रिसोर्स डेभलप गरेर चाहिँ त्योसँग अलाइन गरेर गयो भने चाहिँ निकट भएसँग यसको चाहिँ मैले राम्रो देख्छु।
1: हुन्छ सर, तपाईँको महत्वपूर्ण समय जानकारीका लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
0: हस् थ्याङ्क यू भेरी मच, यो स्टुडियोसम्म आएर मेरा दुई चार शब्दहरू राख्न पाएँ, आफ्नो कुराहरू राख्न पाएँ, हजुरलाई धेरै धन्यवाद। थ्याङ्क यू।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागका तालिम संयोजक तथा रोजगार तथा श्रम विज्ञ देवेन्द्र केसी। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिकाको शीत मेलाको वर्तमान अवस्था, प्रभावकारिता र आगामी योजनाबारे कुराकानी गर्यौं। देश परदेशको आजको समय सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदली द नेपाल लिएर आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालोonline.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: 99.2 MHz गर्जन छ सधैँ बाघ छैन
1: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
2: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
3: ल यतिको लागि पनि चिन्ता किन रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदैछ नि
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै तन्ना सिरक डसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजभन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-086-93
5: ए नानी कता हिँड्यो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरानी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
6: ल काका किन चिन्ता गर्नु भएको घर संसार स्टोर छ नि
1: हो अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्सी र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया
7: धेरै धेरै धन्यवाद छ है नानी
8: होइन दिदी मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ
7: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियो हेर त आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ
8: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्
7: हाम्रो यहाँ झाला बाला मंगलसूत्र छटकी तिलहरी तिलहरी हार मिनी हार औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ
8: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक
7: महेन्द्र लीला अछामी सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया त्रिभुवन सपिङ कम्प्लेक्स सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा
8: सम्पर्क मोबाइल नम्बर 98-400-46-368
9: सूचना समाचार अनि मनोरञ्जन को साथी रेडियो टाइगर रेडियो टाइगर स्टूडियो टाइम
4: यति बेला बिहान को 9 बजेको छ
9: उज्यालो रेडियो अहिले बिहानको 9 बज्यो

0: 10 दिन लगाएर नयाँ ट्र्याक निर्माण गरेको हो। दाक्लाङमा सड़क भाँचिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्र्याक निर्माण गरेको छ। भोटेकोशी गाउँपालिका 2 कोदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँचिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी गुड्न थालेका हुन्। सड़क खुलाउन टिपर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोकको 12 बिचेबाट लिपिङ बस पार्कसम्म गाड़ी आवत जावत गर्ने अवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै चीनसँगको सीमा क्षेत्रमा यातायात पूर्ण रूपमा चल्ने उहाँको भनाइ छ। लिपिङमा पहिरोले सड़क मुनिको जमीन बगाएको र भोटेकोशी नदीको निरन्तर कटानका कारण पुनर्निर्माण कार्य जटिल बनेको छ। नयाँ ट्र्याक मार्फत सड़क सञ्चालनमा आएसँगै कोदारी बजारमा रोकिएका कन्टेनर भन्सारतर्फ जान थालेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले बताउनुभयो। अन्तर्राष्ट्रिय राजमार्ग झण्डै 1.5 महिना बन्द हुँदा आफूहरूले ठूलो नोक्सानी बेहोर्नु परेको उहाँको गुनासो छ। लिपिङ पारी झण्डै 85 कन्टेनर अझै अल्पत्र छन्। पानी पर्न कम भएपछि बाँकी अवरोध पनि हट्ने र मुख्य चाड़पर्व दशैं तिहारका लागि सामान आयात गर्न सहज हुने व्यवसायको विश्वास छ। इकोमा सड़क खुले पनि लिपिङको समस्या समाधान नभएसम्म नाका सहज रूपमा सञ्चालन हुन नसक्ने भोटेकोशी गाउँपालिका 2 का वडा अध्यक्ष कुमार श्रेष्ठले बताउनु भएको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै मधेस र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशभर बादल लागेको छ। बागमती र गण्डकी प्रदेशको केही अनि कोशी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मधेस प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशी बागमती र गण्डकी तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सर्वोच्च अदालतले किसानलाई दूधको बाँकी भुक्तानी तत्काल दिन सरकारको नाममा परमादेश जारी गरेको छ। 2081 साल पुसमा फैसला भए पनि त्यसको पूर्ण पाठ हालै सार्वजनिक भएको हो। न्यायाधीश दुई नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले किसानको भुक्तानी नरोक्न आदेश दिएको हो। दूध उत्पादन गर्ने किसानले डेयरी उद्योगबाट समयमा भुक्तानी नपाएको र त्यसले किसान मर्कामा परेको ठहरसहित सर्वोच्च अदालतले दुग्ध विकास संस्थान डीडीसी र डेयरी उद्योगीलाई किसानले पाउनुपर्ने पैसा बाँकी नराख्न आदेश दिएको छ। त्यस्तै अबदेखि दूधको मूल्य नियमित चक्रमा भुक्तानी हुने प्रणालीको विकास गर्न तथा नीतिगत कानूनी एवं व्यवस्थापकीय प्रबन्ध र सहजीकरण गर्नुपर्ने भएमा पनि गर्न सरकारलाई सर्वोच्चले आदेश दिएको छ। अधिवक्ताहरू पुण्य प्रसाद खतिवड़ा र दीपक विक्रम मिश्रले दूधको बाँकी रकम भुक्तानीको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कको आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गरिने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। उहाँका अनुसार को तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ। अध्ययन प्रतिवेदन तयार भएपछि थप छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयमा पठाइनेछ। उखुको न्यूनतम खरिद मूल्य र सरकारले किसानलाई दिने अनुदान रकम मन्त्री परिषदले निर्धारण गर्ने महानिर्देशक सञ्जयले बताउनुभयो। सरकारले किसानलाई धान, उखु, गहुँ लगायतका कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न र बजार मूल्य घट्दा किसानलाई हुने नोक्सानी कम गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ। गएको वर्ष उखुको खरिद मूल्य प्रति क्विन्टल 620 र सरकारले दिने अनुदान प्रति क्विन्टल 70 रूपियाँ निर्धारण भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जेङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स

0: www.nbu.exam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
0: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। काठमाडौँको भिरकुटी मण्डपमा आजदेखि नाडा अटो सो 2026 शुरू हुँदैछ। 18 संस्करणको नाडा अटो सोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी गराइने आयोजकले जनाएको छ। नाडाले आफ्नो 50 वार्षिक उत्सवको अवसरमा यसपटक नेपालकै अहिलेसम्मकै ठूलो मोबिलिटी प्रदर्शनी हुने जानकारी समेत दिएको छ। 2032 सालमा स्थापना भएको नाडाले 50 वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो। प्रदर्शनीमा 200 भन्दा धेरै स्टल तथा 150 भन्दा धेरै ब्राण्डहरू रहने आयोजकले जनाएको छ। मेलामा 23 चार पाङ्रे यात्रुवाहक ब्राण्ड, 17 साना तथा मझौला व्यावसायिक ब्राण्ड र 13 दुई पाङ्रे ब्राण्डहरूको प्रत्यक्ष सहभागिता रहनेछ। यसका साथै पार्ट्स, टायर, ब्याट्री, लुब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरण सम्बन्धी झण्डै 70 कम्पनीका साथै 10 बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू सहभागी हुने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनुभयो। यसअघि गएको साउन अन्तिम हप्ता काठमाडौँको भिरकुटी मण्डपमै नाइमा मोबिलिटी एक्सपो चलेको थियो। बागमती प्रदेश सभाको बैठक आज दिउँसो 4 बजेसम्मका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मत सम्बन्धी छलफलका लागि हिजो दिउँसो 1 बजेका लागि आह्वान गरिएको बैठक सूचना टाँस गरेर आज दिउँसो 4 बजेसम्मका लागि स्थगन गरिएको हो। प्रदेश सभाका सचिव रामकुमार पौडेलले सूचना मार्फत विशेष कारणवश हिजो बेलुका 8 बजेका लागि निर्धारित बैठक बस्न नसक्ने जानकारी गराउनु भएको थियो। प्रदेश सभा नियमावली 2074 नियम 6 उपनियम 3 बमोजिम सभामुखले बैठक आज मंगलबार दिउँसो 4 बजे बस्ने गरी तय गर्नुभयो। मुख्यमन्त्री थापालाई विश्वासको मत दिन विशेष गरी राप्रपाभित्रको खिचलोले अप्ठ्यारो पारिरहेको छ। उच्च अदालत पाटन हेटौडा इजलासले थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापा सहित सरकारमा रहेका 3 मन्त्री गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापतिलाई कार्यवाही गर्दै पदबाट मुक्त गर्न संसद सचिवालयमा पत्र समेत दर्ता भएको छ। यो अवस्थामा मुख्यमन्त्री थापालाई सरकार टिकाउन आवश्यक बहुमतका लागि ती सांसदहरूले मत दिने विषयमा राजनैतिक तथा नैतिक संकट छ। एमाले, राप्रपा र नेकपाका गरी 63 सांसदको समर्थन दावी गरेका मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन हम्मी परेको छ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी कुरनाकीमा रहेको सबैभन्दा ठूलो ल्याण्डफिलमा पहिरो जाँदा 30 ज्यान गएको छ। त्यहाँका सरकारी अधिकारीका अनुसार ठूलो वर्षासँगै ल्याण्डफिलमा थुप्रिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झोपड़ीहरू पुरिएका थिए। यसले 30 ज्यान गएको छ भने 6 घाइते भएको समाचार संस्था एपीले जनाएको छ। धेरै घरमा क्षति पुगेको छ। ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भइरहेको छ। ल्याण्डफिल आसपास बसोबास गर्ने स्थानीय बासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो, तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकोले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठूलो रिस्को बनेको थियो। गिनी फलाम, सुन र हीरा जस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको 43.7% जनसंख्या गरीबीको रेखा मुनि रहेको छ। अब खेल खबर। 5 थरको फालेलुङ गाउँपालिका 8 आकाशेमा भदौरे मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि जिल्ला प्रहरीकारले 5 थरले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा बर्दर चेयर सैलुन क्लबलाई 4-1 हराउँदै प्रहरीले उपाधि जितेको हो। उपाधि विजेता 5 थर प्रहरीले नगद 1,05,000 रूपियाँ तथा उपविजेता बर्दर चेयर सैलुनले 55,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। हरेक वर्ष भदौ 1 देखि हुने भदौरे मेलाको अवसरमा फुटबल प्रतियोगिता पनि गर्ने गरिन्छ। यस वर्ष पुरूषतर्फ 36 र महिलातर्फ 4 टोली सहभागी थिए। न्यू स्टार बहुउद्देश्यीय कृषक समूहले मेला आयोजना गरेको हो। खेलकै अर्को खबरमा इंग्लिश प्रिमियर लीग फुटबलमा चेल्सीले विजय शुरूआत गरेको छ। गैराती भएको खेलमा चेल्सीले फुलमलाई 3-2 हराएको हो। चेल्सीका लागि मोर्गान रोजर्स, कोल पाल्मर र जाओ पेड्रोले एक एक गोल गरे। पेड्रोले खेलको 31 सेकेण्डमा गोल गरेका हुन्। मोर्गन एस्टन भिल्लाबाट हालै चेल्सीमा भित्रिएका खेलाड़ी हुन्। फुलमका लागि जोस किङ र गोन्जालो गार्सियाले एक एक गोल फर्काए। जितसँगै चेल्सीले 3 अंक जोडेको छ। चारभञ्जनभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तातो पानी नाका जोड्ने सड़कको इको खण्ड झण्डै 1.5 महिनापछि अस्थायी रूपमा खुल्यो। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना। किसानलाई तत्काल दूधको बाँकी भुक्तानी गर्न सर्वोच्चको परमादेश। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू। नाडा अटो सो आजदेखि शुरू हुँदै अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी पाउन सकिने। भिएनीको ल्यान्डफिलमा पहिरोले पुरिएर 30 जनाको ज्यान गयो। फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य चल्दै। र प्रिमियर लीगमा चेल्सीको विजयी शुरूआत।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz, गर्जन त सधैँ बाजै।
6: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना।
7: यही भाद्र 13 गते शनिबारको दिन
6: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
8: यो साल त ढुक्क भयो है बुढी।
9: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र। सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
8: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
10: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
11: लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
12: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
13: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
12: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया। प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98-482-99-774।
14: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: पाइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
1: यही भाद्र 13 गते शनिबारको दिन
2: बिहान 10 बजेदेखि
0: पाइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्। गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: एकांक्षी
1: गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार। विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज चाहिँ।

0: होइन क्या के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो फुरिकाउ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974774
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ
3: राजवंशी मेडिकल हल घुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ उपलब्ध सेवाहरू गर्भवती सुत्केरी मानसिक स्वास्थ्य समस्या दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी मालिस गर्ने सेक्ने आधुनिक मेसिनबाट सेवा दिइने दिशा पिसाब रोकिएमा निष्कासन गराउने सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श रगत दिशा पिसाबको परीक्षण समेत गराइने बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने कहाँ जाने कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण उपचार एवं परामर्श सेवा दिइने राजवंशी मेडिकल हल ठाकुरबाबा नगरपालिका एक घुरीगाउँ सम्पर्क मोबाइल नम्बर 98582025000

0: पराजुली रिसाल, स्त्री एवं प्रसूति रोग विशेषज्ञ डाक्टर आरके झा, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ प्रेक्षा सिंह चौधरी, एकुपंक्चरिस्ट, एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 9840822229 र 9860522229।
2: यो हो तपाईँको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: हजुर
1: आरामै छ सर। खासमा मलाई के भएको रहेछ सर?
0: तपाईँलाई अल्झाइमस भएको छ, बिस्तारै सबै कुराहरू भुल्दै जानु भएको छ। खासमा के भएको छ?

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरी गाउँ बजारमा रहेको नरेश सुनसारी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामीका नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि।
4: प्रोप्राइटर नरेश सुनार,
3: नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृग सम्बन्धी फिजिसियन सेवा, नाक, कान, घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजमे।
1: ए नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
2: ल काका किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
3: ओ अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा

0: कक्षामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनधि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-71-777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
1: खुशीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
0: रेडियो टाइगर 79.2 MHz गर्जन सस्नदै बागजे। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
2: अक्सप्रालीको हो
3: राष्ट्रको शान किसान।
2: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउबा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि पेशी तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण, विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै संस्थापन इतर चेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको छ। देउवा समूहले कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएपछि मुद्दा विचाराधीन रहेकाले त्यसको अन्तिम टुङ्गो नलागेसम्म 15 महाधिवेशन गर्न नमिल्ने जिकिर गरेको छ। निवेदनमाथि पर्सि भदौ 11 गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिनुभयो। विशेष महाधिवेशन सम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निशा दिएसँगै कांग्रेसको आन्तरिक विवाद फेरि अदालतमा पुगेको छ। यही विषयलाई आधार बनाउँदै देउवा समूहले पुनरावलोकनको मुद्दा टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाउन नहुने भनेको छ। भदौ 11 गते हुने पेशीपछि सर्वोच्च अदालतले दिने आदेशले कांग्रेसको 15 महाधिवेशनको प्रक्रिया र आगामी राजनैतिक अवस्थाबारे महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, पालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी 12 मा 3 वर्षीय बालिकाको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरेका छन्। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहार यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालतबाट मार्फत छिटो टुङ्ग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग छ। सांसद सोमनाथ पोर्थेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरिएको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो 5 वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो। सांसद जगत तिमिल सिन्हाले 31 वटा वैदेशिक नियोग मध्ये 21 वटा राजदूतविहीन अवस्थामा रहेको भन्दै सरकारको आलोचना गर्नुभयो। सांसदहरूले स्वास्थ्य, शिक्षा, विभिन्न किसिमका प्रकोप, बाढ़ी तथा डुबानको जोखिम लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परीक्षण प्रयोगमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा आउनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको छ। अन्तशुल्क जन्य प्रतिष्ठानहरूले बुझाउने मासिक विवरण यसअघि आन्तरिक राजस्व कार्यालयबाट मात्र रुजु हुने गरेकामा अब करदाता स्वयंले रुजु गर्न सक्ने व्यवस्था मिलाइएको छ। आय विवरण अन्तर्गत साबिकमा अनुसूचित 10 मा करदातालाई विवरण भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गरे अब यो विवरण स्वयं आउने व्यवस्था गरिएको छ। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य अभिवृद्धि कर भ्याटको विवरणमा त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउनेछन्। यसअघि विवरण भर्दा सामान्य अंकगत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो। विद्युतीय माध्यमबाट स्रोतमा कर कटी गर्ने प्रक्रियालाई पनि विभागले थप व्यवस्थित बनाएको जनाएको छ। अहिलेको कानून अनुसार प्रत्येक महिनाको 25 गतेभित्र ईडीटीएस दाखिला गरिसक्नुपर्ने प्रावधान भए पनि धेरै निकायले आर्थिक वर्षको अन्त्यसम्म रकम होल्ड गर्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएरै जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या आउने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेला आइड्रपको प्रयोग गर्दै आउनु भएको छ। प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्ट सहितको पत्र प्राप्त भइसकेको संसद सचिवालयका प्रवक्ता ले उज्यालोलाई जानकारी दिनुभयो। यसअघि सभामुख डोल प्रसाद अर्यालले संसद बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्य सम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनु भएको थियो। भोलिको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। व्यवसायहरूले अटोमोबाइल क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। आजदेखि काठमाडौँमा शुरू भएको नाडा अटोसोको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वदेशी उत्पादन बढ़ाउँदै आयात प्रतिस्थापन र रोजगारी सृजनामा जोड़ दिन आग्रह गर्नुभएको छ। उद्योगदेखि रोजगारसम्म नारासहित भ्रिकुडी मण्डलमा आजदेखि अटो शो शुरू भएको छ, जसमा 53 गाड़ीका ब्राण्ड र 200 भन्दा बढ़ी स्टल रहेका छन्। मेला आउँदो 5 दिनसम्म चल्नेछ। अब विदेशको खबर, अमेरिकाले 47 वर्षपछि सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटाएको छ। अमेरिकाले सन् 1979 सिरियालाई यो सूचीमा राखेको थियो। अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ। सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया, क्युबा गरी 3 देश मात्र बाँकी छन्। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल सारासँगको सम्बन्ध पनि बढ़ाएको छ। उहाँले अल कायदामा आबद्ध संगठनको नेतृत्व समेत गर्नुभएको छ। गएको वर्ष अमेरिकाले अहमद अल साराको नेतृत्वमा रहेको इस्लामवादी संगठनलाई आफ्नो आतंकवादी संगठनहरूको सूचीबाट हटाएको थियो। अब खेल खबर, नेपालले एसीसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा 9 विकेटले हराएको छ। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। नेपालले यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 161, अर्जुन कुमारले नट आउट 61 रन बनाए। आसिफ र अर्जुनले 220 रनको साझेदारी गरेका थिए। मलेसियाका असलम खान मलिकले विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसिया 48 ओभर 2 बलमा 232 रन बनाउँदा अल आउट भयो। मलेसियाका मोहम्मद शहदादा रमलीले 61 रन बनाएका छन्। नेपालका कप्तान सन्दीप लामिछानेले 4, करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंहरीले 1-1 विकेट लिए। नेपालले मलेसिया आउनु अघि भारतमा कर्नाटकसँग 2 अभ्यास खेल खेलेको थियो। नेपाल 2 खेलमा विजयी भएको थियो। एसएससी प्रिमियर कप आउँदो आइतबार भदौ 24 गतेदेखि मलेसियामा शुरू हुँदैछ। प्रतियोगितामा 10 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेसको देउवा समूहद्वारा सर्वोच्चमा पूरक निवेदन दर्ता पर्सि बिहिबारका लागि प्रेषित तोकियो। राष्ट्रिय सभामा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। विद्यालय तहदेखि नै नैतिक तथा व्यावहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्नेमा जोड़। करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा त्रुटि भएको भ्याट विवरण 7 दिनभित्र सच्याउन पाइने। अमेरिकाले सिरियालाई आतंकवादलाई प्रायोजन गर्ने देशहरूको सूचीबाट हटायो। ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति सारासँगको सम्पर्क बढ़ाउँदै। र नेपालले अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हरायो।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: आवाज रेडियो टाइगर 90.2 मेगाहर्ट्ज।

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टूडियो टाइम यति बेला अपराह्नको 4 बज्यो।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
3: अरे अरे सपना, तिमी कता जान लागे कि?
4: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
3: ए रमेश पर्ख न, कता हिँडेको के?
2: कहाँ रहने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
3: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
3: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98-570-29-017 र 98-570-35-582।
5: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
6: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
7: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
6: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
7: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू, हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
6: अनकल सेवाहरू,
7: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ, प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।

0: धेरै धेरै धन्यवाद छ है नानी।
1: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
0: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
1: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
0: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशन का साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
1: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
0: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
1: सम्पर्क मोबाइल नम्बर 98400463। ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz. रेडियो टाइगर स्टुडियो टाइम. यति बेला साँझको 5 बजेको छ. खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर. काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ. यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्. पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्. स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्. याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श. सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने. फोन नम्बर 081-530-105 र 97-053-00-450.
1: साइना मेडिकल हल भुरीगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना.
2: यही भाद्र 13 गते शनिबारको दिन
1: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरीगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस्. गर्भवती महिलाको 4-5 महिनामा गरिने एनोमली स्क्यान, पाठेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ. सम्पर्क साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि. नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517.
3: होइन दिदी, किन निराश भएर बस्नु भएको?
4: छोराको बिहेको दिन पनि आइसक्यो. आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछु नि बहिनी.
3: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी. भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि.
5: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर 1 सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारबाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ.
1: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि. प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया. सम्पर्क मोबाइल नम्बर 98-484-54-304.
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz. गर्जन सधैँ बाघ झैँ.

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राजफन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-086-93।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
1: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
0: अरे अरे सपना, तिमी कता जान लागे कि?
2: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
0: ए रमेश पर्ख न, कता हेरेको के?
3: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन शपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन शपिङ सेन्टरमा जाइदु
0: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
0: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
1: नमन शपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
4: रेडियो टाइगर 79.2 मेगाहर्ज नामै काफी छ।

0: कान्छी
1: गहना कहाँबाट किने सोच बनाएकी थियौ?
0: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुन चाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुन चाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत भिना रसायनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9884638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
0: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्था पनि इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, पछि बिहिबारका लागि पेशी तोकियो।
1: वयस्क नागरिकहरूलाई जापानिज इन्सेफलाइटिसको खोप दिने सरकारको तयारी, प्रकोपका रूपमा फैलिएको 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
2: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौं भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौ।
0: चीनमा रोबोकपलाई ट्राफिक ड्यूटीमा खटाइयो, ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
1: र श्रीलंका स्पिनर प्रभात जयसूर्य आईसीसीको कार्यवाहीमा।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
4: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट,
4: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाका सांसदहरूले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्न तथा नियमित बाहेक कामदार अर्थात आउटसोर्सिङ क्षेत्रमा प्रभावकारी अनुगमन गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। आज सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको समस्या, घरेलु कामदारको अवस्था तथा स्वदेशमा बढ़दो आउटसोर्सिङ अर्थात नियमित बाहेक क्षेत्रको व्यवस्थापन बारे सरकारको ध्यान आकर्षण गराएका हुन्। बैठकमा नेकपा एमालेका सांसद क्षितिज थेबेले कुवेतमा नेपाली श्रमिक पठाउँदा न्यूनतम 150 केडी भन्दा कम पारिश्रमिक नहुने गरी सरकारी तहबाटै निर्णय गर्नुपर्ने बताउनुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद रन्जु नेउपानेले अनौपचारिक क्षेत्रमा हुने आउटसोर्सिङको अनुगमन अन्य क्षेत्रको भन्दा फरक ढंगले गर्नुपर्ने बताउनुभयो। राष्ट्रपाकी अर्की सांसद सृजना श्रेष्ठले आउटसोर्सिङ मार्फत निजी क्षेत्रमा आउने अदक्ष जनशक्तिका कारण समस्या सृजना भइरहेको बताउनुभयो। बैठकमा सहभागी धेरै सांसदहरूले आउटसोर्सिङ अर्थात नियमित बाहेक कम्पनी वा दलालहरू मार्फत राखिने कामदारको व्यवस्थित नियमन तथा अनुगमनमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखेका छन्।
1: यसैबीच युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकार घरेलू श्रमलाई नियमन र औपचारिकरण गर्ने दिशामा अघि बढ़िरहेको बताउनु भएको छ। मन्त्री यादवले घरेलू श्रमलाई नियमन र औपचारिकरण गर्न नेपाल दक्षिण एसियामै पहिलो देश बन्ने दिशामा अघि बढ़िरहेको जिकिर गर्नुभयो। सरकारले हरेक घरमा पुगेर श्रमिकको अवस्था अनुगमन गर्न सक्ने संयन्त्र नहुँदा त्यस क्षेत्रलाई औपचारिक रूपमा प्रक्रियामा थप गृह कार्य आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले आउटसोर्सिङ मार्फत श्रमिक काममा लगाएको भन्दै रोजगारदाता आफ्नो कानूनी दायित्वबाट पन्चिन नपिल्ने स्पष्ट पारेको छ।
0: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले देशमा बढ़दो असुरक्षा, बालिकामाथि भइरहेका जघन्य अपराध, कूटनीतिक प्रतिनिधित्व, जनस्वास्थ्य, पूर्वाधार विकास तथा बाढ़ी पहिरोको जोखिम लगायतका विषयमा सरकारको गम्भीर ध्यान आकर्षण गराएका छन्। सांसदहरूले विशेष गरी बारामा तीन वर्षकी बालिकाको बलात्कारपछि भएको हत्याका घटनालाई लिएर सरकारको कड़ा आलोचना गर्दै दोषीलाई तत्काल कानूनी दायरामा ल्याई हदैसम्मको कार्यवाही गर्न माग गरे। सांसद गीता देवकोटाले विद्यालय तहदेखि नै नैतिक तथा व्यवहारिक यौन शिक्षा अनिवार्य गर्नुपर्ने बताउनुभयो। बाल यौन हिंसा सम्बन्धी मुद्दालाई फास्ट ट्र्याक अदालत मार्फत छिटो टुंग्याउँदै दोषीलाई हदैसम्मको सजाय दिनुपर्ने उहाँको माग थियो। सांसद सोमनाथ पोर्तेलले पीड़ित परिवारमाथि दबाव दिएर भिडियो छायांकन गरेको विषयप्रति आपत्ति जनाउँदै गृह प्रशासनको आलोचना गर्नुभयो। नागरिकको पीड़ालाई तमासा नबनाउन उहाँले सरकारलाई आग्रह गर्नुभयो। यस्तै सांसद सम्झना देवकोटाले पछिल्लो पाँच वर्षमा बालिका बलात्कारका घटना डरलाग्दो रूपमा बढ़ेको बताउँदै यसले समाज र परिवारलाई नै विखण्डित बनाइरहेको उल्लेख गर्नुभयो।
1: नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद फेरि सर्वोच्च अदालतमा पुगेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले आउँदो पन्ध्रौं महाधिवेशनका सम्पूर्ण प्रक्रिया तत्काल रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार पूरक निवेदनमाथि भदौ 11 गते अर्थात पर्सीका लागि पेशी तोकिएको छ। देउबार खड्का पक्षले विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सर्वोच्च अदालतले यसअघि सदर गरेको विषयलाई पुनरावलोकन गर्न माग गर्दै निवेदन दिएको थियो। सर्वोच्चले यो पुनरावलोकन निवेदनमा निशा दिएपछि अब विवाद फेरि सुनवाईको प्रक्रियामा प्रवेश गरेको छ। यही अवस्थालाई आधार बनाएर देउबा खड्का पक्षले आधिकारिकताको विवाद टुंगो नलागेसम्म नयाँ महाधिवेशनको प्रक्रिया अघि बढ़ाउँदा थप कानूनी जटिलता उत्पन्न हुने दावी गरेको छ। देउबा पक्षका नेताहरूले सर्वोच्चबाट पुनरावलोकनको अनुमति प्राप्त भइसकेपछि यसअघि भएको फैसला अन्तिम नरहेको तर्क गरेका छन्। त्यसैले अदालतबाट आधिकारिकताको विवाद टुंगो नलाग्दा सम्म दीर्घकालीन महत्वका निर्णय तथा महाधिवेशन जस्तो महत्वपूर्ण राजनैतिक प्रक्रिया अघि बढ़ाउन नहुने उनीहरूको भनाइ छ। यसअघि देउबा खड्का पक्षले सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने भन्दै विभिन्न कानूनी आधारसहित निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशन बोलाउने प्रक्रिया, प्रतिनिधिहरूको हस्ताक्षर, निर्वाचन आयोगको निर्णय तथा पार्टी विधानको व्याख्या सहितका विषयमा प्रश्न उठाएका छन्। देउबा खड्का पक्षले महाधिवेशन रोक्न अदालतको ढोका ढकढकाइरहँदा कांग्रेसको संस्थापन पक्ष भने निर्धारित समयमै पन्ध्रौं महाधिवेशन सम्पन्न गर्ने तयारीमा अघि बढ़ेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापि कार्यालय नवलप्रासी बर्दघाट सुस्ता पश्चिमका सर्वेक्षक बिन्देश्वर शाह सुडीले पदीय मर्यादा विपरीत काम गरेर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 2081 सालसम्मको अवधिमा 3,71,84,551 रूपियाँ गैर कानूनी रूपमा आमदानी गरेको र त्यसको स्रोत देखाउन नसकेको भन्दै आरोप पत्र दायर गरेको हो।
1: नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाड़ी आयात र राजस्वको संकलनको क्षेत्रका रूपमा मात्र नलिई उत्पादन, रोजगारी र औद्योगिक विकासको महत्वपूर्ण आधारका रूपमा हेर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको भ्रिगुडी मण्डलमा आजदेखि शुरू भएको 18 नाडा अटोसो 2026 उद्घाटन समारोहमा व्यवसायीहरूले अटोमोबाइल क्षेत्रप्रतिको सरकारी नीति र दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनीहरूले स्वदेशमै उत्पादन तथा एसेम्बली बढाउँदै आयात प्रतिस्थापन गर्ने र यसबाट ठूलो संख्यामा रोजगार सृजना गर्न सकिने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रलाई चलायमान बनाउन अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। स्वदेशी उत्पादन बढ़ाउन सके गाड़ी र पाठ पूर्जाको आयात घटाउँदै विदेशी मुद्रा बाहिरिने क्रम कम गर्न सकिने उहाँको भनाई छ। अहिलेसम्म नेपालमा 63,000 भन्दा बढ़ी विद्युतीय गाड़ी नेपाल भित्रिसकेका छन्। झण्डै 2,000 चार्जिङ स्टेशनको सञ्जाल तयार छ। तर विद्युतीय गाड़ीको बढ़दो संख्या र मागलाई ध्यानमा राख्दै चार्जिङ पूर्वाधार अझै विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायहरूले औल्याएका छन्। प्रदर्शनीमा दुई पाङ्रे यात्रुवाहक तथा हल्का व्यवसायिक गाड़ीका गरी 53 ब्राण्ड सहभागी छन्। 200 भन्दा बढ़ी स्टल रहेको प्रदर्शनीमा अटो पार्ट्स, टायर, लुब्रिकेन्ट्स, ब्याट्री, ग्यारेज उपकरण, वन तथा बीमा कम्पनीका उत्पादन तथा सेवा समेटिएका छन्। आजदेखि शुरू भएको प्रदर्शनी आउँदो भदौ 14 गतेसम्म सञ्चालन हुनेछ।
0: काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातापानी गाउँपालिका दुई घर भई काठमाडौँ महानगरपालिका 10 बानेश्वर बस्ती आएका 27 वर्षका राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशीय पुलमा प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। वयस्क नागरिक पनि जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि जापानिज इन्सेफ्लाइटिसको खोप दिने तयारी बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
10: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
11: एनबीएल अटो लोन,
12: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
11: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
12: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
11: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
12: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
11: शर्तहरू लागू हुनेछन्।
13: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग, नियमन र औपचारिकरण गर्ने काम भइरहेको सरकारको भनाई, राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण, 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता, बिहिबारका लागि पेशी तोकियो लगायतका खबर प्रस्तुत
1: गर्यौं। सरकारले जापानिज इन्सेफ्लाइटिसको खोप वयस्क नागरिकलाई पनि दिने तयारी थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफ्लाइटिस अर्थात जेईको संक्रमण तीव्र रूपमा बढ़दै जानुका साथै ज्यान जानेको संख्या पनि बढ़न थालेपछि सरकारले वयस्कहरूलाई खोप दिने तयारी थालेको हो। अहिले नियमित खोप अभियान अन्तर्गत रहेको यो खोपको प्रभावकारिता बालबालिकामा राम्रो छ। अहिले संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्ष माथिका वयस्क तथा ज्येष्ठ नागरिक छन्। गएको पुष यता 25 जिल्लाका 80 जनामा संक्रमण पुष्टि भएको छ भने उनीहरू मध्ये 21 जनाको ज्यान गइसकेको छ। सबैभन्दा धेरै झापा, मोरङ लगायतका तराईका जिल्लाहरूमा, विशेष गरी कोशी प्रदेश बाढ़ी प्रभावित भएका प्रदेशमा बढ़ी प्रभावित भएका छन्। वयस्कलाई दिन नयाँ खोप ल्याइएको हो कि अहिले प्रयोग भइरहेकै खोप हो भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर अभियान गौतमलाई सोध्नु भएको छ।
2: अहिले नेपालमा प्रयोग गरिरहेको जापानिज इन्फ्लुएन्जा विरुद्धको खोप नीतिगत रूपमा हामीले बालबालिकालाई मात्र दिइरहेका छौँ, त्यही खोप वयस्कलाई पनि दिन मिल्ने खालको खोप हो।
14: कुन कुन जिल्लामा कुन उमेर समूहका लागि दिन लागेको हो?
2: गत सालदेखिकै कुरा गरौं, गत साल हामीले यो जापानिज इन्सेफ्लाइटिसको पूर्व तयारीको रूपमा सबैभन्दा धेरै उच्च जापानिज इन्सेफ्लाइटिसको केस देखिएको नवलपुर जिल्लालाई हामीले प्राथमिकतामा राखेर खोप सञ्चालन गरेका थियौं। नवलपुरमा सञ्चालन गर्दाखेरि 35 वर्ष र माथिलाई यो राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरेको हुँदा त्यहाँ खोप सञ्चालन गरिएको थियो। त्यहाँ करिब 1,14,000 हामीले खोप लगाएका थियौं। चितवनको माडी त्यसै गरी नै 35 वर्षभन्दा माथिको सबैले लगायौं र बाँकी भएका खोपहरू भरतपुरका केही ओडाहरूमा लगाएका थियौं। जहाँ बढी केस छ त्यसको अनुसारले प्राथमिकता गरेर प्राथमिकताको अनुसारले हामीले भ्याक्सिन दिँदै जाँदैछौ। यसपालि हामीले 9 वटा जिल्लालाई प्राथमिकतामा राखेका छौँ। 9 वटा जिल्ला भनेको चाहिँ जहाँबाट केसहरू बढी आइरहेको छ, झापा, सुनसरी, मोरङ पूर्वमा र त्यसै गरी चितवनको बाँकी भूभागहरू र त्यसै गरी कपिलवस्तु, दाङ, रूपन्देही, कैलाली लगायतका 9 वटा जिल्लाहरूमा हामीले यसपालि प्लान गरेका छौँ।
14: खोप लगाएको कति समयपछि मात्रै काम गर्छ? अहिले त 9 वटा जिल्ला धेरै नै प्रभावित भएको जिल्लाका रूपमा छन् होइन?
2: पक्कै पनि तपाईँले राम्रो प्रश्न सोध्नुभयो। खोपले काम गर्नको लागि समय चाहिँ लिन्छ। लाइभ एटिन्युएटेड भन्ने खोप हो, खोपले कम्प्लिट काम गर्ने भनेको चाहिँ 28 दिन हो र त्योभन्दा अगाडि पनि उसले बिस्तारै बनाउन थाल्छ। काम गर्न चाहिँ 1 महिनामा काम गर्छ। खोप लगाइसके पछाडि त्यो एन्टिबडी प्रोडक्सन भनेको रोगसँग लड्ने क्षमता बढाउन चाहिँ करिब 2 हप्तामा अलिअलि उसले लड्न थाल्छ। त्यो मेच्योरिटी चाहिँ 1 महिनामा हुन्छ। त्यही भएर 2 हप्तादेखि 1 महिनाभित्रमा खोपले काम गर्छ भन्नुपर्छ।
14: कसले चाहिँ खोप लिन मिल्दैन?
2: खोप लिन नमिल्ने अवस्था भनेको जो गर्भवती हुनुहुन्छ उहाँहरूलाई खोप लाउनको लागि सिफारिस गर्दैन। गर्भको बच्चालाई असर गर्न सक्छ। उच्च ज्वरो अथवा बिरामी भइराख्नु भएको छ, अस्पतालमा हुनुहुन्छ, उहाँहरूलाई अहिले खोप लाउनको लागि सिफारिस हामीले गरेका छैनौँ। रोगसँग लड्ने क्षमता कमजोरी छ उहाँहरूलाई, जो क्यान्सरको उपचार गरेर राख्नु भएको छ लामो समयदेखि, इम्युनो कम्प्रोमाइज भनेको रोगसँग लड्ने क्षमता कमी हुने औषधिहरू खाइराख्नु भएको छ, उहाँहरूलाई यो खोप नलगाउनको लागि सिफारिस भएको छ। खोपमा भएको कुराले एलर्जी गराइरहेको छ कोही व्यक्तिहरूलाई भने त्यो एलर्जी कसैको जिउमा पर्यो भने ठूलो रूप लिन सक्छ। त्यस्तो खालको अवस्थामा पनि खोप नलगाउन भनेर हामीले सिफारिस गरेका छौँ। बाँकी अरूले खोप लगाउँदा हुन्छ, ज्वरो आएछ यतिखेर नलगाउने, ज्वरो निको भइसके पछाडि खोप लगाउन मिल्यो।
14: पर्याप्त खोप छ कि छैन यतिखेर?
2: नियमित खोप कार्यक्रममा प्रयोग गर्ने खोपहरू छ। खोप कार्यक्रममा प्रयोग गर्ने भनेको बालबालिकालाई हामीले 12 महिनाको उमेरमा दिइरहेका छौँ। 12 महिनाको उमेरमा दिनको लागि 1 वर्षको लागि उनीहरूलाई चाहिने पर्याप्त हामीसँग खोप छ। अब यो प्रकोपलाई परास्त गर्नको लागि कुनै न कुनै जिल्लामा प्राथमिकताको आधारमा हामीले छुट्याएर त्यही खोपलाई प्रयोग गर्न खोजेको अहिले हामीले पछाडि रिप्लेस गर्ने गरी त्यसरी चाहिँ मन्त्रालयले प्राथमिकता दिइरहेको छ। छिटो नै हामी फिल्डमा गएर तत्काल खोप दिनको लागि तयारी भइरहेको छ।
14: अन्दाजी यो समयदेखि चाहिँ सुरु गर्छौ भन्ने केही छ प्रक्षेपण?
2: अहिलेको लागि चाहिँ हामीले लामखुट्टेको टोकाइबाट बस्नको लागि के गर्ने भन्ने प्रचार प्रसारको कामहरू गरिरहेका छौँ, त्यो तीव्रता बढाइरहेका छौँ। लामखुट्टेको टोकाइबाट बस्ने हो डेङ्गु होस् अथवा जापानिज इन्सेफ्लाइटिस होस् होइन, हामीले गरिरहेका छौँ। अब अर्को भनेको भ्याक्सिनको लागि चाहिँ हामीले आफ्नो कामहरू अगाडि बढाइरहेका छौँ। 7-10 दिनमा हामीले छिटो सकाउन सक्यौँ भने तत्काल हामीले खोप सञ्चालन गर्नेतिर जान्छौँ।
0: हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डाक्टर अभियान गौतम। नेपाल दर्पणमा खबरकै सिलसिला। पहिरोले अवरूद्ध कुदारी राजमार्ग 1.5 महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ। गएको असार 31 गतेदेखि यो खण्ड बन्द थियो। सड़क डिभिजन कार्यालय चरीकोट दोलखाले 10 दिन लगाएर नयाँ ट्रयाक निर्माण गरेको हो। डाकलाङ सड़क भाँसिएपछि सड़क डिभिजनले इको क्षेत्रमा नयाँ अस्थायी ट्रयाक निर्माण गरेको छ। भोटेपछि गाउँपालिका 2 कुदारीको इको क्षेत्रमा गएको असार 31 गते पहिरोसँगै सड़क भाँसिएको थियो। सड़क डिभिजन कार्यालयले नयाँ ट्र्याक खोलेपछि हिजो सोमबारदेखि यो सड़कमा गाड़ी कुर्न थालेका छन्। सड़क खुलाउन टिप्पर र ठूला मेसिन परिचालन गरिएको थियो। सिन्धुपाल्चोको 12 बिसे लिपिङ बस पार्कसम्म गाड़ी आवाजात गर्ने व्यवस्था बनेको छ। सड़क डिभिजन कार्यालय चरीकोटका प्रमुख नारायण दत्त भण्डारीका अनुसार सड़कलाई पूर्ण रूपमा खुलाउने गरी काम भइरहेको छ। लिपिङमा काम सकिए लगत्तै सिन्छाको सीमा क्षेत्रमा आवाज जावत पूर्ण रूपमा सञ्चालन हुने उहाँको भनाइ छ।
1: आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसूनी वायुको प्रभावका कारण बिहानसम्म देशका धेरै भूभागमा मौसम बदलिरहने र विभिन्न ठाउँमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढ़िरहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका हिमाली क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले पहिरो तथा घिग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ। तराईका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको छ।
0: मोहम्मद जयन्तीको अवसरमा सरकारले भोलि मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना निकालेर भदौ 10 गते मोहम्मद जयन्ती परेको भन्दै विदा घोषणा गरेको हो। मुस्लिम आयोगको जानकारीका आधारमा मन्त्रालयले विदा दिएको जनाएको छ। यसअघि 2082 फागुन 18 गते राजपत्रमा प्रकाशित सूचनामै मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक विदा दिने व्यवस्था गरिएको थियो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह भोलिको प्रतिनिधि सभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानुहुने भएको छ। उज्यालो प्रकाशमा आँखाले हेर्न कठिनाई देखिएपछि चिकित्सकले उहाँलाई आँखाको सुरक्षाका लागि कालो चस्मा प्रयोग गर्न सुझाव दिएका छन्। प्रधानमन्त्री शाहले गएको साउन 22 गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउँदा खाली आँखाले उज्यालो प्रकाश हेर्दा समस्या हुने देखिएपछि चिकित्सकले आवश्यकता अनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए। यस्तै परीक्षण रिपोर्ट अनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेला बेलामा आई ड्रपको प्रयोग गर्दै आउनु भएको छ।
4: लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त 3 मन्त्रीले आज शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरतीले नवनियुक्त मन्त्रीहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना, दिपेन्द्र पूर्ण सिजललाई स्वास्थ्य तथा बर्दियाकी कृष्ण कुमारी थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएको छ।
5: यस्तै जनता समाजवादी पार्टी जसपा नेपालले लुम्बिनी प्रदेशका 3 जना सांसदलाई कार्यवाहीको तयारी थालेको छ। सांसदहरू सन्तोष कुमार पाण्डे, हिमा बेलवासे र भण्डारी लाल अहिरसँग 24 घण्टाभित्र पुनः स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। पार्टीको निर्देशन विपरीत लुम्बिनी सरकारलाई समर्थन गरेको भन्दै सांसदलाई कार्यवाहीको तयारी भएको हो।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश अध्यक्ष विक्रम थापाले पार्टी केन्द्रले 4 प्रदेश सदस्यलाई पदमुक्त गर्न पठाएको पत्र असत्य र विधान विपरीत रहेको भन्दै प्रदेशसभालाई अर्को पत्र पठाउनु भएको छ। थापाले संविधान, पार्टी विधान तथा संसदीय दलको नियमावली विपरीत गरेको कार्यवाहीलाई वैधानिकता नदिन सभामुख समक्ष आग्रह गर्नुभएको छ। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमै नबसेको अवस्थामा निर्णय भएको दावी गर्दै उहाँले पदमुक्तिको पत्रमाथि प्रश्न उठाउनु भएको हो। राप्रपा केन्द्रले सरकारमा सहभागी भएका राजु विष्ट, राजेन्द्र प्रजापति र गिर बहादुर तामाङ सहित 4 जना सांसदलाई पार्टी निर्देशन उल्लंघन गरेको भन्दै पदमुक्त गर्न पत्रचार गरेको थियो।
5: कर्णालीमा सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र नै कुरा नमिल्दा मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। 6 जना सांसदले मुख्यमन्त्री मंगलबहादुर साई विरूद्ध पार्टी केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन्। त्यही पत्रका कारण हिजोका लागि प्रदेश प्रमुखको कार्यालयमा राखिएको शपथ कार्यक्रम नै हुन सकेन। यसरी एमालेसँग भागभण्डाको कुरा नमिलेका कारण मन्त्री परिषद विस्तारमा समस्या भएको भनिए पनि स्वयं मुख्यमन्त्रीकै दलभित्रको समस्याले सरकार विस्तारमा ढिलाइ भएको नेताहरूको बुझाइ छ।
4: आन्तरिक राजस्व विभागले थप सहज, सरल र प्रभावकारी सेवा दिने उद्देश्यले करदाता पोर्टलको नयाँ संस्करण परिसरमा ल्याएको छ। विभागले आजदेखि यसको शुरूआत गरेको हो। विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालका अनुसार नयाँ पोर्टलको परीक्षण सफल नभएसम्म साबिकको करदाता पोर्टल पनि यथावत सञ्चालनमा रहनेछ। डिजाइन ड्रिभन डेभलपमेन्ट पद्धति र माइक्रो सर्भिस आर्किटेक्चरमा आधारित भएर यो पोर्टल विकास गरिएको हो। यसैबीच आन्तरिक राजस्व विभागले अब करदाताले आफूले बुझाएको मूल्य वृद्धि कर भ्याटको विवरण त्रुटि भएमा 7 दिनभित्र आफैले संशोधन गर्न पाउने भएका छन्। यसअघि विवरण भर्दा सामान्य अंक गत त्रुटि भएमा पनि सच्याउनका लागि कर कार्यालय नै धाउनुपर्ने बाध्यता थियो।
5: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 5.30 अंकले घटेर 2594.27 बिन्दुमा झरेको छ। आज विकास बैंक र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 3.23 अर्ब कारोबार भएकामा आज 357 कम्पनीको 1.04 करोड़ इत्ता सेयर 4.10 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण थालेको हो। यो सर्वेक्षणबाट उखुको उत्पादन लागत र वास्तविक खर्च खर्चको विवरण संकलन हुनेछ। विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क संकलन गर्नेछ। प्राप्त तथ्याङ्कका आधारमा न्यूनतम समर्थन मूल्य प्रस्ताव गर्ने कृषि विभागका महानिर्देशक प्रकाश कुमार सञ्जीले जानकारी दिनुभयो। उहाँका अनुसार विगतको तुलनामा ढुवानी उत्पादन तथा अन्य खर्चको समेत अध्ययन गरिनेछ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। पूर्वी चिनिया शहर हाङझाउको व्यस्त चोकमा रोबोकप लाइट ट्राफिक ड्यूटीमा खटाइएको छ। 6 फिट 2 इन्च अग्लो 98 किलोग्रामको T2 रोबोट स्थानीय प्रविधि कम्पनी सुपकन पर्फर्मेन्सले विकास गरेको हो। यो रोबोट ट्राफिक व्यवस्थापन सम्बन्धी प्रहरीका केही अत्यन्त दोहोरिरहने प्रकृतिका कामहरू मेसिनलाई सुम्पने उद्देश्यले संचालित एक परीक्षण परियोजनाको हिस्सा रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। कम्पनीको इन्टेलिजेन्स अनम्यान्ड सिस्टम इनोभेसन सेन्टरका प्रमुख काउ हुईका अनुसार रोबोकपले हेलमेट नलगाएका चालक, यात्रु बोकेका विद्युतीय बाइक, तोकिएको रेखाभन्दा अगाडि गएर रोकिने गाड़ी र ट्राफिक संकेतको उल्लंघन गर्दै बाटो काट्ने पैदल यात्रीको पहिचान गर्न क्यामेरा, राडार तथा आन्तरिक कम्प्युटिङ प्रणालीको प्रयोग गर्दछ। रोबोटहरूको बाटो, पार्किङ र ट्राफिक नियम सम्बन्धी प्रश्नहरूको जवाब दिनका साथै आपतकालीन सुविधा मार्फत प्रयोगकर्ताहरूलाई स्थानीय प्रहरीसँग जोड्न पनि सक्ने खबरमा उल्लेख छ। सुपकनले गएको मे महिनामा हाङझुङमा 15 रोबोट परिचालन गरेको छ। कम्पनीका अनुसार तिनले 1,70,000 भन्दा धेरै चेतावनी जारी गरेका छन् र हेलमेट बिना गाड़ी चलाउने तथा रोकिने रेखा पार गर्ने घटनाहरूलाई मासिक रूपमा 40% भन्दा धेरैले घटाउन मदत गरेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले श्रीलंका स्पिनर प्रभात जयसूर्यालाई कार्यवाही गरेको छ। घरेलु मैदान कोलम्बोमा चलिरहेको भारतसँगको दोस्रो टेस्टमा भएको घटनाका कारण आईसीसीले 34 वर्षका बलरलाई कार्यवाही गरेको। श्रीलंकाको पहिलो पारीको हिजोको खेलको अन्तिम बलमा आउट भएपछि मैदानबाट फर्कने क्रममा जयसूर्याले आफ्नो ब्याटले बााउण्ड्री वेजमा प्रहार गरेका थिए। यो घटनामा आईसीसीले उनलाई सचेत गराउँदै 1 डिमेरिट अङ्क दिएको छ। यससँगै जयसूर्या कोलम्बोमा चलिरहेको टेस्टका क्रममा कार्यवाहीमा पर्ने तेस्रो खेलाड़ी बनेका छन्। यसअघि आईसीसीले भारतका ब्याटर एजेन्सबी जयसवाल र श्रीलंका तीव्र गतिका बलर असिता फर्नाण्डोलाई कार्यवाही गरेको थियो। भारतको पहिलो पारीको 17 ओभरमा फर्नाण्डोले जयसवाललाई आउट गरेपछि दुई खेलाड़ी बीच भनाभन भएको थियो। त्यसपछि दुवै खेलाड़ी अघि बढ़दा एकापसमा टाउको ठोकिएको थियो। भारतले दोस्रो टेस्टको पहिलो पारीमा 503 रन बनाएर 9 विकेट गुमाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको थियो। अहिले श्रीलंकाले पहिलो पारीको ब्याटिङ गरिरहेको छ। दुई खेलको टेस्ट श्रृंखलाको पहिलो खेल भारतले 165 रनले जितेको थियो। खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: वैदेशिक रोजगारीमा जाने श्रमिकको न्यूनतम पारिश्रमिक तोक्न सांसदहरूको माग। नियमन र औपचारिकीकरण गर्ने काम भइरहेको सरकारको भनाई। राष्ट्रिय सभाका सांसदद्वारा जघन्य अपराधका विषयलाई लिएर सरकारको ध्यान आकर्षण।
4: 15 महाधिवेशन रोक्न माग गर्दै कांग्रेस संस्थापन इतर समूहले पेश गरेको रिट सर्वोच्चमा दर्ता। पर्सि बिहिबारका लागि पेशी तोकियो।
5: वयस्क नागरिकलाई जापानिज इन्सेफ्लाइटिसको खोप दिने सरकारको तैयारी। प्रकोपता रूपमा फैलिएका 9 जिल्लामा भदौको अन्त्यमा खोप दिने।
4: चीनमा रोबोकप लाई ट्राफिक ड्यूटीमा खटाइयो। ट्राफिक नियम उल्लंघनलाई 40% भन्दा धेरैले घटाएको कम्पनीको दावी।
5: र श्रीलंकाका स्पिनर प्रभात जयसूर्या आईसीसीको कार्यवाहीमा।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ भाग छै
3: रेडियो टाइगर स्टुडियो टाइम
4: यति बेला साँझको 7 बजेको छ साइना मेडिकल हल भुरिगाउँमा विशेषज्ञ डाक्टर आउने सम्बन्धी सूचना
5: यही भाद्र 13 गते शनिबारको दिन
4: बिहान 10 बजेदेखि साइना मेडिकल हल भुरिगाउँमा रेडियोलोजिस्ट डाक्टर मोनु दहित आउनुहुने हुँदा भिडियो एक्सरे गराई आफ्नो स्वास्थ्य जाँच गराउनुहोस् गर्भवती महिलाको 4 देखि

0: पाँच महिनामा गरिने एनोमली स्क्यान, पाछेघरको जाँच, लामो समयसम्म पेट दुख्ने समस्याको जाँच, पत्थरीको जाँच, पित्त थैली तथा कलेजोको जाँच, छातीमा भएको गाँठा गुठीको जाँच, थाइराइड स्क्यान, सुपरफिसियल स्क्यान लगायत भिडियो एक्सरे सम्बन्धी सम्पूर्ण जाँच हुने हुँदा मौकाको फाइदा उठाउन अनुरोध गरिन्छ। सम्पर्क साइना मेडिकल हल, भुरीगाउँ बजार, बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 9842455909 र 9842455517।
1: सन्जु, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
1: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
2: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
2: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरुकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9858025002 र 9820441461।
6: ए नानी, कता हिँड्यौ बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चारी स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैठाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 9869971777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया।
9: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ झैँ।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक उपसेनानी मनिष अधिकारी। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक सेनानी बुद्धि प्रसाद पनेरूबाट सुन्नुहोस्। भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ नेपालको औपचारिक भ्रमण सकेर भदौ 3 गते स्वदेश फिर्ता हुनुभएको छ। जनरल सेठ प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलको निमन्त्रणामा 4 दिने भ्रमणको लागि साउन 31 गते नेपाल आउनु भएको थियो। भ्रमणको क्रममा भदौ 1 गते उहाँलाई सम्माननीय राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह प्रदान गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जनी चिन्ह खड्ग तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो। नेपाल भारत बीचको सांस्कृतिक धार्मिक एवं ऐतिहासिक र मित्रवत सैनिक सम्बन्धको निरन्तरता स्वरूप नेपाली सेनाका प्रधान सेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहिआएको छ। दर्जनी चिन्ह प्रदान कार्यक्रम पश्चात सम्माननीय राष्ट्रपतिसँग भारतीय स्थल सेनाध्यक्षले शिष्टाचार भेट समेत गर्नुभएको थियो। नेपाल भ्रमणको क्रममा जनरल सेठले भदौ 1 गते नै टुडीखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पगुच्छा चढ़ाई वीर सैनिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो। साथै उहाँले जंगी अड्डा परिसरमा सम्मान कारक निरीक्षण गर्नुका साथै वृक्षारोपण समेत गर्नुभएको थियो। सो दौरान उहाँले नेपाली सेनालाई सहयोग स्वरूप अत्यावश्यक औषधि र विद्युतीय सवारी साधन हस्तान्तरण गर्नुभयो। सोही दिन प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देल र जनरल धीरज सेठ बीच शिष्टाचार भेटवार्ता समेत भएको छ। भेटवार्ताका क्रममा उहाँहरू बीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस्तै जनरल धीरज सेठले भदौ 2 गते सम्माननीय प्रधानमन्त्री एवं रक्षा मन्त्री श्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गर्नुभएको छ। सोही दिन उहाँले शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण समेत गर्नुभएको थियो। प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले उपरती दर्जामा पदोन्नति हुनुभएका प्राविधिक सहायकप्रति श्री विश्वबन्धु पहाड़ीलाई भदौ 3 गते जंगी अड्डामा दर्जनी चिन्ह प्रदान गर्नुभएको छ। सोही अवसरमा प्रधान सेनापतिले महासेनानी दर्जामा पदोन्नति हुनुभएकी प्राविधिक प्रमुख सेनानी डाक्टर श्री इन्दिरा आचार्यलाई समेत दर्जनी चिन्ह प्रदान गर्नुभयो। गोरखबहादुर गण र रूरू भैरवदल गणबाट खटिएको टोलीले मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका 6 जुरीखेत स्थित हेटौडा कुलेखानी काठमाडौँ सड़क खण्डमा स्कर्पियो दुर्घटनामा परेका 6 जनाको भदौ 2 गते उद्धार गरेको छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको स्कर्पियो सड़कबाट करिब 60 मिटर तल खसेर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका माननीय मुख्य न्यायाधीश श्री गोकर्ण डागी तथा लक्ष्मी बडु, रितेन्द्र बडु र रीता बडुलाई उद्धार गरी थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत वीरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। त्यस्तै दुर्घटनामा घाइते भएका छुनीलाल चौधरी र दशरथ चन्दलाई उद्धार गरी जिल्ला अस्पताल हेटौडा पठाइएको थियो। यस्तै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ रणसिंह दल गण अन्तर्गतका सुरक्षा पोस्टहरूबाट खटिएको टोलीले निकुञ्ज इलाकामा हराएकी एक महिलाको साउन 30 गते उद्धार गरेको छ। टोलीले बेलडाँडी गाउँपालिका 1 दोकट्टाकी 55 वर्षीय सगुनी ओखेडालाई निकुञ्जको कोर इलाका बयलघारीमा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयर बेसले जटिल प्रसूति समस्यामा परेकी 2 महिलालाई भदौ 4 गते हवाई उद्धार गरेको छ। बेसले कालीकोट जिल्ला त्रिवेणी गाउँपालिका 7 23 वर्षीय विनिता प्याकुरेल र बजाङ जिल्ला साइपाल गाउँपालिका 2 35 वर्षीय ऋतु बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। भवानी दल गणबाट खटिएको टोलीले जाजरकोट जिल्ला भेरी नगरपालिका 2 रिसाङ तथा आसपासका इलाकामा गएको पहिरोबाट प्रभावितहरूको खोज तथा उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। साउन 30 गतेबाट परेको अविरल वर्षाको कारण रिसाङ, फारूला, राउटे रहे, चिसापानी, झ्यालीखेत र वडा नम्बर 3 स्याला इलाकामा गएको पहिरोबाट प्रभावितहरूलाई सैनिक टोली घटना लगत्तै परिचालन भई खोज तथा उद्धार गरेको हो। सो क्रममा पहिरोमा परी घाइते भएका 11 जनालाई प्राथमिक उपचार गरी जिल्ला अस्पताल जाजरकोट बाग्राकोट पुर्याएको थियो। उद्धारको दौरान चारवटा शव संकलन गरिएको थियो भने पहिरोबाट प्रभावित 339 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो। टोलीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा खोज तथा उद्धार कार्य गर्नुका साथै प्रभावितको घरबाट सामानहरू सुरक्षित स्थानमा सार्न समेत सहयोग गरेको थियो। यस्तै गणले पहिरोबाट प्रभावित भई त्रिभुवन आधारभूत विद्यालयमा अस्थायी रूपमा बसिरहेका 251 जनालाई भदौ 6 गते नजिकैको चौरमा व्यवस्थापन गरी स्थानान्तरण गरेको छ। रोल्पा जिल्लामा तैनात सूर्यदल गणले रोल्पा नगरपालिका 4 स्थित लिबाङ गुरूङ गाउँमा भदौ 6 गते गएको पहिरोले अवरुद्ध भएको सड़क खुलाएको छ। गणले स्थानीयको सहयोगमा अवरुद्ध सड़क खुलाएको हो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। नेकोस राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा ललितपुरको इमाडोलमा साउन 25 30 गतेसम्म सञ्चालन भएको 14 पुष्पलाल मेमोरियल रैंकिङ राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनशीपमा त्रिभुवन आर्मी क्लबका खेलाड़ीहरूले 12 पदक जितेका छन्। प्रतियोगितामा क्लबमा आबद्ध खेलाड़ीहरूले 3 स्वर्ण 3 रजत र 6 काँस्य गरी 12 पदक जितेका हुन्। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: दरखास्त आह्वान।
0: नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको अधिकृत क्याडेट पद सहायक सेनानी उपसेनानीका लागि खुल्ला तथा समावेशी प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ।
3: भर्ना छनौट केन्द्रहरू।
0: केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्बु काठमाडौँ।
3: पूर्वी प्रितना हेडक्वार्टर इटहरी सुनचरी।
0: मध्य पूर्वी प्रितना हेडक्वार्टर बर्दिवास महोत्तरी।
3: मध्य प्रितना हेडक्वार्टर हेटौडा मकवानपुर।
0: पश्चिम प्रितना हेडक्वार्टर विजयपुर कास्की।
3: मध्य पश्चिम प्रितना हेडक्वार्टर बुटवल रूपन्देही।
0: उत्तर पश्चिम प्रितना हेडक्वार्टर निमारे सुर्खेत
3: र सुदूर पश्चिम प्रितना हेडक्वार्टर तेघरी कैलाली रहेका छन्।
0: दरखास्त पेश गर्ने मिति
3: साउन 29 देखि भदौ 18 गतेसम्म सामान्य दस्तुर तिरेर वा भदौ 19 गतेदेखि 25 गतेसम्म दोब्बर दस्तुर तिरेर vacancy.nepalarmy.mil.np बाट अनलाइन फारम भरी आफूलाई पाइक पर्ने भर्ना छनौट केन्द्रहरूमा दरखास्त पेश गर्न सक्नुहुनेछ।
0: उमेरको हद
3: प्रमाण पत्र तह वा SLC कक्षा 12 वा 16 सरहको हकमा 18 वर्ष पूरा भई 21 वर्ष ननागेको
0: स्नातक तह वा 16 सरहको शैक्षिक योग्यता को हकमा 18 वर्ष पूरा भई 24 वर्ष ननागेको हुनुपर्नेछ। त्यस्तै बहालवाला सैनिकको हकमा 26 वर्ष ननागेको हुनुपर्नेछ।
3: विस्तृत जानकारीका लागि नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा गई जोइन नेपाली आर्मीमा वा साउन 29 गतेको गोर्खा पत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 FM रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ व्यावसायिक तालिम पश्चात स्वावलम्बन तर्फ अग्रसर भूतपूर्व सैनिकहरूको सफलता सम्बन्धी रेडियो सामग्री।
4: पेसागत रूपमा दक्ष सैनिकले मात्र आफ्ना जिम्मेवारी र सैनिक मिशनहरू पूरा गर्न सक्छन्। त्यसैले हरेक सैनिकलाई सेवा प्रवेशदेखि सेवानिवृत्त नभइन्जेलसम्म विभिन्न पेसागत तालिम दिई दक्षता अभिवृद्धि गरिन्छ। सेवाकालमा दिइने सैनिक तालिमहरूले सैनिकलाई शारीरिक तथा मानसिक रूपमा चुस्त बनाउन अनि आफ्नो सैनिक जिम्मेवारी पूरा गर्न सक्षम बनाउँछ।
5: यस क्रममा सैनिक प्रकृतिका तालिमले संस्थागत उद्देश्य पूर्तिमा सहयोग पुर्याए पनि सबै सैनिक तालिमहरू सेवानिवृत्त जीवनमा काम नलाग्न पनि सक्छन्। तसर्थ सेवानिवृत्त भएपछिको सामाजिक जीवन र उद्यमशीलता बारे धेरै सैनिकहरूले चिन्ता र चासो व्यक्त गर्ने गरेको पाइन्छ।
4: सैनिकहरूको यही चिन्ता र चासोलाई सम्बोधन गर्दै नेपाली सेनाले अवकाश हुने योजनामा रहेका आफ्ना सैनिकहरूलाई विभिन्न व्यवसाय तालिम दिँदै आएको छ। यसका लागि काठमाडौँमा व्यवसाय तालिम केन्द्र र लमजुङमा नेपाली सेना व्यवसाय कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना भएका छन्। त्यहाँबाट प्रशिक्षित सैनिकहरूले सेवानिवृत्त भएपछि स्वदेशमै व्यवसाय सञ्चालन गरी आफू स्वरोजगार बन्दै अरूलाई समेत रोजगार दिँदै आएका छन्।
5: यही पृष्ठभूमिमा आजको कार्यक्रममा हामी नेपाली सेनाबाट दिइने व्यावसायिक तालिम र कल्याणकारी कोषबाट दिइने सहुलियतपूर्ण कर्जाको सदुपयोग गर्दै विभिन्न व्यवसाय सञ्चालन गरिरहनुभएका केही अवकाश प्राप्त सैनिकहरूको व्यावसायिक अनुभव प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
4: म प्राविधिक सहसेनानी सुजाता बस्नेत
5: र म प्राविधिक सुवेदार शोभा विष्ट।
4: सैनिक कल्याणकारी कोषको दिगोपन तथा सेवा सुविधा विस्तार गर्ने योजना अनुरूप नेपाली सेनाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभीटीबाट सम्बन्धन प्राप्त गरी दुईवटा प्रमुख व्यावसायिक तालिम केन्द्र सञ्चालन गर्दै आएको छ।
5: विक्रम सम्बत 2070 स्थापित नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरबाट निर्माण तथा प्राविधिक क्षेत्रका तालिम प्रदान गरिन्छ भने विक्रम सम्बत 2076 लमजुङको बेसी शहरमा स्थापित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रले कृषि तथा पशुधन उत्पादन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ। यस्ता केन्द्रहरू किन स्थापना गरिएका हुन् त? व्यावसायिक तालिम इन्स्टिच्यूट त्रिपुरेश्वरका केन्द्रपति महासेनानी श्री ध्रुव पण्डित।
6: यस तालिम केन्द्रको उद्देश्य नेपाली सेनामा लामो समयसम्म सेवारत अवकाश प्राप्त गर्नु, पूर्व अवकाश भए पश्चात पनि जीवन उपयोगी आर्थिक तथा सामाजिक गतिविधिहरू प्रत्यक्ष रूपमा संलग्न भए अनुशासित मर्यादित योगदानकारी र आयमूलक क्रियाकलापहरूमा सक्रिय रूपले समयको सदुपयोग गरी सहज र सम्मानजनक जीवनयापन लाइभलीहुड गर्न सकोस् र अन्य अनावश्यक गतिविधिहरूमा संलग्न नहोस् भन्ने अभिप्रायका साथ नेपाली सेनाद्वारा यस तालिम केन्द्रमार्फत सैनिक कल्याणकारी बजेटबाट सञ्चालित यस हितधारकारी पति तथा अन्य दर्जाहरू केन्द्रित कार्यक्रमहरू विभिन्न टेर्सका तालिमहरू वार्षिक क्यालेण्डर बनाई हामीले सञ्चालन गर्दै आइरहेका छौं।
4: महासेनानी श्री पण्डितले भन्नुभए झै सैनिकहरूलाई अवकाशपछि स्वरोजगार र आत्मनिर्भर बनाउन व्यावसायिक तालिम इन्स्टिच्यूटहरू स्थापना भएका हुन्। काठमाडौँ स्थित तालिम केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढ़ी माग भएका तालिमहरू बिल्डिङ इलेक्ट्रिसियन, जुनियर प्लम्बर, कन्स्ट्रक्सन कार्पेन्टर, बिल्डिङ पेन्टर, मेसन, ब्रिकलियर, वेल्डर र जनरल कुक जस्ता तालिम दिने गरेको छ।
5: त्यस्तै लमजुङ स्थित नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको पशु फार्ममा गाई, कुखुरा, बाख्रा, बंगुर तथा माछा पालन र कृषि फार्ममा ग्रीन हाउस, तरकारी फलफूल र अन्न बाली सम्बन्धी ज्ञान र सिप प्रदान गर्ने गरिएको छ।
4: आधुनिक पाठ्यक्रम, अनुशासित वातावरण, सैद्धान्तिक तथा प्रयोगत्मक कक्षा, हप्तेवारी परीक्षण, वास्तविक क्षेत्रानुकूल कार्यभ्यास र अनुभवी प्रशिक्षकहरूको मार्गदर्शन उक्त तालिम केन्द्रहरूको विशेषता बनेको छ। यसका अतिरिक्त केन्द्रहरूबाट प्रशिक्षण लिएका सैनिकहरूलाई सिटीभीटीबाट सिप परीक्षण गरी प्रमाणपत्र र लाइसेन्स दिइने गरेकोले यहाँ प्रशिक्षित सैनिकहरू विभिन्न क्षेत्रमा योग्य हुने गरेका छन्। राष्ट्रिय सिप परीक्षण समितिका उपनिर्देशक श्री सुशील कुमार श्रेष्ठ।
7: नेपाली सेनाले जुन व्यावसायिक तालिम क्षेत्र मार्फत आफ्ना जवानहरूलाई जुन तालिम दिनुहुन्छ त्यसको हामीले सिप प्रमाणीकरण गर्छौ। जुन चाहिँ तालिम दिएपछि जस्तो लेभल वानको हो भने 390 घण्टाको तालिम यहाँबाट दिनुहुन्छ, त्यसलाई हामीले कतिको सिप छ भनेर त्यसको प्रमाणीकरण गर्नलाई हामीले एउटा स्किल टेस्ट भन्ने सिप प्रमाणीकरण गर्छौँ। जुन परीक्षा लिन्छौँ त्यसमा पास भएकोलाई हामीले राष्ट्रिय सिप परीक्षण समितिले प्रमाणपत्र र एउटा लाइसेन्स कार्ड हामी उपलब्ध गराउँछौँ, जसले गर्दा उहाँलाई भोलि बाहिर काम गर्दाखेरि म यो काम गर्न सक्ने मान्छे हो, दक्ष मान्छे हो भनेर गर्न सक्छ। जुन चाहिँ नेपालमा मात्रै होइन त्यो कार्डको विदेशमा समेत उहाँले प्रयोग गर्न सक्नुहुन्छ।
5: यसरी तालिम सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र र लाइसेन्स प्राप्त गर्नेमा नेपाली सेनाको व्यावसायिक तालिम इन्स्टिच्यूटबाट 4,481 र कृषि तथा पशुपालन तालिम केन्द्रबाट 368 सैनिकहरू रहेका छन्। तालिम लिएकाहरूमध्ये कैयौंले आफ्नै व्यवसाय सञ्चालन गरी अन्य व्यक्तिहरूलाई रोजगारी समेत दिइरहेका छन्।
4: सैनिक सेवाबाट अवकाशपछि आफ्नै गाउँमा उद्यम गर्नेहरू मध्येको एक हुनुहुन्छ हुद्दा इन्द्रजीत बुछे। अवकाश प्राप्त विक्रमसम्म 2065 अवकाश हुनुभएका उहाँले बर्दिया बाँसगढ़ी नगरपालिका 6 बाँसगढ़ीमा कृषि फार्म र इन्द्रजीत साइकल स्टोर खोल्नु भएको छ। शुरूमा कल्याणकारी बोर्डबाट 2,00,000 रूपियाँ ऋण लिएर शुरू गरेको व्यवसाय हाल 50 लाख भन्दा बढी लगानी पुगिसकेको छ भने उहाँले 5 जना स्थानीयलाई रोजगारी समेत दिइरहनु भएको छ।
8: नेपाली सेनाको पेन्सनबाट आएको 1 लाखबाट शुरू गरेर फेरि त्यही नेपाली सेनाले 15 लाख सहुलियत ऋणमा पैसा पाए त्यसबाट सञ्चालन गरिरहेको छु। दुःख नगरे सुख हुँदैन भन्ने कुरा मलाई सेनाले सिकाएको थियो। त्यही फलस्वरूप नै म आज सफल भएको आफूलाई ठान्छु। सफल आजै भएको छैन, आजै गर्नु छ धेरै मैले। त्यही पनि मैले आफ्नो बाल बच्चालाई नेपाली सेनाले दिएको शिक्षालाई सदुपयोग गर्दै पाल्न सफल भएको छु भन्ने आफूलाई अनुभव भइरहेको छ। मैले नेपाली सेनाबाट पाएको सिपलाई गाउँ घरमा आएर पनि सदुपयोग गर्न सकेको बापत मैले भैँसी फार्म पनि सञ्चालन गरिरहेको छु। जहाँ पनि 2-3 जनालाई रोजगारी दिइरहेको छु, यहाँ पनि 3 जना रोजगारी 5 जना त मबाट रोजगारी नै पाइरहेछन्। त्यो अलावा पनि साइकल लिए बापत पनि खुसी नै छन्। अरूभन्दा सहुलियतमा दिइरहेको छु, गरिरहेको छु। 15-16 वर्षको मेरो कामप्रति सेवा ग्राहकहरू पनि खुसी नै छन्। उहाँहरू म प्रति सद्भाव राख्छन्, माया राख्छन्, मेरो कामलाई प्रशंसा गरिरहेछन्।
5: सैनिक कल्याणकारी कोषबाट प्राप्त हुने सस्तो ब्याज दरको कर्जा र व्यावसायिक प्रशिक्षणले भूतपूर्व सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न सहयोग पुगेको छ। यो सफलताले अवकाश प्राप्त सैनिकलाई मात्र खुशी दिएको छैन, उनीहरूले सञ्चालन गरेको व्यवसायमा स्थानीयले समेत रोजगार पाउनु थप खुशीको विषय हो। हुद्दा इन्द्रजित बुचे अवकाश प्राप्तले सञ्चालन गरेको साइकल स्टोरमा विगत 14 वर्षदेखि काम गर्दै आउनुभएका स्थानीय सुरेश थारू।
9: लगभग भयो 14 वर्ष जति मलाई इन्द्रजित सरले दिएको तलब घर चलाउन पुगिहाल्छ। म एकदमै खुसी छु, म इन्द्रजित सरसँग काम गर्न पाउँदा एकदम खुसी।
4: अवकाश प्राप्त सैनिकहरूले सञ्चालन गरेको व्यवसायले स्थानीय आवश्यकतालाई मात्रै पूरा गरेको छैन, स्थान विशेषमा उपलब्ध साधन स्रोत र उत्पादनलाई समेत अर्थतन्त्रसँग जोडेको छ। यस्तै उदाहरण हुनुहुन्छ दोलखा चरिकोटका जमादार दीपक भुजेल अवकाश प्राप्त।
5: उहाँले अवकाशपछि गाउँ फर्किएर काष्ठकला र निर्माण सम्बन्धी कार्य गरिरहनु भएको छ। यस्तो व्यवसाय सञ्चालन गर्ने सोच आउनुमा उहाँ आफ्नो गाउँठाउँमा उत्पादन भई खेर गइरहेको काठको सदुपयोग होस् भन्ने आफ्नो चाहनालाई आफूले लिएको कार्पेन्टर तालिमले सजिलो बनाएको ठान्नुहुन्छ।
9: गाइड हुनुभन्दा पहिला कार्पेन्टर तालिम गरेको, मलाई चाहिँ कार्पेन्टर सम्बन्धी चाहिँ अलि अलि राम्रो हुन्छ कि भनेर मैले चाहिँ कार्पेन्टर तालिम रोजेको हो। गाइड हुनुभन्दा पहिला नै हामीले यस्तो सिपमूलक तालिम सिकाएर भोलि पछि गएर घरमा गएर चाहिँ केही गरेर खान्छ भनेर हामीले यो तालिम सिकाएको हो। त्यो तालिमले चाहिँ हामीले धेरै राम्रो काम गरिरहेको छ। त्यही तालिम गर्दाखेरि चाहिँ मैले अहिले गाउँमा आएर दोलखा चरीको भीमेश्वर नगरपालिका वनम सहपाटी खोलामा विशाल फर्निचर राख्न सक्छु। सुरुमा चाहिँ मैले त्यही 10-12 लाखबाट चाहिँ सुरु गरेको छ। अहिले चाहिँ 30-35 लाख चाहिँ हाराहारीमा कारोबार भइरहेको, काम भइरहेको छ। त्यसबाट 8-10 जनाले चाहिँ दैनिक रूपमा चाहिँ रोजगार पाइराख्नु भएको छ। हाम्रो नेपालमा नै अब केही गर्छु भन्यो भने यो क्षेत्रबाट हाम्रो यो कार्पेन्टर काम गरेर महिनामा 70-80 हजार कमाउन सकिन्छ।
4: जमदार दीपक भुजेल जस्तै स्वदेशमा नै केही गर्छु भन्नेहरूका लागि अर्को उदाहरण हुनुहुन्छ दाङका हुद्दा दुर्गालाल बीएम अवकाश प्राप्त। विक्रमसम्म 2079 अवकाश लिनुभएका उहाँले सेवामै रहँदा 2077 सालमा कार्पेन्टर तालिम लिनुभएको थियो। उक्त तालिमले नै आज उहाँलाई अवकाश पछि व्यवसाय सञ्चालन गर्ने बलियो आधार दिएको छ। बिना लगानी प्राप्त गरेको सिपबाट आफ्नै गाउँमा परिवारको साथमा बसी बाल बालिकाको पढाई र घरायसी खर्च सहजै जुटाउन सकिने उहाँको अनुभव छ। उद्धा दुर्गालाल बीएम अवकाश प्राप्त।
10: गाउँ घरतिरै विभिन्न झ्यालहरू ढोकाहरू यिनी जोड्ने अथवा चाहिँ पुग्लेकाहरूलाई मरामत गर्नेहरू त्यसपछि नयाँ बनाउने त्यस्तै कामहरू भइरहेको छ। यस्तै गरिरहेको छु मैले अहिले मेरो घरको गुजारा राम्रोसँग चलिरहेको छ। वैदेशिक रोजगार जानलाई पनि अब आफ्नो घर परिवारदेखि टाढा हुनुपर्ने अवस्था आयो। त्यसपछि त्यहाँ गएर पनि हामीले घरमै बसेर कमाउने जति पनि नकमाइने जस्तो अवस्था भएको कारणले मैले त्यसैलाई चाहिँ निरन्तरता दिएको छ। आफ्नो सुत्तै फर्निचर नखोले तापनि मैले गाउँ घरमा मैले पाइरहेको छु कामहरू। मलाई एकदम चाहिँ मेरो घर परिवार अनि आफ्नो बच्चाहरूलाई पठन पाठन र आफ्नो घरेसी खर्च मैले यहीबाट गुजारा गरिरहेको छु। मैले 1 रुपियाँ खर्च नगरिकन आफ्नो हातमा चाहिँ सिपलाई चाहिँ सिक्न पाएँ। यसमा चाहिँ म एकदम चाहिँ आभारी।
5: सैनिक सेवामा रहँदा सिकेको सिपले अवकाशपछि आय आर्जनसँगै सामाजिक सेवाको अवसर समेत दिलाएको पाइन्छ। यो प्रसंग 18 वर्ष नेपाली सेनामा सेवा गरी अवकाश लिनुभएका जमादार गोपाल महरासँग मिल्दछ।
4: सैनिक सेवाबाट अवकाश हुनुअघि लिएको प्लम्बिङ तालिमको कारण महरालाई अवकाशपछि के गर्ने भन्ने चिन्ता कहिले भएन। अहिले उहाँ आफ्नै गाउँ रोल्पाको खानेपानी तथा ढल व्यवस्थापन समितिमा काम गरेर सामाजिक सेवामा जोडिन पाउनु र अरूलाई पनि सिप सिकाउन पाउनुलाई सेनाले सिकाएको प्लम्बिङ तालिमको दिन ठान्नुहुन्छ।
11: प्लम्बर तालिम गरे जुन अवकाश हुनुभन्दा अगाडि सोही सिटले मलाई अहिले अवकाश प्राप्त पछि मैले यही प्लम्बिङ काम गरेको हुँदा उही सिटले गर्दा मैले अहिले बजार क्षेत्रमा निपानीको एउटा समिति छ, त्यो समितिमा चाहिँ मैले प्लम्बिङको काम गरेर त्यसरी नै आफ्नो गाउँ घरमा चाहिँ मैले त्यसरी रोजगार गरेको, त्यो सिकेको सिट चाहिँ मैले अहिले आएर आफ्नो जीवनमा अनि प्रयोग गर्न पाएँ। म अहिले आफ्नो परिवारभन्दा टाढा नरहि अनि सेवाको जुन कार्य जाहिर खाँदा वा उठी चाहिँ घरभन्दा बाहिर अन्य जिल्लामा चयन हुँदा घरबाट सारा एकले प्रसिद्ध भने अनि सेवा पछिको मलाई चाहिँ यो जुन रोजगार चाहिँ म आफ्नै ठाउँमा आफ्नै घरमै बसेर जागिर खान पाएको छु। यो अवसरले मलाई नेपाली सेनाले तालिम नरिएको भए सम्भव हुन्थेन होला। म नेपाली सेनालाई धन्यवाद लिन चाहन्छु।
5: नेपाली सेनाले दिएको व्यावसायिक तालिमकै जगमा अवकाशपछि सफल व्यवसाय सञ्चालन गर्ने सैनिकहरूको संख्या निकै ठूलो छ भने व्यावसायिक तालिमप्रति सैनिकहरूको आकर्षण समेत बढ्दो छ। नेपाली सेना व्यावसायिक तालिम इन्स्टिच्युट त्रिपुरेश्वरमा हाल 275 जना र लमजुङ स्थित तालिम केन्द्रमा 121 जना सफल दर्जाले विभिन्न व्यावसायिक तालिम गरिरहेका छन्। तालिम प्रतिको आकर्षण र भावी योजना बारे तालिमरत शिक्षार्थीहरूको भनाई यस्तो छ।
12: मेरो जागिर अहिले 22 वर्ष पुरा भएर 23 वर्षमा हिँडिरहेको छ। म चाहिँ यो व्यावसायिक तालिम केन्द्रमा इलेक्ट्रिसियन तालिम चुज गरेर आएको। यो इलेक्ट्रिसियन चुज गर्नको कारण जागिरको अवधि पश्चात पनि आफै चाहिँ सक्षम हुनको लागि आफ्नो घरेसी सानदिना कामहरू पनि आफूले सहज रूपमा काम गर्न सकिन्छ, स्वरोजगारको व्यवस्था चाहिँ यसले गर्दछ। यसले गर्दाखेरि चाहिँ हामीलाई धेरै राम्रो हुन्छ जस्तो लाग्छ मलाई।
13: केन्द्रीय एमएसको प्राविधिक हुँदा रेखा राणा, मेरो जागिर अवधि 20 पुरा भएर 21 रनिङ हुँदैछ। म चाहिँ यो नेपाली सेना व्यावसायिक तालिम केन्द्रको कुक तालिम गर्न आएको छु। कुक तालिम विशेष गरी मलाई चाहिँ अवकाशपछि बाहिर गएर केही गर्न सक्छु कि भन्ने उद्देश्यले चाहिँ यो कुक तालिम गरौँ भन्ने इच्छा जागेर मैले केही गर्न सकुला भन्ने इच्छाले म कुक तालिम गर्न आएको हुँ। नेपाली सेनाले यो सिक्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
14: उत्तर पश्चिम कृताना सैनिक प्रहरी देवबहादुर राणा, मेरो चाहिँ कार्पेन्टर ट्रेड हो। नेपाली सेनाले अहिले एउटा सहुलियतको रूपमा र अवकाशपछि भोलि आफ्नो व्यवसाय केही गरेर आफ्नो जीवनलाई चाहिँ उद्गार बनाउन सकिन्छ भन्ने हेतुले दिनुभएको भन्ने मैले बुझेपछि मलाई पनि एकदम भित्रै आत्मादेखिको यो तालिम गर्नु इच्छुक थिएँ र यो चोटि चाहिँ मैले यो तालिम गर्ने एउटा सुवर्ण मौका पाएँ। अवकाश पछाडि चाहिँ गएपछि एउटा सानो व्यावसायिक रूपमा आफूले यसलाई बढाउँदै लिएर गयो भने ठुलो ठुलो काठको एउटा उद्योगसम्म बन्न सकिन्छ कि भन्ने आशा पनि राखेको छु।
4: यसरी सेवामा रहँदै सेनाले सकल दर्जालाई दिने व्यावसायिक तालिम र सहुलियतपूर्ण ऋण सुविधा जस्ता कार्यक्रमहरू अवकाशपछि सैनिकहरूलाई व्यवसाय सञ्चालन गर्न आँट दिने महत्वपूर्ण ऊर्जा बनेका छन्। तुलसीपुर उपमहानगरपालिका 6 दाङका हुद्दा भोताराम आचार्य अवकाश प्राप्त सानो पुँजीबाट व्यवसाय सञ्चालन गरी सफल हुनुभएका एक सैनिक हुनुहुन्छ। उहाँले आफ्नै जन्मथलो दाङको त्रिशक्ति टोलमा 2069 सालमा राप्ती भुजा उद्योग सञ्चालन गर्दै व्यावसायिक यात्रा सुरु गर्नुभएको थियो।
15: केहीदेखि नेपालमै गर्ने भन्ने कुरा अब गर्ने यसो सोच्यो, अब आफूसँग पैसा त्यति आर्थिक जो धेरै थिएन, सबैभन्दा सानो स्केलमा के गर्ने त भन्दाखेरि चाहिँ अब लड्डु भुजा बनाउने, भुजा चाहिँ प्याकिङ गर्ने, खाजा साजा भुट्ने भन्ने कुरो पहिले त्यसरी सुरु गरियो। गर्दै गर्दै अहिले त्यसलाई चाहिँ अलिअलि बढाउँदै बढाउँदै गएको हो। पहिले सुरु गर्दा 3-4 लाख रुपियाँ थियो होला मसँग सुरु गर्ने बेला, पछि त्यसमा 1-2 वर्ष पछि फेरि 3 लाख रुपियाँ हामीलाई नेपाली सेनाको त्यो कल्याणकारी कोषबाट फेरि सहयोग मिले आज न्यूनतम उसको ब्याजमा 25-26 जना छन् ब्याज सबै, उहाँहरू खुसी हुन्छ।
5: सानो पुँजीबाट सुरु गर्नुभएको हुद्दा होताराम आचार्य अवकाश प्राप्तको व्यवसाय हाल 5 करोड पुँजी बराबरको भएको छ भने यहाँ रोजगार प्राप्त गरेका अरू 25 जनाको खुशीको कारण समेत बनेको छ। राप्ती पूजा उद्योगमा कार्यरत कर्मचारी सीमा चौधरी,
16: यति धेरैजनालाई सरले यति स्वरोजगार भएर बसिदिने मौका दिनुभएको छ, धेरैजना हुनुहुन्छ यहाँ काम गर्ने, हामी स्टाफहरू पनि 12-13 जना छौँ, अनि काम गर्ने दिदीहरू पनि 7 जना गरेर 15 जना हुनुहुन्छ, त्यहाँ दिदीहरू पनि त्यहाँ दिदी पनि काम गरिराख्नु भएको छ, काम चलिरहेको छ, एकदमै सफल नै भएको छ, पढिरहेको छौँ, आफ्नो खर्चदेखि लिएर पोलिसीहरू पनि तिर्न एकदम सहज भइरहेको छ, यहाँ काम गरेदेखि नै घरबाट माग्नु पनि परेको छैन, आफ्नै खुट्टामा उभिएर पढि पनि रहेको छु, एकदमै खुसी छु म यहाँ काम गरेर। स्वरोजगार भन्ने मौका दिनुभयो, यही बसेर केही गर्छु भन्ने पनि भयो, आफूलाई आफ्नै खुट्टामा उभिरहेको छु भन्ने भएर आफूलाई प्राउड फिल पनि हुन्छ। म धन्यवाद पनि भन्न चाहन्छु एकदमै धेरै।
4: अवकाश प्राप्त सैनिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाहरूको प्रवर्तन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन, ब्रान्डिङ गर्न र बजारीकरणमा समेत नेपाली सेनाले सहजीकरण गर्दै आएको छ। यसैको एक दृष्टान्त बनेको छ हरेक शनिबार जंगी अड्डा स्थित नेपाली सेना सुपथमूल्य क्यान्टिनमा लाग्ने हाट बजार। यो हाट बजारले नेपाली सेनाका बहालवाला सैनिकहरूको परिवार तथा अवकाश प्राप्त सैनिकहरूको उत्पादनलाई बजारीकरणमा सहयोग गरेको छ। नेपाली सेना सुपथमूल्य क्यान्टिनका प्रबन्धक महासेनानी श्री जितेन्द्र जङ कार्की अवकाश प्राप्त।
17: यसको मुख्य उद्देश्य चाहिँ नेपाली सेनामा कार्यरत भई भूभू भएका सम्पूर्ण सकल दर्जाले उनका उत्पादनहरूले एउटा उचित बजार पाउन्, विशेष गरी आफ्नै मात्र व्यक्तिगत उत्पादन भएका चिजहरूमा धेरै व्यावसायिक रूपमा जान नसकेको हुँदा हाम्रा भूभूहरू प्यान भाटमा दर्ता नभएको हुँदाखेरि एउटा बजारको समस्या अड्कालो देखिएको र यी कुराहरूलाई चाहिँ व्यवस्थित गर्न सुरुमा यो एउटा पाइलट प्रोजेक्टको रूपमा काठमाडौँमा हाट बजार सञ्चालन गर्ने र यसमा बढी भूपोहरूद्वारा उत्पादित र उनीहरू कुनै संस्था फर्ममा दर्ता नभएकाहरूलाई चाहिँ एउटा उचित बजारको व्यवस्था गर्ने उद्देश्यका साथ यो खडा भएको हो। यसको प्रत्यक्ष फाइदा नभए नि अप्रत्यक्ष फाइदा चाहिँ भूपोहरूलाई बजार चिन्न, फर्ममा दर्ता हुन, यो उत्पादन सम्बन्धी नीति नियम कानुनहरू बुझ्नलाई एउटा खुड्किलोको रूपमा चाहिँ काम गरेको छ।
5: लामो सैनिक जीवनपछि सामाजिक जीवनमा फर्किएर सफल व्यवसाय सञ्चालन गर्न सजिलो छैन। यही कठिनाईलाई दृष्टिगत गरी व्यावसायिक सोच र सिप विकास गर्न नेपाली सेनाले व्यावसायिक तालिमको अवधारणा ल्याएको हो, जस अनुरूप व्यावसायिक तालिम लिएका सैनिकहरू आफू मात्रै सफल भएका छैनन्, परिवार र समाजका लागि समेत स्वदेशी माटोमै अवसर खोज्न सकिन्छ भन्ने प्रेरणाका स्रोत बनिरहेका छन्। यस्तै प्रेरणा बन्नु भएको छ भक्तपुर चाङ्गुनारायण नगरपालिका 8 सरस्वती थानका जमादार दत्तु प्रसाद तिमलसिना अवकाश प्राप्त।
4: 2067 सालदेखि 2 करोड़ लगानीमा गाई पालन तथा दुग्ध व्यवसाय गरी वार्षिक 15 लाख नाफा निकाल्दै आउनु भएको उहाँले आफ्ना छोरालाई वैदेशिक रोजगारीमा जानबाट रोकी स्वदेश नै उद्यममा जोड्नु भएको छ भने नेपाली सेनाका एकल महिलाहरूलाई रोजगारी समेत दिनुभएको छ। वहाँ स्वदेशमै केही गर्छु भन्नेहरूलाई नेपाली सेनाले हरेक तवरबाट सहयोग गरिरहेकोले यो सुनौलो अवसरलाई सदुपयोग गर्न सैनिकहरूलाई आग्रह गर्दै भन्नुहुन्छ।
18: मैले एउटा छोरा त अमेरिका यही फार्म सम्बन्धीकै गाई फार्ममा काम गर्ने भएपछि त यही गर्न तर कति लगाइ नाउनुपर्छ म लाइदिनु भनेर राखिरहेको छु। मैले के भन्छु भने बाहिर गएर अर्थ छैन कि तपाईँको छिडितको कमाइ हो अनि यहाँ भनेको दीर्घकालीन कमाइ नै हो। साथीहरू अब काम गर्छु भन्ने मान्छेहरूलाई जुन ठाउँमा म पशुपालन गर्छु अब पशुपालन नै भन्ने छैन घाँस खेती गरे भयो अरू मौरी गरे भयो जे पनि कृषिमा काम गर्छु भन्ने त्यताबाट निस्केर आउने साथीहरूलाई हाम्रो स्वास्थ्यसँग अहिले लैजा काम गर लैजा पैसा मेला तिर भइराखेको छ त्यो त्यसको उत्पादन प्रोडक्ट चाहिँ बजारीकरणमा के छ समस्या हो कि होइन त्यो समस्या त्यसरी पनि हेर्नु पर्यो। अधिकांशलाई म चाहिँ के भन्छु भने बाहिर जानुपर्छ भने चाहिँ मेरो नजरबाट चाहिँ यो धेरै टाढाको कुरा हो। मलाई म चाहिँ त्यो उसो छैन र मैले भन्न पनि भन्दिनँ। सरकारले ऋण दिएको छ त्यहाँबाट लिने अनि त्योबाट चाहिँ पुगेन भने अर्को पनि कृषिकै ऋण लोन लिएर पनि काम गर्छु भन्ने त खाँचो हुँदैन नि।
5: अवकाशपछि उद्यमशीलताको बाटो रोजेका नेपाली सेनाका अवकाश प्राप्त सकल दर्जाका अनुभव, संघर्ष, सफलता र उनीहरूले सृजना गरेका रोजगारीका अवसरले नेपालमै ठूलो अवसर रहेको देखाउँदछ। त्यसैले अवकाश अन्त्य होइन, नयाँ सम्भावनाको शुरूआत हो। सैनिक कल्याणकारी कोषको बहुजन हिताय बहुजन सुखाय आदर्श र व्यावसायिक तालिमको मर्म पनि सैनिकको सिप अनुभव र आत्मविश्वास नेपाली माटोमै फुलाउनुपर्छ फलाउनुपर्छ भन्ने नै हो।
0: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। कार्यक्रमप्रति कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने आर्मी रेडियो 2008@gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमादार सन्तोष बजगाई सँगै म प्राविधिक उपसेनानी मनिष अधिकारी पनि बिदा हुन्छु। नमस्ते।
19: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: जय नेपाल सत्य सेवा सुरक्षण प्रहरी कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन। नेपाल प्रहरी प्रधान कार्यालयद्वारा तयार पारिएको यो कार्यक्रमलाई तपाईँले सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल मेट्रो ट्राफिक एफएम लगायत देशभरका विभिन्न एफएम स्टेशनहरूबाट समेत सुन्दै आउनु भएको छ भने नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा पनि सुन्न सक्नुहुन्छ। आजको प्रहरी कार्यक्रममा प्रहरी समाचारको साथमा गीति कथा जालो प्रस्तुत गर्छौ। कार्यक्रम सुन्दै रहनुहोला। कार्यक्रमको शुरूमा भने प्रहरी समाचार।
1: विभागीय समाचार।
2: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भिरकुटी मण्डपमा भदौ 4 गते आयोजित विशेष समारोह बीच नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। मन्त्री बादीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा उहाँले संघले वर्षभरि गरेका सामाजिक मानव कल्याणकारी एवं परोपकारी कार्यहरूका साथै अन्य विविध समसामयिक विषयहरूमा आधारित लेख रचना समेटेर प्रकाशित वार्षिक स्मारिका सहचरी 2083 को विमोचन समेत गर्नुभयो। उक्त अवसरमा मन्त्री बादीले सेवा नै धर्म हो भन्ने आदर्शलाई आत्मसात गर्दै निस्वार्थ सेवा भावले सामाजिक सेवाको विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु हुने समाजसेवी एवं प्रारम्भिक बाल विकास केन्द्रका संस्थापक अध्यक्ष पुष्पा बस्नेत, केआईएन इण्डियाका निर्देशक नवीन जोशी, पारा तेक्वान्दो राष्ट्रिय खेलाड़ी पलेसा गोवर्धन, प्रहरी जवान साहना बोहरा र राष्ट्रिय बक्सिङ खेलाड़ी प्रहरी कार्यालय सहयोगी नरिका राईलाई सम्मान पत्र प्रदान गर्नुभयो। सो अवसरमा मन्त्री बादीले बदलिँदो सामाजिक आवश्यकता र समयको माग अनुसार आफ्नो सेवाको दायरालाई निरन्तर फराकिलो बनाउँदै नेपाल प्रहरी श्रीमती संघ सामाजिक उत्तरदायित्व सेवाभाव र निरन्तर योगदानको सशक्त उदाहरणको रूपमा स्थापित भएको बताउनुभयो। संघले आगामी दिनमा आफ्नो संस्थागत सुशासन पारदर्शिता र सेवाको प्रभावकारितालाई अझ सुदृढ बनाउँदै लैजाने विश्वास उहाँले व्यक्त गर्नुभयो। सो अवसरमा विशिष्ट अतिथि राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले सामाजिक सेवा र विभिन्न किसिमका मानवीय कार्यक्रमहरूको माध्यमबाट निस्वार्थ रूपमा रचनात्मक कल्याणकारी तथा विभिन्न सामाजिक कार्यमा समर्पित रहँदै नेपाल प्रहरी श्रीमती संघले गर्दै आएको सामाजिक सेवाको उच्च प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी श्रीमती संघको 42 वार्षिक उत्सवको अवसरमा सम्पूर्ण नेपाल प्रहरी परिवारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। संघले कर्तव्य पालनाको सिलसिलामा जीवन अर्पण गर्ने अमर प्रहरीका आश्रित परिवार तथा घाइते भए उपचाररत प्रहरी कर्मचारीहरूलाई गरेको सहयोगले कठिन समयमा आत्मीयता र ऐक्यबद्धताको अनुभूति गराएको उहाँले बताउनुभयो। प्रहरी परिवारका सन्ततिको लागि छात्रवृत्ति, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सामाजिक सचेतना, लागू औषध दुर्व्यसनीमा फँसेका व्यक्तिहरूको उपचार र पुनर्स्थापना, महिला नेतृत्व विकास र राहत वितरण जस्ता गतिविधि मार्फत संघले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै लगेको बताउनुभयो। समारोहमा प्रहरी महानिरीक्षक कार्कीले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने महानुभावहरूलाई कदर पत्र तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नवीना खत्री कार्कीले सामाजिक सेवाको क्षेत्रमा प्रशंसनीय एवं उल्लेखनीय कार्य गर्ने व्यक्तिहरू, प्रहरी कर्मचारीहरू तथा विद्यार्थीहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। समारोहमा संघकी अध्यक्ष कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्दै संघले आफ्नो स्थापना कालदेखि हालसम्म सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक हितका लागि निरन्तर योगदान पुर्याउँदै आइरहेको बताउनुभयो। संघले आगामी दिनमा सेवाको दायरालाई फराकिलो बनाउँदै प्रहरी परिवारको हितका साथै सामाजिक रूपान्तरण तथा महिला सशक्तिकरणको अभियानमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने उहाँले बताउनुभयो।
0: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समुदाय स्तरमा चासोको विषय बन्न सक्ने कुनै पनि आपराधिक घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै नागरिकको समस्या सम्बोधन गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो। नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुमा भदौ 4 गते प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त बताउनु भएको हो। प्रहरी महानिरीक्षक कार्कीले सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्ने बताउँदै महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूको समस्यालाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। प्रविधि मैत्री प्रहरी सेवालाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त सूचना तथा जानकारीहरूलाई सक्रियताका साथ सम्बोधन गरी अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो। प्रहरी महानिरीक्षक कार्कीले विपद तथा प्रकोपको समयमा उच्च सतर्कता अपनाई उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गर्दै सरकारवाला अन्य निकायहरूको समन्वयमा प्रभावकारी रूपमा परिचालित हुनुपर्ने बताउनुभयो। परिस्थितिको मूल्याङ्कन गरी बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी भीड नियन्त्रणमा अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उहाँले बताउनुभयो। ट्राफिक प्रहरीले समय सापेक्ष आफ्नो व्यवहारमा परिवर्तन गर्दै प्रविधिको उच्चतम प्रयोग गरी प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो। आफ्नो जिम्मेवारी क्षेत्रको सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी शान्ति सुव्यवस्था कायम राख्न सम्पूर्ण प्रहरी कर्मचारीहरू कटिबद्ध भई जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो। प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक श्रीवृद्धि तथा उद्देश्य प्राप्तिका लागि विगतमा भएका कमी कमजोरीहरूलाई विश्लेषण गरी सामूहिक भावनाका साथ आवश्यक योजना तथा नीति बनाई कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो। साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले अनुगमन सुपरिवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटिहरूलाई समयमै सुधार गर्नुपर्ने उहाँले बताउनुभयो। कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफले लगायतको उपस्थितिको साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गढ़ तथा प्रदेश प्रहरी गढ़हरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।
2: काठमाडौँ महानगरपालिका 10 कंखमूल स्थित भ्याली बोइज होस्टेलमा बस्ने दाङ जिल्ला घोराई उपमहानगरपालिका 17 22 वर्षीय वसन्त कालाथोकीको हत्या गरेको अभियोगमा सोही होस्टेलमा बस्ने 12 जिल्ला कलैया उपमहानगरपालिका 3 18 वर्षीय किशोरलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। सोही होस्टेलमा 18 वर्षीय किशोर र 20 वर्षीय प्रमित पटेलले भदौ 5 गते कुटपिट तथा धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका वसन्तको मीन भवन स्थित निजामती कर्मचारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
0: अवैध लागौषध अफिम जस्तो देखिने पदार्थ करिब 10 किलो 364 ग्राम र चरेस जस्तो देखिने पदार्थ करिब 5 किलो 225 ग्राम सहित दाङ जिल्ला राप्ती गाउँपालिका 3 बस्ने 34 वर्षीय रतिमा रोका समेत 5 जनालाई कपिलवस्तु जिल्ला कृष्णनगर नगरपालिका 2 भदौ 7 गते प्रहरीले पक्राउ गरेको छ। यसै गरी नियन्त्रित लागौषध टापेन्टाडोल 11,768 ट्याब्लेट सहित कास्की जिल्ला पोखरा महानगरपालिका 18 बस्ने 40 वर्षीय अनुप छतकुलीलाई सोही ठाउँबाट भदौ 4 गते प्रहरीले पक्राउ गरेको छ।
2: वैदेशिक रोजगारीको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छ भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रे जिल्ला मण्डन देवपुर नगरपालिका 12 37 वर्षीय नवीन लामा र सल्यान जिल्ला शारदा नगरपालिका 2 50 वर्षीय रमेश रेउलेलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये नवीनले मलेसिया पठाइदिन्छ भन्दै 3 पीड़ितहरूबाट 14 लाख रूपियाँ र रमेशले अमेरिका पठाइदिन्छु भन्दै 1 पीड़ितबाट 3 लाख रूपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीड़ितहरूको उजुरीको आधारमा खटिएको प्रहरीले नवीनलाई काठमाडौँ महानगरपालिका 26 र रमेशलाई काठमाडौँ महानगरपालिका 29 पक्राउ गरेको हो।
0: मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा नवलपरासी पूर्व देवचुली नगरपालिका 11 कि 31 वर्षीय ममता पछाईलाई भदौ 5 गते प्रहरीले पक्राउ गरेको छ। एक महिलालाई घरेलु कामदारको रूपमा कुवेत पठाई करिब 1.5 महिनादेखि बन्धक बनाई राखिएको भन्ने सूचनाका आधारमा निज महिलाको उद्धार गरी ममतालाई काठमाडौँ तारकेश्वर नगरपालिका 7 पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप लगायतका माध्यमबाट विभिन्न व्यक्तिहरूसँग सम्पर्क गरी विभिन्न प्रलोभनहरू देखाई आकर्षक तलब सुविधामा घरेलु कामदारको रूपमा कुवेत पठाइदिने भनी विभिन्न स्थानहरूबाट महिलाहरूलाई काठमाडौँ बोलाई तारकेश्वर नगरपालिका 7 स्थित कोठा भाडामा लिई सम्पर्कमा आएका 9 महिलाहरूलाई कुवेत पठाउन लागेको अवस्थामा प्रहरीले उद्धार समेत गरेको छ। सुन्दै हुनुहुन्थ्यो प्रहरी समाचार, पूरा भयो।
2: तपाईँ यति बेला प्रहरी कार्यक्रम सुनिरहनु भएको छ। कार्यक्रमको दोस्रो खण्डमा प्रस्तुत गर्छौ गीति कथा जालो।

एका बिहानै म्यासेन्जरमा सुबोधको म्यासेज आयो। सुबोध र मैले प्लस टू सँगै पढेका थियौं। धेरै समयपछि सुबोधले म्यासेजमा कल गरेको थियो। के गर्दैछौ भनेर उसले सोध्यो। के गर्नु, काम नपाएर यत्तिकै बसिरहेको छु भन्ने जवाफ दिए मैले। अनि तिमी के गर्दैछौ त भनेर मैले सोधे। मैले त नेपाल र इन्डियाको बोर्डरमा एउटा ठूलो बिजनेस कम्पनीमा काम गर्छु नि, महिनाको लाखौं कमाउँछु भन्यो। ओहो, महिनाको 1 लाख? आफूले भने यहाँ महिनाको 1,000 पनि कमाउन सकेको छैन। कता कता मन खिन्न भयो। अनि उसले तिमी पनि काम गर्ने भए यहाँ कम्पनीले मान्छे खोजेको छ, त्यही भएर तिमीलाई सम्झेको भन्यो। त्यसपछि त मलाई पनि ढुङ्गा खोज्दा देउता मिले जस्तै भइहाल्यो। काम पाइन्छ भने त आइहाल्छु नि भन्ने जवाफ दिए। अनि उसले भैरवा बोलायो। म भोलिपल्ट नै भैरवाको गाडी चढे। म बस्तार पुग्दा सुबोध र अर्को एकजना मान्छे मलाई रिसिभ गर्न आएका थिए। उनीहरूले मलाई सीमा पारीको एउटा ठूलो होटलको हलमा लगेर राखे। त्यहाँ थुप्रै अरू नेपाली पनि थिए। अनि हलको स्टेजमा एकजना मान्छे बोलिरहेका थिए। उनले भन्दै थिए, आजको 1 लाख भोलिको 1 करोड़ हो। जागिर गरेर कोही धनी बन्दैन। अनि मेरो नजिकमा भएका मान्छेले कसैले आफूलाई डाक्टर भएको बताउँथे भने कसैले इन्जिनियर। कार्यक्रम सकिएपछि बेलुका मलाई एउटा सानो कोठामा लगे। त्यहाँ मेरो साथी सुबोध र अर्का एकजना व्यक्ति पनि थिए। उनीहरूले मलाई यो व्यवसायमा जोडिनको लागि शुरूमा मलाई फर्म भर्न लगाए। त्यो फर्म भर्न भारू 15,000 तिर्नु पर्ने बताइयो। जागिर खान गएको म धन्न साथमा अलिअलि पैसा थियो र जसो तसो फर्म त भरे। अब चाहिँ पक्का जागिर पाउँछु भन्ने आशा लाग्यो। त्यसपछि फेरि 2 लाख रुपियाँ र 1 हप्ताभित्र आफ्नो चिनजानको साथीभाइ वा आफन्त 3 जना पनि यही ठाउँमा बोलाउनु पर्ने र तिनै 3 जनाले तिर्ने रकमबाट नै मलाई कमिसन आउने कुरा बताइयो। त्यही बेला मलाई शंका लाग्यो, यो कुनै जागिर नभएर नेटवर्किङ चालो हो। अब म यहाँबाट जसरी पनि निस्किनु पर्छ। अनि मैले त्यहाँबाट उम्किने कोसिस गरे, तर उनीहरूले मलाई निस्किन दिएनन्। त्यहाँको लिडर भनिने मान्छेले मेरो मोबाइल र झोला खोसेर राख्यो। अनि मलाई 2 लाख पैसा नतिरी र 3 जना मान्छे नल्याई जान पाउँदैनस् भनेर धम्की दिँदै मलाई एउटा अँध्यारो कोठामा बन्दक जस्तै बनाइयो र मलाई यातना दिइयो।

रातको 2 बजेको थियो। मलाई लाग्यो म डराएर यिनीहरूले जे भने त्यही मान्न थाले भने म जस्तै सोझा अरू पनि फस्छन्, त्यसैले म यहाँबाट जसरी पनि निस्किनु पर्छ भन्ने सोचे। त्यहाँका सुरक्षा गार्डहरू निधाएको मौका पारेर बाथरूम जाने बहानामा म भाग्न सफल भए। होटलबाट नेपालसम्म आउन मलाई झन्डै 2 घण्टा लाग्यो। अनि म नेपाल छिरेपछि लामो सास लिए। त्यो दलदलबाट म जसो तसो उम्के, तर त्यहाँ म जस्तै धेरै नेपाली थिए जो जागिर पाउने आशामा अपराधीको जालमा फसेका थिए। अब उनीहरूलाई पनि त्यहाँबाट निकाल्ने र ती अपराधीहरूलाई पनि पक्राउ गर्नै पर्छ भन्ने लाग्यो। अनि म नेपाल प्रहरीको कार्यालयमा गएर घटनाको बेली विस्तार लाएँ।

0: नेपाल प्रहरीले भारतीय प्रहरीको समन्वयमा त्यहाँ भएका नेपालीको उद्धार गर्यो र ती अपराधीलाई पनि पक्राउ गर्न सफल भयो। बेरोजगारीका कारण धेरै युवाहरू आकर्षक रोजगारीको लोभमा पर्छन्। सस्तोमा काम पाउने, विदेश भ्रमण गर्न पाइने, देश विदेशका 5-स्टार होटेलहरूमा सेमिनारमा जान पाइने लगायतका प्रलोभन देखाएर ठगहरूले यसै गरी जालमा पार्ने गर्छन्। त्यसैले कसैले सजिलै कमाई हुन्छ भन्छ भने झट्ट विश्वास नगर्नुहोस्, नत्र म जस्तै फस्नुहुन्छ।
1: एकिन्जेल प्रहरी कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो गीति कथा जालो।
0: हस्त यिनै सामग्री सँगसँगै आजको प्रहरी कार्यक्रमबाट कार्यक्रमका निर्देशक हरिहरनाथ योगी, प्राविधिक मित्र सुचना वज्राचार्य, सहकर्मी अम्बिका केसी र म दीपक राज विश्वकर्मा पनि बिदा हुन्छु। तपाईँको समय शुभ रहोस्। जय नेपाल।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैँ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबु नगरपालिका एक कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया प्रोप्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482979774
2: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ
3: यस सेन्टेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भुरिगाउँ बजार बर्दिया आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानुपर्ने
4: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
5: ल यतिको लागि पनि चिन्ता किन भुरिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
6: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै पन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राजफन रुक्मणी वस्त्रालय भुरिगाउँ बजार बर्दिया देवीराम चोकदेखि त्रिभुवन

0: सुन जाने बाटो सम्पर्क मोबाइल नम्बर 98681-086-93।
1: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
2: धेरै धेरै धन्यवाद छ है नानी।
3: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
2: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्रलीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
3: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्रलीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
2: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छड्की तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेसनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
3: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
2: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका एक, खुरी गाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 37 नम्बर सटरमा।
3: सम्पर्क मोबाइल नम्बर 98400-46-368।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन सधैँ बाँच्छ।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्दन त सधैँ बाघ झै.
1: Details of all our services are at bbcworldservice.com.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हानथापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: दिन रात्रि भोज जस्तो पछि के हो अहिले नै लिइहालौ भइहालौ गरिहालौ खाइहालौ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई थप मजल गरेको छ अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसंघ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसंघका महासचिव र आईसीआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौं। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोर्याउँदैछौ। राष्ट्रसंघको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्यूयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रूसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा संचालित उक्त ड्रोन शुरूमा मानवद्वारा संचालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढ़ाउने चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य स्टी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्दका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारील्याण्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ़दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाड़का कारण सामान्यतया अगस्तमा प्याजको माग बढ़ेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झण्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख शहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। दुई वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली कांग्रेस संघको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रंजित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाछुडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीच सरकारको भागभण्डा के को लागि भयो भन्दा त्यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो के हो, अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ, यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सरकार निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नुपर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्ता जनतामा जसरी पैदा भएको छ यसलाई थप मर्दल गरेको छ, अनुभूति हुने खालको गतिविधि भएको छ।
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुरीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरूद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाईमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोर्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घट नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर

0: एकदम ठिक छैन भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
1: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताकाले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
0: पहिला अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने परेशमा पनि तुरन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौ, संघीयता भएका थुप्रै देशहरूमा देख्छौ, तर नेपालमा

0: प्रति चिरान्त विचारको के पनि नगर्ने, जनताको मुद्दा मिल्छ कि मिल्दैन, जनताको मुद्दा बारे त विचारै नगर्ने, यो जुन कुराले चाहिँ कंग्रेसलाई पनि यसले बदनाम गर्छ, कंग्रेसलाई पनि यसले बदनाम गर्छ।
1: उनी थिए राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोलि प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाब दिने कार्यक्रम छ। यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको चर्को आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
2: जम्मा 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
1: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
2: सबै दलको कम्तीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हातमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो। सबै दलको कम्तीमा एउटा प्रश्न समावेश छ।
1: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
2: प्रतिष्ठा नियमावलीमा भोलिमा 15 प्रश्न भन्ने व्यवस्था छ। अरू 11 मात्रै दर्ता भए भन्दा नि 4 प्रश्न त कमै दर्ता भए नि।
1: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट के सहभागिता कम भएको?
2: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
2: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 थियो।
1: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
2: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
1: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसंग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरूद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने वाचा गरेको छ। चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चिनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
1: विदेशीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। Radio Tiger Studio Time. यति बेला रात्रिको 9 बजेको छ।

टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।